साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल असार महिनाको 1 गते। तदनुसार अंग्रेजी वर्ष 2026 जून 15 तारीक आज सोमवार। समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 6:32 भइसकेको छ। आकाशवाणी गान्तोकलाई सुनिरहनु भएको सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै आजको हाम्रो प्रथम अधिवेशनको शुभारम्भ गर्न लागिरहेको छौ यस मंगलध्वनिबाट।

राष्ट्रपिता महात्मा गान्धीले भन्नुभएको छ, आफूलाई चिन्ने सबैभन्दा राम्रो तरिका अरूको सेवामा आफूलाई समर्पित गर्नु हो। आदरणीय श्रोतागण, अब प्रस्तुत गर्दछौ कार्यक्रम भक्ति प्रभात।

नयाँ दिनको सुरुवातसँगै नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सम्भावना लिएर आउँछ। आजको दिनलाई सकारात्मक सोच र भगवानको नामले उज्यालो बनाऊ। कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोतागणलाई हार्दिक नमन गर्दै आज लिएर आएको छौ कलाकार एमएस सुब्बुलक्ष्मीको स्वरमा रहेको केही भक्तिमय भजनहरू। त श्रोता, कार्यक्रमको थालनी गरौं यो प्रथम भजनको साथमा।

बिहानको पहिलो किरणसँगै भगवानको नाम स्मरण र भजनले हाम्रो मनलाई शान्त, हृदयलाई पवित्र र दिनलाई मंगलमय बनाउँछ। आउनुहोस् श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ यो दोस्रो भजन।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताले सुनिरहनु भएको छ कलाकार एमएस सुब्बुलक्ष्मीको स्वरमा रहेका केही मीठा भजनहरू। त श्रोता, अब स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम भजन।

हवस्त श्रोता, यिनै भक्तिमय भजनहरूको साथै कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ।

बिहानी प्रसारण अर्थात प्रथम अधिवेशनमा अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले संस्कृत अनि हिन्दीमा समाचार। 7:05 प्रस्तुत गर्नेछौ यस केन्द्रबाट कार्यक्रम गोल्डन मेलोडिज। 7:25 सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार। यसरी नै 7:35 लिएर आउनेछौ यस केन्द्रबाट कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार। अनि 8:30 सुन्नुहुनेछ आकाशवाणीको उत्तर पूर्वी केन्द्र शिलङबाट पूर्वोत्तर समाचार। यसै गरी 8:40 प्रस्तुत गर्नेछौ यस केन्द्रबाट नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। 9 बजे सुन्नुहुनेछ मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांजली। 10 बजे पुनः सुन्नुहुनेछ आजका मुख्य समाचार। यसरी नै 10:02 लिएर आउनेछौ कार्यक्रम ताजे तराने। अनि 10:30 प्रस्तुत गर्नेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी एफएम गोल्डका कार्यक्रमहरू। श्रोता प्रस्तुति हाम्रो प्रथम अधिवेशन प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो रूपरेखा सो पूरा भयो। श्रोताहरूले अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले संस्कृत अनि हिन्दीमा समाचार।

श्रोता कार्यक्रममा अघि बढाउँदै यो दोस्रो प्रस्तुति लिएका छौँ सन् 1962 सालमा निर्मित चलचित्र बात एक रात कीबाट, जसका निर्देशक हुनुहुन्छ शङ्कर मुखर्जी। देव आनन्द, वहिदा रहमान, जोनी वकर, असित सेनहरूले यस चलचित्रमा मुख्य रूपमा अभिनय गरेका छन्। यस चलचित्रका गीतहरूमा सङ्गीतबद्ध गर्नुभएको छ एसजी बर्मनले, अनि शब्द रहेको छ मजरू सुल्तानपुरीको। त श्रोता, सुनौ यो दोस्रो प्रस्तुति कलाकार हेमन्तको स्वरमा।

0: हवस् श्रोता, यसै गीतको साथमा कार्यक्रम गोल्डन मेलोडिज आजको लागि यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानीको 7:25 भइरहेको छ र श्रोताहरूले अब सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र वहाँको समकक्षी रोबर्ट फिकोविच आज स्लोभाकियाको राजधानी ब्रातिस्लावामा भेटवार्ता हुनेछ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू हुँदैछ। उत्तर प्रदेशको गौतम बुद्ध नगरको जेवर स्थित नोएडा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि वाणिज्यिक उडान सेवा शुरू हुने भएको छ। सीआईडीले हिज तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जीसित पार्टी विधायकहरूको हस्ताक्षर धोकाधड़ीको मामिलामा पूछताछ गरेको छ। अनि राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले स्नातक चिकित्सा पाठ्यक्रममा प्रवेशको लागि नीट यूजी पुनः परीक्षाको प्रवेश पत्र जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र वहाँको समकक्षी रोबर्ट फिकोविच आज स्लोभाकियाको राजधानी ब्रातिस्लावामा भेटवार्ता हुनेछ। प्रधानमन्त्री मोदीले स्लोभाकियाका राष्ट्रपति पीटर पेलेग्रिनीसित पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री मोदी फ्रान्सपछि आफ्नो दोस्रो चरणको स्लोभाकियाको दुई दिने भ्रमणको लागि हिज राति ब्रातिस्लावा पुग्नु भएको थियो। उहाँले भन्नुभयो, यस भ्रमणले दुई देशहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनेछ र सहयोगका नयाँ क्षेत्रहरूबारे छलफल गर्नेछ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, उहाँ स्लोभाकियाका राष्ट्रपति र प्रधानमन्त्रीसँग रचनात्मक वार्तालाप गर्न उत्सुक हुनुहुन्छ।
2: कल रात ब्रातिस्लावा पहुंचने पर स्लोवाकिया के विदेश मंत्री यूराय ब्लानार ने प्रधानमंत्री नरेंद्र मोदी का स्वागत किया। प्रधानमंत्री मोदी स्लोवाक गणराज्य की यात्रा करने वाले पहले भारतीय प्रधानमंत्री हैं। ब्रातिस्लावा में मौजूद भारतीय समुदाय के लोगों ने उत्साहपूर्वक श्री मोदी का स्वागत किया। प्रधानमंत्री के आगमन पर लूचनिका एनसाम्बल के स्लोवाक संगीतकारों ने वंदे मातरम की प्रस्तुति दी। प्रधानमंत्री मोदी का आज औपचारिक स्वागत किया जाएगा। स्मृति एम पल्लूरथी की रिपोर्ट के साथ समाचार कक्ष से मैं मृगनयनी पांडे।
1: 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू हुँदैछ। 3 दिवसीय उक्त सम्मेलनमा G7 सदस्य देश फ्रान्स, अमेरिका, ब्रिटेन, क्यानाडा, जर्मनी, इटली र जापानले भाग लिनेछन्। युरोपीय संघ अनि युरोपीय आयोगका अध्यक्ष पनि सम्मेलनमा सामेल हुनेछन्। यसको साथै फ्रान्सले भारत, ब्राजिल, मिश्र, केनिया, दक्षिण कोरिया, कतार, साउदी अरब, सिरिया, युक्रेन र संयुक्त अरब अमिरातलाई सम्पर्क साझेदार देशको रूपमा आमन्त्रित गरेको छ। भारत 13 पटक यस सम्मेलनमा साझेदार देशको रूपमा सामेल हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि सम्पर्क सत्रमा भाग लिनुहुनेछ। G7 शिखर सम्मेलनमा वहाँको भागीदारीले वैश्विक भू राजनीतिमा भारतको महत्वपूर्ण भूमिका रेखांकित गर्दछ। भारत प्रमुख आर्थिक महाशक्ति, विश्वको लागि राजनयिक सेतु तथा हिन्द प्रशान्त क्षेत्रमा रणनीतिक सहयोगको रूपमा G7 संगठनको लागि महत्वपूर्ण छ। यस शिखर सम्मेलनमा सामेल भएर भारतले अल्प विकसित साथै विकासशील देशहरूको हितको रक्षाको लागि प्रतिनिधित्व गर्न सक्नेछ। यसको साथै उसको पहुँच उन्नत प्रौद्योगिकीसम्म हुन सक्नेछ र रणनीतिक साझेदारी पनि बलियो हुनेछ। शिखर सम्मेलन यस्तो समयमा हुन लागेको छ जब विश्व भू राजनीतिक तनाव र आर्थिक अस्थिरताको चपेटमा परेको छ र नयाँ प्रविधिहरू द्रुत गतिमा विकसित भइरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रको सोलापुर ग्रामीण क्षेत्रमा भएको एक दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। एक सोशल मीडिया पोस्टमा श्री मोदीले यस दुःखको घड़ीमा वहाँको समवेदना पीड़ित परिवारहरूसित रहेको बताउनु भएको छ। यसको साथै वहाँले घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्रीले मृतकहरूको परिजनलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट 2-2 लाख रूपियाँको अनुग्रह राशि प्रदान गर्ने घोषणा गर्नुभएको छ। साथै घाइतेहरूको उपचारको लागि 50,000 रूपियाँ प्रदान गरिने पनि बताउनुभयो। 14 जून 2026 मा प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रा र फ्रान्सको नाइसमा फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनसितको वार्ताको परिणामबारे विदेश मन्त्रालयले विशेष ब्रिफिङ गरेको छ। ब्रिफिङमा भारत फ्रान्स इनोभेशन रोडम्याप 2030 र आर्टिफिशियल इन्टेलिजेन्स, इनोभेशन, व्यापार, रणनीतिक प्रौद्योगिकी, अन्तरिक्ष, रक्षा र शिक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने उद्देश्यले पहलहरूको प्याकेज अप्नाउने कुरामा जोड़ दिएको थियो। ब्रिफिङलाई विदेश सचिव विक्रम मिश्रले सम्बोधन गर्नुभएको थियो। ब्रिफिङ अवधि यूरोप पश्चिमका अतिरिक्त सचिव जावेद अशरफ, आधिकारिक प्रवक्ता रणधीर जायसवाल र फ्रान्सका लागि भारतीय राजदूत संजीव सिंगला पनि उपस्थित थिए। ब्रिफिङ अवधि विदेश सचिवले भारत फ्रान्स इनोभेशन रोडम्याप 2030लाई यात्राको एक महत्वपूर्ण परिणाम बताउनुभयो। यसको उद्देश्य महत्वपूर्ण अनि उदयमान तकनिकीहरू, आर्टिफिशियल इन्टेलिजेन्स, स्टार्टअप्स, रिसर्च र एकाडेमिक आदान प्रदानमा सहयोगलाई अझ सुदृढ बनाउनु रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIR News कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। ओमानस्थित भारतीय दूतावासले स्थानीय अधिकारीहरू, पोर्ट अधिकारीहरू र ओमानको सिपिङ कम्पनीसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ। यो घटना भारतीय नागरिक निशान्त उर्थनाथनसित सम्बन्धित छ, जसको एमटी सेलेस्टियल जहाजमा बिमारीका कारण मृत्यु भएको थियो। दूतावासले सामाजिक सञ्जालमा निशान्त उर्थनाथनको शव बोकेको जहाज एमटी सेलेस्टियल डुक पोर्ट पुगेको बताएको छ। ओमानमा सम्बन्धित अधिकारीहरू जहाजमा जानेछन् र शव आवश्यक प्रक्रिया पूरा गर्नेछन्। मिशनले बन्दरगाहमा प्रक्रिया सहज बनाउन आवश्यक सबै व्यवस्था गरेको छ। मिशन परिवारसँग सम्पर्कमा छ र शवलाई चाँडोभन्दा चाँडो भारत ल्याउनका लागि सबै आवश्यक औपचारिकताहरूमा सहयोग गरिरहेको छ। उत्तर प्रदेशको गौतम बुद्ध नगरको जेवरस्थित नोएडा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि वाणिज्यिक उडान सेवा शुरू हुने भएको छ। इण्डिगोको पहिलो उडान लखनऊबाट बिहान 7 बजे उड्नेछ र 8:05 नोएडा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछ। यसपछि नोएडाबाट बेंगलुरूको लागि पहिलो नियमित व्यावसायिक उडान हुनेछ। जेवर विमानस्थलबाट पहिलो उडान बिहान 8 बजे शुरू हुनेछ। पहिलो उडान लखनऊमा जेवरका विधायक धीरेन्द्र सिंह सहित 20 महिला अनि 172 किसानहरू रहनेछन्। यी ती किसानहरू हुन् जसको जग्गा विमानस्थलका लागि अधिग्रहण गरिएको थियो। किसानहरूले लखनऊमा मुख्यमन्त्री योगी आदित्यनाथसित भेट गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष 28 मार्चमा जेवर हवाई अड्डाको उद्घाटन गर्नुभएको थियो। हवाई अड्डाको लागि लगभग 1334 हेक्टर जमीन अधिग्रहित गरिएको थियो। 25 नवम्बर 2021मा प्रधानमन्त्री मोदीले हवाई अड्डाको शिलान्यास गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा देशले पछिल्लो 12 वर्षमा सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको सिद्धान्तमा उल्लेखनीय प्रगति गरेको छ। यस अवधिमा सरकारले गरीब, किसान, महिला र युवाहरूको कल्याण अनि सशक्तिकरणका लागि धेरै महत्वपूर्ण योजनाहरू शुरू गर्यो। आकाशवाणी समाचारले यस अवसरको उपलक्ष्यमा 12 साल विश्वासकै, विकासकै, जनकल्याणकै नामक विशेष श्रृंखलाको प्रसारण गरिरहेको छ। आज हामी 2047सम्ममा विकसित भारत बनाउने लक्ष्य पूरा गर्न आधुनिक आधारभूत संरचना निर्माण गर्ने सरकारको प्रयासमा केन्द्रित गर्नेछौं।

0: 40 किलोमीटर से आज 1100 किलोमीटर से अधिक हो गया है।
1: अपराध जांच विभाग सीआईडीले हिज तृणमूल कांग्रेसका सांसद अभिषेक ब्यानर्जीसित पार्टी विधायकहरूको हस्ताक्षर धोखाधड़ीको मामिलामा कथित रूपमा सामेल भएको विषयलाई लिएर 9 घण्टाभन्दा अधिक समयको लागि पूछताछ गर्यो। सूत्र अनुसार एजेन्सीले कोलकातामा सीआईडी मुख्यालय भवानी भवनमा तृणमूल कांग्रेसका विधायक कुणाल घोष अनि अभिषेक ब्यानर्जीसित पूछताछ गर्यो। कुणाल घोषसित 3 घण्टाभन्दा अधिक ज्यादा समयसम्म पूछताछ गरिएको थियो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले स्नातक चिकित्सा पाठ्यक्रममा प्रवेशको लागि नीट यूजी पुनः परीक्षाको प्रवेश पत्र जारी गरेको छ। प्रवेश पत्र एनटीएको आधिकारिक वेबसाइट neet.nta.nic.in बाट डाउनलोड गर्न सकिनेछ। यो समाचार युट्यूबमा @AIR खरसाङ मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी र वहाँको समकक्षी रबर्ट फिकोविच आज स्लोवाकियाको राजधानी ब्रातिस्लावामा भेटवार्ता हुनेछ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू हुँदैछ। उत्तर प्रदेशको गौतम बुद्ध नगरको जेवरस्थित नोएडा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि वाणिज्यिक उड़ान सेवा शुरू हुने भएको छ। सीआईडीले हिज तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जीसित पार्टी विधायकहरूको हस्ताक्षर धोखाधड़ीको मामिलामा पूछताछ गरेको छ अनि राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले स्नातक चिकित्सा पाठ्यक्रममा प्रवेशको लागि नीट यूजी पुनः परीक्षाको प्रवेश पत्र जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला हाम्रो स्टुडियोको घडी अनुसार 7:35 भइरहेको छ र अब प्रस्तुत गर्न लागिरहेको छौ कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, कार्यक्रम प्रणाम सिक्किमको नवीनतम अंकलिएर हामी उपस्थित भइसकेका छौं र आज विभिन्न दिवसहरू पनि पालन गरिरहेको छ देश विदेशमा र यस्तैमा एक पर्न गएको छ वर्ल्ड एल्डर एब्युज अवेरनेस डे।
1: हजुर, र यसैबारे जानकारी गराउँदै हामी कार्यक्रमलाई अघि बढाउन चाहन्छौ। विश्वमा 60 वर्षभन्दा उमेरका जति पनि छन् वृद्धहरू छन् है, त्यसको संख्यामा चाहिँ अहिले भनिएको छ 1.2 बिलियन है विश्वको जनसंख्यामा, र आउँदो दिनहरूमा 2030-50 अझ यो वृद्धहरूको संख्या बढेर जान्छ भनेर भनेको छ। र अहिलेको कुरा गर्दा चाहिँ ती 1.2 बिलियन वृद्धहरूमा 4-6% वृद्धहरूको अवस्था चाहिँ एकदमै शोचनीय छ भनेर एउटा रिपोर्टले बताएको छ। किनभने प्रथममा चाहिँ यो 4-6% वृद्धहरूले चाहिँ खानै राम्रो पाएको छैन भनेर भनेको छ, र यसरी खाना राम्रो नपाएपछि चाहिँ शारीरिक रूपले अस्वस्थ हुन्छ। त्यसै पनि उमेर ढल्किँदै गएपछि शरीरको अङ्गहरूले पनि होइन काम गर्न छोड्छ, कतिवटा अब त्यस्तै शारीरिक कमजोरीहरू देखा पर्छ, र खानै अब राम्रो खान नपाएपछि उसलाई शारीरिक रोग लाग्न सक्छ, र त्यसको साथसाथमा आफ्नो परिवारदेखि बिछोडिएपछि जुन चाहिँ प्रेम हुन्छ, स्नेह माया ममता हुन्छ नि है, छोराछोरी नाता नतिनासितको जुन चाहिँ सम्बन्ध हुन्छ नि, त्यहाँदेखि बिछोडिएपछि झन् उसलाई मानसिक रोगले सताउने गर्छ। र यस्तै नहोस् भनेर चाहिँ आजको दिन चाहिँ विशेष गरेर वर्ल्ड इल्डर एब्युज अवेरनेस डे अर्थात भनौँ वृद्धहरूमाथि गरिने अमानवीय व्यवहारप्रति जागरूकता जगाउने एउटा वैश्विक दिवस हो। हजुर, र यसलाई चाहिँ एउटा वैश्विक सामाजिक मुद्दा भनेर भनेको छ है, किनभने हामीले देखेका पनि छौँ हाम्रैतिर पनि अहिले वृद्ध आश्रमहरू छन् है, शुरू भइसकेको छ। अब घर परिवारको छोराछोरीहरू एकदमै व्यस्त छन्, छोरा बुहारीहरू व्यस्त छन्, र आमा बाबालाई लगेर वृद्ध आश्रममा राखेका देखेका छन्। त्यो त अझ राम्रै होला है, कतिजना आमा बाबाहरू त अवहेलित र अवहेलनाको शिकार पनि भएका छन् होइन।
0: हामीले न्यूजमा हेर्ने गर्छौँ नि है, कहिले काहीँ है बुढो भएको है कोही बिमार भएर सुतिरहेको छ भनेदेखि चाहिँ उनीहरू सुतिरहेका छन्, अब केही काम गर्न सक्दैन, खालि अब उनीहरूलाई खाना बनाएर दिनुपर्ने भन्दाखेरि चाहिँ हामीले कुटपिट गरेको पनि हामीले देखेका छौँ।
1: हजुर, वास्तवमा भन्ने हो भने वृद्ध हुँदै गएपछि उनीहरूको स्वभाव पनि नानीहरू जस्तै त हुन्छ है, त्यस्तै प्रकारले उनीहरूसित पनि सम्बन्ध स्थापित गर्नु पर्यो, उहाँहरू यस्तै हो भन्ने कुरा आफूले पनि सोच राख्नु पर्यो है, र त्योभन्दा ठूलो कुरा चाहिँ के हो, म पनि त्यस्तै हुन्छु एक दिन भन्ने कुरा चाहिँ कहिले बिर्सनु भएन है।
0: हजुर, यस्तैमा मलाई एउटा कथा याद आयो नि है, उहिले उहिले भन्नुहुन्थ्यो है, एक दिन चाहिँ के भयो भनेदेखि चाहिँ अब एउटा जवान बाउले चाहिँ अब उसको बाबालाई चाहिँ डोकोमा हालेर चाहिँ जंगलमा फ्याँक्यो।

0: लानु भएको थियो अरे होइन,
1: हजुर
0: जंगलमा लगेर चाहिँ छोडिदिनु भयो अरे। अब सँगसँगै उसको सँगसँगै सानो नानी पनि गएको थियो अरे, 5 वर्षको सानो बालक पनि सँगसँगै गएको थियो उसलाई उसँग। अन्त त्यहाँदेखि चाहिँ डोको पनि त्यहाँ छोड्न आँटेको देख्दाखेरि चाहिँ त्यो 5 वर्षको नानीले बाबालाई भने अरे, बाबा त्यो डोको साथमै लिएर जाउँ न घर भनेर कि। अन्त बाउले सोध्यो अरे किन चाहिँ चाहियो तला डोको भन्दाखेरि, भोलिकै दिनमा तपाईँलाई पनि त ल्याउनु चाहिन्छ नि यो डोको भनेको थियो।
1: हजुर हजुर हजुर, त्यो कुरा चाहिँ सबैभन्दा ठुलो कुरा है, सोच्नु पर्यो। र भनिन्छ यो चाहिँ एउटा वैश्विक सामाजिक मुद्दा हो र यो चाहिँ अझ बढ्दै गएको छ है, घट्नुपर्नेमा अझ बढ्दै गएको एउटा रिपोर्टले बताएको छ। र यसले गर्दा चाहिँ वृद्धहरूको मौलिक अधिकारमा हनन भएको कुरा व्याख्या गरेको छ। र यो दिवसले भनौँ आज पालन गरिने दिवसले चाहिँ विशेष यही विषयमा चाहिँ सबैलाई ध्यान दिने आह्वान गरेको छ। र संयुक्त राष्ट्र संघले 66127 संकल्प भनौँ रेजोल्युसन पारित गरेर चाहिँ यो दिवस आजको दिन पालन गर्ने अठोट गरेको र वर्ष 2012 यो दिवस पालन गरिँदै आएको छ। र यसले विशेष गरेर वृद्धहरूको शारीरिक मानसिक र आर्थिक समस्याहरूमाथि चाहिँ ध्यान दिनुपर्ने कुरामा चाहिँ सबैलाई अब आह्वान गर्दछ।
0: हजुर रुस्तम दाजु, तपाईँले खासै चाहिँ के भनेदेखि यो जुन चाहिँ एल्डर अब्युज भन्ने कुरा छ के कारणले गर्दा चाहिँ बढ़िरहेको जस्तो लाग्छ तपाईँलाई?
1: यसमा जुन चाहिँ अहिले भागदौडपूर्ण जीवन छ है, भागदौडपूर्ण जीवन छ र यो भागदौडपूर्ण जीवन भएकोले गर्दा नै होला सायद मानिसहरूभित्र नि जुन चाहिँ एउटा माया प्रेम भन्ने नै हराएर गएको, किनभने मानिसहरू निकै कठोर कठोर भएको जस्तो लाग्छ। त्यसै कारणले होला वृद्धहरूले आफ्नो समय दिन पाइरहेका छैनन्। अर्को कुरा अब हामीले कुरा गर्यौं त्यस्तै प्रसंगको कुरा गर्दा, एकजना वृद्धले मोबाइल चाहिँ छ, छोराले मोबाइल दिनुभयो, फोनै आउँदैन है, फोनै आएन पछि उहाँले मेकानिकमा लगेर जानुभयो, फोन हेरे राम्रै छ, होइन बाबा तपाईँको फोन राम्रै छ भन्दा, तर मेरोमा त फोन आउँदैन त, अहिलेसम्म फोनै आएको छैन भनेर भन्नुभयो है। फोन त दियो तर कसैले फोनै गर्दैनन् बुढाबुढीलाई, त्यस्तो हुन्छन् है। अब घरमा गएर घरमै बसेको बुढाबुढीहरू आमा बाबाहरू छन् भने पनि, बाजे बोजूहरू छन् भने पनि, सबैजना आफ्नै काममा व्यस्त हुन्छन्, मोबाइलमा व्यस्त हुन्छन्, कोही टिभीमा व्यस्त हुन्छन्, कोही केमा व्यस्त हुन्छन्, उनीहरूसित बात पनि गर्दैनन् है।
0: यो तकनिकीको विकासले गर्दाखेरि पनि हो जस्तो लाग्छ नि।
1: हजुर हजुर हजुर,
0: किनभनेदेखि चाहिँ पहिले चाहिँ चुला हुने गर्थ्यो, अगेना हुने गर्थ्यो है, बेलुका भएपछि अगेनाको आगो वरिपरि चाहिँ सबैजना भेला हुने गर्थे,
1: पुरानो पुरानो हजुर
0: बुढापाकाको कथाहरू सुन्ने गर्थे, उनीहरूको जीवनमा घटेका घटनाहरू सुन्ने गर्थे है। त्यो चलन छैन अहिले,
1: त्यो चलन पक्यो भने पहिले अब जस्तै वीरताको कुराहरू होइन, कथाहरू जस्तै हामीले सुनेका छौँ अकबर बिरबलको कथाहरू, गोलबकावलीको कथाहरू है थिए त्यति बेला, ती कथाहरू भन्ने गर्थिन्, परीहरूको कथाहरू सुनाउने गर्थे है। भनेदेखि गाउँतिर पनि उहिले त अब त्यस्तो घटनाहरू घट्थे नि, तर्साको घटनाहरू होइन, भूत निस्केको, छौडा निस्क्यो अरे भन्ने कथाहरू सुनाउनुहुन्थ्यो र डरले हामी आमाको काखमा फेरि पस्ने गर्थ्यौं। त्यो एउटा कस्तो रमाइलो लाग्छ अहिले, तर त्यस्तो त छैन अहिले।
0: त्यो मात्रै होइन नि, यस्तो हुन्छ नि, अब माया त अहिले पनि छ र त्यति बेला पनि हुन्थ्यो है। ती वृद्धावस्थामा भएका मानिसहरूसँग चाहिँ मायाको कुरा गर्यौं भनेदेखि उनीहरूको प्रेम कस्तो थियो भन्ने कुरा हुन्छ नि, अब पति पत्नी बीच माया कसरी बसेको थियो, कसरी विवाह भयो भन्ने कुरा है, कस्तो प्रकारले, त्यो कुरा सुन्नमा धेरै नै मजा आउने गर्छ यदि हामीले साथमा बसेर चाहिँ कुरा गर्यौं भनेदेखि।
1: हजुर, कति कुराहरू हुन्छ आमा बाबा वा बाजे बोजूहरूले भनेको कुरा अझै पनि हाम्रो दिमागमा छ है, त्यस्तो अब भनेको कथाहरू पनि, नीति कथाहरू विशेष गरी उहिलेको जुन चाहिँ नीति कथाहरू थियो त्यो कथाहरू चाहिँ सुनिसकेपछि अब धेरै वर्षसम्म दिमागमा रहिरहन्छ र फेरि आफूले अरूलाई पछि आउने जेनेरेसनलाई भन्यो भने त्यो फेरि पछि पछि रहिरहने है। तर अहिले चाहिँ त्यस्तो प्रथा सक्यो र जुन चाहिँ कथा सुन्ने सुनाउने प्रथा छ त्यो पनि प्राय
0: भनौँ भनेदेखि नाता नातिनीको हजुरबा हजुरआमासँग बस्ने 2 मिनटको फुर्सद पनि हुन्न है। आजकल त झन् सोसल नेटवर्किङ साइटले धेरै नै व्यस्त राख्न थालिसकेको छ मानिसलाई है, हुनसक्छ यसकै कारणले गर्दाखेरि पनि उनीहरूलाई ध्यान दिन पाइरहेका छैनन्।
1: हजुर, र आजको दिनले चाहिँ विशेष गरेर उनीहरूलाई ध्यान दिनुपर्छ है, उनीहरू अवहेलित भएका छन्, शोषित भएका छन्, उनीहरूको मौलिक अधिकारको हनन भएको छ भन्ने कुरालाई एकपल्ट चाहिँ जति पनि अब छोरा छोरीहरूले ज जसले पनि आफ्नो आमा बाबाहरूले त्यति ध्यान दिइरहेका छैनन्, होइन होइन ध्यान दिनुपर्ने रहेछ भन्ने कतै अलिकति दिमागमा आओस् है, मनमा आओस्, त्यो मन अलिक कठोर भएको छ अलिकति भए पनि पग्लिएर दयामाया जागोस्। एउटा कर्तव्य, दयामाया भन्दा ठूलो कुरो कर्तव्य होइन, आमा बाबाको सेवा गर्नु त ठूलो एउटा धर्म पनि हो र एउटा कर्तव्य पनि हो र त्यो ज्ञान चाहिँ आफूभित्र आओस् भन्ने चाहिँ आजको दिनले बताउँछ। र उसो त भन्छ नि, पिताको गोडामा डोक्ने झुक्ने सन्तान गरिब हुँदैन है, आमाको चरणमा बस्ने छोराछोरी अभागी हुँदैन, दाजुको गोडामा रहने भाइ र भाइको कुरा मान्ने दाजुको सारा दुःख कष्ट एकाअर्काले हर्ने गर्छ, दिदी बहिनीको गोडामा झुक्ने मान्छे चरित्रहीन हुँदैन, गुरुको चरणमा रहने शिष्य भन्दा भाग्यमानी अरू कोही पनि हुँदैन, जो झुक्न जान्दछ उसले दुनियाँ झुकाउन सक्छ, जुन जमिनले हलो कोदालो काँटा झ्याम्पलको मार सहन सक्दैन त्यो जमिनमा केही उब्जनी पनि हुँदैन है, र ठूलाबाट आफन्त र गुरूहरूको कुरा सहन नसक्ने मान्छेको पनि उन्नति हुँदैन, त्यसैले राम्रो देखिनको निम्ति बाँच्नु होइन, राम्रो बनेर बाँच्नु पर्छ
0: भनेर
1: भनेको छ है। र हामी आशा गर्छौ जुन चाहिँ आज वर्ल्ड इल्डर एबिज अवेरनेस डे छ भनौँ, वृद्धहरूमाथि गरिने अमानवीय व्यवहारप्रति जागरूकता ल्याउने वैश्विक दिवस, र यो दिवसले सम्पूर्ण श्रोताहरूमा पनि जागरूकता पक्कै पनि ल्याउनेछ भन्दै एउटा गीत हामी श्रोताहरू समक्ष राख्न चाहन्छौँ।

0: हजुर श्रोता, आज अर्को दिवस पनि पर्न गएको छ र त्यो हो ग्लोबल विन्ड डे।
1: हजुर, यस बारेमा हामीलाई जानकारी लेख्नु भएको छ अंकुश रङ्गियाले।
2: ग्लोबल विन्ड डे अर्थात वैश्विक पवन दिवस प्रत्येक वर्ष 15 जूनको दिन वैश्विक पवन दिवसको रूपमा मनाउने गरिन्छ। यो दिन पवनको ऊर्जाको रूपमा क्षमता र यस पवन ऊर्जाको प्रयोगले विश्वमा ल्याउन सकिने सकारात्मक परिवर्तनको बारेमा जागरूकता जगाउनु हो। विश्वका 80 देशहरूमा ठूल्ठूला पवनचक्की अर्थात विन्डमिलहरूको स्थापना गरी वायुमण्डलमा बग्ने हावालाई यी पवन चक्कीको सहायताले बिजुली जस्तो ऊर्जामा परिवर्तित गरिन्छ। यसरी एक प्रदूषण मुक्त ऊर्जाको निर्माण गरिन्छ। वैश्विक पवन दिवस ग्लोबल विन्ड एनर्जी काउन्सिल JWEC अर्थात वैश्विक पवन ऊर्जा परिषद र विन्ड युरोपको सम्मिलित प्रयासले मनाउने गरिन्छ।
1: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं आजको दिन जन्म ग्रहण गर्ने केही व्यक्तिहरू बारे।
0: जन्मकै कुरा गर्दा 1929 भारतको प्रसिद्ध अभिनेत्री गायिका सुरैयाको जन्म आजकै दिन ब्रिटिश भारतको पंजाबमा भएको थियो, जो वर्तमान पाकिस्तानमा पर्दछ। उनको पूरा नाम हो सुरैया जमाल शेख। 40 र 50 दशकमा हिन्दी फिल्म जगतमा धेरै योगदान दिएकी छिन्। आफ्नो अभिनय र गायकीको सुन्दरताले भनौं आफ्नो रूप र गुणले हिन्दी सिनेमाको इतिहासमा नयाँ पन्ना जोड़ेकी छिन्। वो पास रहे या दूर रहे, नुक्ताची हे गमे दिल र दिले नादान तुझे हुआ क्या है जस्ता गीत सुनेर आज पनि हाम्रो सोचमा सुरैयाको तस्विर सफा हुँदै आउँदछ। हुन त सुरैयाले संगीतको शिक्षा लिएकी थिइनन्, तर अघि गएर आफ्नो पहिचान राम्रो अदाकाराको साथसाथ एक सुन्दर गायिकाको रूपमा पनि बन्न पुग्यो। सुरैयाको फिल्मी करियरको शुरूआत एकदमै रोचक ढंगमा भएको थियो। बितेको समयको प्रसिद्ध खलनायक जहुर सुरैयाको काका थिए र उनकै कारण 1937 उनलाई फिल्म उनसे क्या सोचा मा पहिलो पल्ट बाल कलाकारको रूपमा भूमिका मिलेको थियो। 1941 स्कूलको छुट्टीको समय उनी मोहन स्टुडियो फिल्म ताजमहलको शूटिङ हेर्न गएकी थिइन् त निर्देशक नानुभाई वकिलको नजर उनीमा पर्न गयो र सुरैयालाई मुमताज महलको सानोको भूमिकाको निम्ति चुने। यसरी नै संगीतकार नौसादले पनि जब पहिलो पल्ट अल इण्डिया रेडियोमा सुरैयाको आवाज सुने र उनलाई फिल्म शारदामा गीत गवाएका थिए। देवानन्दको साथ सुरैयाको धेरै फिल्महरू रहेको छ र साथै दुई बीचको प्रेम सम्बन्धको बारेमा देवानन्दले आफ्नो आत्मकथा रोमान्सिङ विथ द लाइफमा बताएका छन्। केही कारणवश यी दुईको प्रेम सफल हुन सकेन, तर भनिन्छ यसै कारण सुरैयाले विवाह नै गरिनन्। उनीहरूको जीवनमा दुई फिल्महरूले धेरै विशेष जगह ओगटेको छ, जीत र दो सितारे। यी फिल्महरू यादगार हुनको कारण हो। जीतको सेटमा देवानन्दले सुरैयालाई प्रेम प्रस्ताव दिएका थिए र दो सितारे उनीहरूको अन्तिम फिल्म हो। उनको मृत्यु 31 जनवरी 2004 भएको हो। सुरैया हामी बीच नभए पनि उनको अभिनय र उनका संगीत सदैव हामी सबैलाई उनको सम्झना गराइरहन्छ। उनको जन्मदिनमा हामी सम्झना गर्छौं।

0: करके।
1: राजक दिन जन्मेका हुन् 15 जुन 1937 अन्ना हजारी र उहाँको जन्म महाराष्ट्रको अहमदनगरको रालेगन सिद्दिकी गाउँको एक मराठा किसान परिवारमा भएको थियो। उनको प्रारम्भिक जीवन निकै गरिबीमा बितेको थियो। उनको बुबा एक साधारण कामदार थिए र हजुरबुबा सेनामा थिए। हजुरबुबाको मृत्युको 7 वर्षपछि अन्नाको परिवार रालेगन आएर बसोबास गर्न थाले। परिवारको आर्थिक अवस्थाको कारणलाई मध्यनजर गरेर अन्नाको फुपूले उनलाई मुम्बई लिएर गइन्। त्यही उनले 7 कक्षासम्मको पढ़ाई गरेका थिए। 1962 भारत चीन युद्धपछि भारत सरकारले युवाहरूलाई सेनामा भर्ना हुने अपील गरेपछि अन्ना हजारे सन् 1963 भारतीय सेनाको मराठा रेजिमेण्टमा ड्राइभरको रूपमा भर्ती भएका थिए। अन्नाको पहिलो नियुक्ति भारतको पंजाबमा भयो। सन् 1965 भारत पाकिस्तान युद्धको समयमा अन्ना हजारे खेमकरण सीमामा नियुक्त थिए। 12 नोभेम्बर 1965 सेनाको चौकीमाथि पाकिस्तानी हवाई बम्बारीमा परेर त्यहाँ तैनात सम्पूर्ण सैनिकहरू मारिएका थिए। यस घटनाले अन्नाको जीवनलाई पूर्ण रूपले परिवर्तन गरेको थियो। त्यसपछि उनले सेनामा 13 वर्षसम्म काम गरे। उनको तैनाथी मुम्बई र काश्मीरमा पनि भयो र सन् 1975 जम्मूमा तैनाथीको समय सैनिक सेवाको 15 वर्ष पार गरेर उनले स्वैच्छिक सेवा निवृत्ति लिए र आफ्नो गाउँ रालेगन सिद्दिकी फर्किए। यसै गाउँलाई उनले आफ्नो सामाजिक कार्यस्थान बनाएर समाजसेवामा डुबेर काम अगाडि बढाए। भारत सरकारबाट 1982 उनले आफ्नो गाउँको विकासको लागि गरेको प्रयासको लागि नागरिकहरूले पाउने तेस्रो उच्च पुरस्कार पद्मभूषणबाट सम्मानित समेत भएका थिए। भारत सरकारलाई भ्रष्टाचार विरूद्ध कानून लागू गर्नको लागि दबाव दिनको लागि उनले 2011 अप्रेल 5 भोक हड़ताल शुरू गरेका थिए। फरेन पोलिसी पत्रिकाले सन् 2011 उच्च 120 विचारक मध्ये एकको रूपमा उनको नाम उल्लेख गरेको थियो। साथै 2011 नै नेशनल डेली पत्रिकाले उनलाई मुम्बईको सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा पनि राखेको थियो र विशेष गरी उनलाई सूचनाको अधिकारको लागि कार्य गर्ने मध्येमा उनी प्रमुख हुन् भनेर सबैले चिन्दछन् र उनलाई हामी एक भारतीय समाजसेवीको रूपमा चिन्दछौं र आज उनको जन्मदिन।
2: हजुर श्रोता, जन्मकै कुरा गर्दा आजकै दिन पिता चन्दमान घिसिङ अनि आमा फूलमाया घिसिङबाट जन्मेका हुन् नेपाली साहित्य आकाशका साथै सिक्किमका एक चम्किला नक्षत्र श्री गाडुल सिंह लामा, जसलाई विशेष सानु लामा नामले चिन्ने गर्छौ। उहाँले प्राथमिक शिक्षा सर टाँसी नामगेल हाईस्कूल गान्तोकबाट गर्नुभएको थियो। पेशागत रूपमा उहाँ एक इन्जिनियर हुनुहुन्छ भने साहित्य क्षेत्रमा पनि थुप्रै रचनाहरू गर्नुभएको छ, जसलाई अंग्रेजी, हिन्दी, उर्दू, असमिस साथै उडिया भाषामा पनि अनुवाद गरिएको छ। साहित्य क्षेत्रमा उहाँको योगदानहरूलाई सम्झना गर्दै 1993 साहित्य अकादमी अवार्डले सम्मान गरिएको थियो। यसबाहेक सिक्किम भानु पुरस्कार, डाक्टर शोभाकान्ति थेगिम स्मृति पुरस्कार, मदन व्याख्यानमाला पुरस्कार इत्यादिले पनि सम्मानित भइसक्नु भएको छ भने भारत सरकारले भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीद्वारा पनि वर्ष 2005 सम्मान जनाइसकेको छ सानु लामा ज्यूलाई। उनको पहिलो प्रकाशित लघु कथा संग्रह हो कथा संवाद। यस साथै स्वास्नी मान्छे, खानी टारमा एक दिन, असिनाको मान्छे, मृगतृष्ण इत्यादि जस्ता थुप्रै साहित्यिक अनि धार्मिक कृतिहरूको

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आजको दिन विगतमा घटेका घटनाहरू। सर्वप्रथम भारतको प्रसंगमा कुरा गरौं। 1659 औरंगजेबले आफूलाई दिल्लीका सम्राट घोषित गरेका थिए। औरंगजेब आलिमगढ़ छैटौं मुगल सम्राट हुन् जसले 49 वर्षसम्म भारतको प्राय उपमहाद्वीपहरूमा राज गरेका थिए। 1908 आजकै दिन 150 सदस्यहरू लिएर कलकत्ता शेयर बजारको शुरूआत गरिएको थियो र भारत सरकारले त्यही बेला स्थायी अनुमोदन पनि प्रदान गरेको थियो। 1947 आजकै दिन अल इण्डिया कंग्रेसले भारत विभाजनको ब्रिटिश प्लान स्वीकार गरेको थियो, जुन योजनालाई माउन्ट बेटन प्लान पनि भनिन्छ, जो भारतका अन्तिम भाइसरय थिए। 1948 आजकै दिन अन्नामला युनिभर्सिटीका संस्थापक अन्नामला चिटायरको निधन भएको थियो। 1953 आजकै दिन भारतको इन्टरनल एयर रूट कर्पोरेशनको स्थापना भएको थियो र भारतीय विमान सेवा त्यो बेला भारतका राज्य अधिकृत घरेलु विमान सेवा अन्तर्गत पर्दथ्यो। 1960 आजकै दिन पश्चिम बंगालमा वर्धमान विश्वविद्यालयको स्थापना भएको थियो, जुन विश्वविद्यालयलाई एनएएसी औ नेशनल एसेसमेन्ट एण्ड एक्रेडिटेशन काउन्सिलको तर्फबाट 5-स्टार स्टाटस प्राप्त भएको थियो। 1981 भारतको सर्वोच्च न्यायालयले नानीहरूलाई अनिवार्य शिक्षाको नियम पारित गरेको थियो भने 1990 आजकै दिन 1984 अपरेशन ब्लू स्टार अन्तर्गत स्वर्ण मन्दिरबाट सिज गरिएका जम्मै स्वर्ण लगायत अन्य महत्वपूर्ण दस्तावेजहरू पंजाब सरकारले फर्काइदिएको थियो।
1: हजुर, यसरी नै 2006 भारत र चीनको पुरानो सिल्क रूट खोल्ने निर्णय भएको थियो।
0: हजुर, यो थियो भारतको प्रसंगको कुरा। अब कुरा गरौं विश्वको।
1: हजुर, 1667 पहिलो पल्ट मानिसको ब्लड ट्रान्सफ्युजन डाक्टर जिन ब्याप्टिस्ट डेनिजले गरेका थिए।
0: 1752 आजकै दिन बेन्जामिन फ्रेङ्कलिनले लाइटनिङ वैद्युतिक तरंग भनेर प्रमाण गरेका थिए भन्ने मान्यता छ।
1: हजुर, 1982 फकल्याण्डमा अर्जेन्टिनाको सेनाहरूले ब्रिटिश सेनाको समक्ष समर्पण गरेको थियो।
0: 1921 आजकै दिन बेसी कोलम्यानले पाइलट लाइसेन्स प्राप्त गरेपछि उनी नै प्रथम अफ्रिकन अमेरिकन महिला पाइलट बनेकी थिइन्। हजुर, 1934 आजकै दिन युनाइटेड स्टेटको ग्रेट स्मोकी माउन्टेन्स नेशनल पार्कको स्थापना गरिएको थियो। 1954 आजकै दिन युईएफए अर्थात युनियन अफ युरोपियन फुटबल एसोसिएशनको गठन बसेल स्विजरल्याण्डमा भएको थियो। 1991 आजकै दिन फिलिपिन्सको माउन्ट बिनाटुबो विस्फोट भएको थियो र यो नै विश्वको 20 शताब्दीको दोस्रो भीषण ज्वालामुखी विस्फोट थियो, जसको कारण 800 भन्दा ज्यादा मानिसहरू मारिएका थिए। 1996 आजकै दिन इंग्ल्याण्डको व्यस्त शहर म्यान्चेस्टरमा आईआरएका जवानहरूले शक्तिशाली ट्रक बम विस्फोट गराएपछि 200 मानिसहरू घाइते भएका थिए। 2012 आजकै दिन डोरीमाथि हिँडेर सिधै नियाग्रा फल्स सफलतापूर्वक पार गरेका थिए निक वेलेन्डाले। 2014 आजकै दिन जोन म्यानुएल सान्टोस कोलम्बियाका दोस्रो पल्ट राष्ट्रपति चुनिएका थिए।
2: श्रोता, 15 जुन 2020 रात्रि भारत अनि चीनको सैनिकहरूबीच लद्दाखको गलवान भ्यालीमा भीषण झडप भएको थियो, जसमा 20 भारतीय वीर सैनिकहरू शहीद भएका थिए भने चीनको तर्फबाट कतिजना हताहत भए यसको आधिकारिक पुष्टि नभए तापनि कम्तीमा पनि 43 चीनी सैनिकहरू मारिएको खबर सामु आएको थियो। भारत र चीनको सेना बीच भएको यो झडप 5 दशकमा भएको सबैभन्दा ठूलो झडप थियो। भारतको तर्फबाट शहीद हुने वीर सैनिकहरूमा एक थिए 16 बिहार रेजिमेन्टका कमाण्डिङ अफिसर कोलोनेल विकुमल्ल सन्तोष बाबु। उहाँलाई मरणोपरान्त युद्धकालमा प्रदान गरिने भारतको दोस्रो सर्वोच्च वीरता पुरस्कार महावीर चक्रले सम्मानित गरिएको थियो।
0: 2023 आजको दिन साइक्लोन बिपोरजोयले भारतको गुजरात समुद्र तटीय क्षेत्रमा भीषण विनाश गरेको थियो, जसको कारण लाखौं मानिसहरू विस्थापित भएका थिए।
1: हजुर श्रोता, यी थिए आजकै दिन विगतमा घटेका केही घटनाहरूको छोटो अंश।

0: श्रोता यसैको साथ 15 तारीक जूनको पनि कार्यक्रम अन्ततिर आइपुगेको छ।
1: त श्रोता यस्तै जानकारीहरूसित भोलि बिहान फेरि हामी तपाईँ समक्ष उपस्थित हुनेछौं। तबसम्मको लागि बिदा चाहन्छौ। नमस्कार।
2: यतिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो विविध जानकारी अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घडीमा बिहानीको ठिक 8 बज्न लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार, साथै आकाशवाणीको उत्तर पूर्वी केन्द्र शिलङबाट पूर्वोत्तर समाचार।

मिडियम वेभ 213.76 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजङ्घा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। समय यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानीको 8:40 भइरहेको छ र हामी उपस्थित भएका छौ हजुरहरूको मनपर्दो सांगीतिक यात्राको कार्यक्रम गीतिमाला लिएर। कार्यक्रम गीतिमालामा सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै आज लिएर आएका छौ एकै कलाकार प्रशान्त एजिकेल राईको स्वरमा रहेको केही आधुनिक गीतहरू। कलाकार प्रशान्त एजिकेल राई नेपाली संगीत क्षेत्रका एक प्रतिभाशाली गायक, संगीतकार तथा गीतकार हुन्। श्रोता, कार्यक्रमको सुरुवात गरौं यो पहिलो गीतको साथमा।

श्रोता कार्यक्रमले अघि बढाउँदै सुनाउन लागिरहेको छौ यो दोस्रो गीत। यो गीत गायक प्रशान्त एजिकेल राईको अत्यन्त लोकप्रिय गीत हो। यस गीतमा गायकले प्रेम, कल्पना, आशा तथा कसैप्रतिको गहिरो भावनालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ। त श्रोता, स्वीकार्नुहोस् यो दोस्रो प्रस्तुति।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: एचआईभी एड्स सित सम्बन्धित प्रश्नहरूको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। कार्यक्रम गीतिमालामा यहाँले सुनिरहनु भएको छ कलाकार प्रशान्त एजिकेल राईको स्वरमा रहेको केही आधुनिक गीतहरू, र यसै क्रममा प्रस्तुत छ यो अघिल्लो गीत।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोता अब सुनाउन लागिरहेको छौँ कार्यक्रम गीतिमालाको यो अन्तिम प्रस्तुति कलाकार प्रशान्त एजिकेल राईको स्वरमा।

यो आकाशवाणी गान्तोक हो, अब सुन्नुहोस् मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले आयुष मन्त्रालयद्वारा आयोजित 14 दिने निशुल्क अनलाइन योग पहलमा भारतले गिनिस वर्ल्ड रेकर्ड कायम गरेर इतिहास रचना सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ। उहाँले सरकारको आयुष मन्त्रालय र सिक्किम सरकारको आयुष विभागलाई यस पहललाई समर्थन गर्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। उल्लेख्य, राज्यका 10,000 भन्दा धेरै सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए। भारत सरकारको पर्यटन मन्त्रालयकी निर्देशक सीमा जैन हिजो बागडोग्रा विमानस्थलमा आइपुग्नुभयो। वहाँ जून 17 सिक्किमको आधिकारिक भ्रमणमा रहनुहुनेछ। सिक्किम सरकारको मत्स्यपालन विभागले गत जून 12 र 13 तारीक मणिराम देवन ट्रेड सेन्टर एमटीडीसी गुवाहाटी आसाममा आयोजित एक्वा एक्स नर्थ इस्ट 2026 भाग लियो। कार्यक्रममा पूर्वोत्तर क्षेत्रका मत्स्य व्यवसायी, नीति निर्माताहरू, अनुसन्धानकर्ताहरू, उद्यमी र हितधारकहरू सहभागी भई मत्स्य तथा जल कृषि क्षेत्रमा देखा परिरहेका अवसरहरू र नवीनतम प्रगतिबारे छलफल गरेका थिए। सिक्किम कला संस्कृति र सम्पदा विकास बोर्डका अध्यक्ष संजय दिलपाली राईले हिजो मंगनमा मंगन रिम डान्स एकाडेमीको उद्घाटन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष श्री राईले नव उद्घाटित यस एकाडेमी आकांक्षी कलाकारहरूका लागि बहुमूल्य मञ्चको रूपमा काम गर्ने र मंगनको सांस्कृतिक विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय मानवाधिकार परिषद आईएचआरसी सिक्किमले वरिष्ठ साहित्यकार तथा अनुवादक अमर बानिया लोहोरोलाई साहित्य र समाज सेवा पुर्याएकोमा योगदान अनुवादतर्फको साहित्य अकादमी पुरस्कार 2024 प्राप्त गरेकोमा सम्मानमा अभिनन्दन गरेको छ। आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजङ्घा 103 MHz पनि सुनिरहनु भएको छ। समय यस बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9:02 भइरहेको छ र श्रोताहरूको सामु हामी आइसकेका छौँ विभिन्न हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रान्जली लिएर। कार्यक्रम चित्रान्जलीमा सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै यो प्रथम प्रस्तुति सुनाउन लागिरहेको छौँ चलचित्र कृष्ण कटेजबाट कलाकार श्रेया घोषालको स्वरमा।

कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो दोस्रो गीत कलाकार कुनाल गन्जावाला अनि सुनिधि चौहानको युगल आवाजमा चलचित्र भागम भागबाट।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। कार्यक्रम चित्रांजलीलाई अघि बढाउँदै अब सुनाउन लागिरहेको छौं यो अघिल्लो गीत। चलचित्र बाजीगरबाट कलाकार विनोद राठौर अनि आशा भोसलेको युगल आवाजमा।

यतिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार श्रेया घोषाल अनि अभिजितको आवाजमा रहेको यो गीत। श्रोताहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम चित्रांजलि अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू, र यसै क्रममा प्रस्तुत छ यो अघिल्लो गीत चलचित्र मेहुनाबाट कलाकार के अनि वसुन्धरा दासको स्वरमा।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता, हामी कार्यक्रम चित्रञ्जलीको अन्त्यतिर आइसकेका छौं र अब सुनाउन लागिरहेको छौ यो अन्तिम गीत, चलचित्र हंगामाबाट कलाकार सान अनि साधना सरगमको युगल आवाजमा।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले आयुष मन्त्रालयद्वारा आयोजित 14 दिने निशुल्क अनलाइन योग पहलमा भारतले गिनिस वर्ल्ड रेकर्ड कायम गरेर इतिहास रच्न सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ। उहाँले भारत सरकारको आयुष मन्त्रालय र सिक्किम सरकारको आयुष विभागलाई यस पहललाई समर्थन गर्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। उल्लेख्य, राज्यका 10,000 भन्दा धेरै सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए। भारत सरकारको पर्यटन मन्त्रालयकी निर्देशक सीमा जैन हिजो बागडोगरा विमानस्थलमा आइपुग्नुभयो। वहाँ जून 17 सिक्किमको आधिकारिक भ्रमणमा रहनुहुनेछ। सिक्किम सरकारको मत्स्यपालन विभागले गत जून 12 र 13 तारीक मणिराम देवन ट्रेड सेन्टर एमटीडीसी गुवाहाटी आसाममा आयोजित एक्वा एक्स नर्थ इस्ट 2026 भाग लियो। कार्यक्रममा पूर्वोत्तर क्षेत्रका मत्स्य व्यवसायी, नीति निर्माताहरू, अनुसन्धानकर्ताहरू, उद्यमीहरू र हितधारकहरू सहभागी भई मत्स्य तथा जल कृषि क्षेत्रमा देखा परिरहेका अवसरहरू र नवीनतम प्रगतिबारे छलफल गरेका थिए। सिक्किम कला संस्कृति र सम्पदा विकास बोर्डका अध्यक्ष संजय दिलपाली राईले हिजो मंगनमा मंगन रिम डान्स एकाडेमीको उद्घाटन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष श्री राईले नव उद्घाटित यस एकाडेमीले आकांक्षी कलाकारहरूका लागि बहुमूल्य मञ्चको रूपमा काम गर्ने र मंगनको सांस्कृतिक विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय मानवाधिकार परिषद आईएचआरसी सिक्किमले वरिष्ठ साहित्यकार तथा अनुवादक अमर बानिया लोहोरोलाई साहित्य र समाज सेवामा पुर्याएको योगदान तथा अनुवाद तर्फको साहित्य अकादमी पुरस्कार 2024 प्राप्त गरेको सम्मानमा अभिनन्दन गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजङ्घा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला हाम्रो स्टुडियोको घड़ीमा बिहानीको 10:03 भइरहेको छ र हामी श्रोताहरूको सामु आइसकेका छौं विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानी लिएर। कार्यक्रम ताजे तरानीमा सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै यो प्रथम प्रस्तुति सुनाउन लागिरहेको छौ चलचित्र हँसी तो फसीबाट कलाकार चिन्मोय श्रीपदा अनि शेखर रब्जाइनीको स्वरमा।

कार्यक्रमले अघि बढाउँदै अब सुनाउन लागिरहेको छ यो दोस्रो गीत कलाकार अरिजित सिंहको स्वरमा चलचित्र छिचोरेबाट।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

श्रोता सुनिरहनु भएको थियो कलाकार लक्की अलीको स्वरमा रहेको यो गीत। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्युज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। कार्यक्रम ताजेतरानेलाई अघि बढाउँदै अब सुनौ यो अघिल्लो गीत। चलचित्र परम सुन्दरीबाट कलाकार सोनु निगम अनि कृष्णकली शाहको युगल आवाजमा।

श्रोता सुनिरहनु भएको थियो कलाकार अरिजित सिंहको स्वरमा रहेको यो गीत। हजुरहरूले सुनिरहनु भएको छ कार्यक्रम ताजे तरानी अन्तर्गत विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू। र श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र अब सुनाउन लागिरहेका छौँ यो अन्तिम गीत, चलचित्र भारतबाट कलाकार अभिजित श्रीवास्तवको स्वरमा।

अवशेषत यसै गीतको साथमा कार्यक्रम ताजेतरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला हाम्रो स्टुडियोको घडीमा बिहानीको 10:30 भइरहेको छ। श्रोताहरूले अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी एफएम गोल्डका कार्यक्रमहरू।

कार्यक्रम नारी संसारमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अभिवादन। हजुर श्रोता, आजको कार्यक्रम नारी संसारमा हामी कुरा गर्नेछौ वर्ल्ड एल्डर एब्युज अवेरनेस डे अर्थात विश्व वृद्ध दुर्व्यवहार सचेतना दिवसमाथि। हजुर श्रोता, हरेक वर्ष जून 15 तारीकको दिन विश्वभरि विश्व वृद्ध दुर्व्यवहार सचेतना दिवस अर्थात वर्ल्ड एल्डर एब्युज अवेरनेस डे मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य वृद्ध व्यक्तिहरूमाथि हुने शारीरिक, मानसिक, भावनात्मक तथा आर्थिक दुर्व्यवहारको बारेमा जनचेतना फैलाउनु र उनीहरूको अधिकार, सम्मान तथा सुरक्षाको सुनिश्चित गर्नु हो।

0: हाम्रा बुवा आमा हजुरबा हजुरआमाले आफ्नो जीवनको अमूल्य समय परिवार समाज र राष्ट्रको विकासमा समर्पित गर्नुभएको हुन्छ। तर दुःखको कुरा के भने कतिपय वृद्ध व्यक्तिहरू उपेक्षा अपमान हिंसा र दुर्व्यवहारको शिकार बन्न बाध्य छन्। यसको अवस्था अन्त्य गर्न परिवार समुदाय र समाजको सबै पक्षको साझा प्रयास अति आवश्यक छ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामी वृद्ध दुर्व्यवहारका कारण प्रभाव रोकथामका उपाय तथा वृद्ध नागरिकहरूको सम्मानपूर्ण जीवन सुनिश्चित गर्न आवश्यक कदमहरूबारे छलफल गर्नेछौ। हजुर त श्रोता, आज हामीसँग यस कार्यक्रममा चर्चा गर्न स्टुडियोमा उपस्थित हुनुहुन्छ फ्लोरेन्स नाइटिङ्गल पुरस्कारले सम्मानित सिनियर एएनएम श्रीमती टीका देवी पाण्डे। हजुर श्रोता, स्मरण गराइन्छ वर्ष 2022 यहाँले भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुको बाहुलीबाट यो पुरस्कार ग्रहण गर्नु भएको छ। यहाँसँग 33 वर्ष अधिक सिक्किम राज्यको स्वास्थ्य क्षेत्रमा सेवाको अनुभव पनि छ। तपाईँलाई हाम्रो स्टुडियोमा स्वागत छ। नमस्कार।
1: नमस्कार।
0: आजको हाम्रो विषय रहेको छ है विश्व वृद्ध दुर्व्यवहार सचेतना दिवस है अर्थात वर्ल्ड एल्डर एब्युज अवेरनेस डे। त तपाईँलाई है प्रथम प्रश्न यसबारे है हामी जान्न चाहन्छौ तपाईँको बाट कि विश्व वृद्ध दुर्व्यवहार सचेतना दिवसको महत्व के हो है र यस दिनले समाजलाई कस्तो सन्देश दिन्छ त?
1: विश्व वृद्ध दुर्व्यवहार सचेतना दिवसले वृद्ध व्यक्तिमाथि हुने शारीरिक अनि मानसिक भावनात्मक तथा आर्थिक दुर्व्यवहार प्रति जनचेतना फैलाउने उद्देश्य राख्दछ। यसै दिनले वृद्धहरूलाई हामीले सम्मान सुरक्षा अनि माया दिनको एकदम आवश्यक छ। हामी सबै युवाहरूले सुरक्षा र माया दिएर उनीहरूलाई समाजमा अनुभव र ज्ञानका धरोहर हुन् भन्ने हामीले उहाँहरूलाई एकदम उच्च स्थानमा राख्नुपर्छ। त्यसैले उनीहरूको अधिकारको संरक्षण गर्नु सबैको जिम्मेवारी हो भन्ने म राख्दछु।
0: हजुर, त तपाईँ है नर्स हुनुहुन्छ है, त एक नर्सको रूपमा है वृद्ध व्यक्तिहरूमाथि है हुने दुर्व्यवहार वा उपेक्षाका कस्ता संकेतहरू प्राय देख्नु भएको छ त?
1: वृद्धहरूमाथि अस्पष्ट चोटपटकहरू, कुपोषण अनि सरसफाईको कमी देखेको छु। नियमित रूपमा उहाँहरूले दवाई औषधि नखाएको पनि भेटाएको छु। उहाँहरूको अवस्था कस्तो खालको छ, कतिवटा ठाउँमा अत्याधिक डर वा चिन्ता अनि निराश तथा परिवारका सदस्यहरूसँग बोल्न डराउँछन्, कतिजना हिचकिचाउने जस्ता संकेतहरू पनि देखेको छु। अनि हामीले यी लक्षणहरू देखेपछि उहाँहरूलाई चाहिँ दुर्व्यवहार गर्नु हुँदैन भनेर हामी सबैजनालाई सचेत गराउनु पर्छ। यही हाम्रो ठुलो उद्देश्य छ नर्सको।
0: हजुर, शारीरिक है मानसिक आर्थिक है तथा भावनात्मक दुर्व्यवहारले है वृद्धहरूको स्वास्थ्यमा चाहिँ कस्तो असर पर्छ त?
1: उहाँहरूको दुर्व्यवहारले चाहिँ जस्तै अब वृद्धहरूको शारीरिक स्वास्थ्य बिगार्नुको साथै मानसिक तनाव जस्तै यिनीहरूले चाहिँ डिप्रेसनहरू अनि निन्द्रा नलाग्ने अनिन्द्राहरू अनि उहाँहरूको मनोबल घट्दै जान्छ, जस्तै आत्मविश्वास कमी हुँदै जान्छ तथा समाजमा चाहिँ अलग्गै उहाँहरूलाई चाहिँ छुट्याएर राखेको जस्तो देखाउँछ। उहाँहरूलाई त्यस्तो दीर्घकालीन रूपमा चाहिँ यसले जीवनको गुणस्तर घटाउने गर्दछ। त्यस कारण उहाँहरूलाई चाहिँ हामीले अलग्गै राख्नु हुँदैन, उहाँहरूलाई हरेक कार्यक्रममा उहाँहरूलाई अगुवा गराउने हाम्रो एकदम सचेत गराउनु हाम्रो जिम्मेवारी छ। अनि उहाँहरूलाई हामीले कतिवटा बिमारीहरूलाई चाहिँ हामीले राम्रोसँगले ध्यान दिएर याद गरेन भने कतिवटा रोगहरू उहाँहरूले लिनु पनि सक्छ। जस्तै कतिवटा रोगहरू सर्व रोगहरू हुन्छ है, त्यो रोगहरू उहाँहरूलाई सर्नु सकेर उनीहरूले अब कतिवटा ठाउँमा चाहिँ कमी भएको कारणले गर्दाखेरि रोग फैलिनु सक्छ, रोग आउनु सक्छ।

0: शरीरमा
1: हजुर रोग बढेर जानु सक्छ है, जाति हुनुको सट्टा अझै बढ्न सक्छ,
0: अझै बढ्न सक्छ.
1: हजुर हजुर हजुर हजुर त अस्पताल वा स्वास्थ्य संस्थामा है आउने वृद्ध बिमारीहरू मा है दुर्व्यवहार भएको शंका लाग्दा है स्वास्थ्य कर्मीहरूले के कस्ता कदम चाल्नु पर्छ त?
0: हामी स्वास्थ्य कर्मीहरूले चाहिँ वृद्ध व्यक्तिहरूसँग हामी जब हामी उहाँहरूलाई देख्छौ त्यस्तो हामीले चाल पायौं भने उहाँहरूलाई हामीले गोप्य रूपमा अर्थात गोप्य वातावरणमा कुरा गर्नुपर्छ अनि उहाँहरूको स्वास्थ्यको परीक्षण गर्नुपर्छ तथा अभिलेख गर्नुपर्छ सम्बन्धित सामाजिक सेवा निकाय कानूनी निकाय वा परिवारका जिम्मेवार सदस्यहरूसँग समन्वय गरी वृद्धको सुरक्षा सुनिश्चित गर्नुपर्छ. हामीले जहिले पनि उहाँहरूलाई चाहिँ उहाँहरूको कुरा चाहिँ कसैको छेउमा चाहिँ नसोधेर हामीले उहाँहरूलाई सेपरेट रूममा सोधेर अलग्गै सोधेर कसैलाई भन्नु हुँदैन. यस्तो प्रकारले उहाँहरूलाई विश्वास दिलाएर चाहिँ हामीले उहाँहरूसँग बात गर्नुपर्छ. त्यसो गर्नाले चाहिँ उहाँहरूले आफ्नो प्रब्लमहरू सबै अब आफ्नो दुःखहरू कति कुराहरू छ उहाँहरूले बताउन सहज.
1: हजुर हजुर वृद्ध व्यक्तिहरूमा है एक्लोपन है र सामाजिक अलगाउले सामाजिकबाट टाढाले उनीहरूको टाढा रहनाले उनीहरूको मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ त?
0: वृद्धहरूमा डिप्रेसन चिन्ता तनाव यस्तो यो एक्लोपन छ भने चाहिँ प्राय सबै मानिसहरूमा यस्तो हुन सक्छ. कति मान्छेहरूकोमा चाहिँ अब उहाँहरूको मनस्थिति कमजोर भएर गएको हुन्छ है. अन्त त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले समाजमा सामाजिक सम्बन्धको अभावले उनीहरूमा निराश र असुरक्षाको भावना बढ्छ जसले समग्र स्वास्थ्यमा नकारात्मक असर पार्छ.
1: हजुर हजुर हजुर
0: यसैले गर्दाखेरि हामीले उहाँहरूलाई धेरै जस्तो हामी समाजमा गएर धेरै कुराहरूको अवर गराउनु सक्नुपर्छ हामीले र उहाँहरूलाई हामीले वृद्धपनको उहाँहरूको जुन एक्लोपनले उहाँहरूलाई डिप्रेसनहरूबाट हामीले बचाउने र निकाल्ने कोसिस गर्नु सक्नुपर्छ.
1: हजुर हजुर हजुर अन्त परिवारका सदस्यहरूले वृद्धहरूको उचित हेरचाह र सम्मान सुनिश्चित गर्न के कस्ता कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्छ त?
0: वृद्धहरूको भावनालाई हामीले बुझ्नु पर्ने एकदम ठूलो राम्रो क्वेशन गर्नुभयो है तपाईँले. यो चाहिँ हामी समाजमा रहने सबै युवाहरूलेदेखि लिएर हामी जति पनि अब हाम्रो आमा बाबा हुनुहुन्छ हजुरबा हजुरआमा हुनुहुन्छ है जति पनि वृद्ध भएको हुनुहुन्छ हाम्रो घरदेखि नै सुरु हुन्छ है. अनि उनीहरूको स्वास्थ्य पहिला चाहिँ हामीले स्वास्थ्यमा ध्यान दिनुपर्छ. उहाँहरूको स्वास्थ्य कस्तो छ उहाँहरूले बिहान उठेर है कतिजनाले अब हात मुख धुन सक्नुहुन्न है त्यो विषयमा पनि हामीले ध्यान दिनुपर्छ. सरसफाई भयो अनि उहाँहरूको पोषण भयो खानापिना कस्तो खानुहुन्छ त्यो पनि हामीले याद गर्नुपर्छ
1: र
0: कुन समयमा उहाँहरूलाई दिनुपर्छ त्यो पनि छ. अनि औषधि छ औषधि भनेको मेडिसिन है दवाई. अब यो दवाई पनि कतिवटा मेडिसिन बिहान खानुपर्ने हुन्छ खाली पेटमा पनि खानुपर्ने हुन्छ खाना खाएर खाने दवाई हुन्छ त्यो हामीले खाना टाइममा दिएन भने उहाँहरूको औषधिले मात्रै भित्र रोल खेल्छ र खाना खाएको छैन भने उहाँहरूको नियमित स्वास्थ्यमा हानि पुर्याउन सक्छ. यसै कारण चाहिँ औषधि तथा नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्छ. परिवारका जति पनि सदस्यहरू छन् गतिविधिमा सहभागी गराउने समय दिने आफ्नो आमा बाबा हजुरबा हजुरआमा जो पनि तपाईँहरूको घरमा वृद्ध हुनुहुन्छ उहाँहरूलाई चाहिँ हाम्रो छोराछोरी नानीहरू जो पनि छ उहाँहरूले चाहिँ एकदम राम्रोसँगले ध्यान दिएर आफ्नो समय उहाँहरूलाई दिने उहाँहरूसँग कुरा गर्ने राम्रो गुणस्तर जीवन सुधार्न मदत गर्दछ. यो सबै हाम्रो यति सबै हामीले उहाँहरूलाई ध्यान दिएर औषधि समयमा खुवायौं खाना खुवायौं अब नुहाउनु कतिजनाले नङहरू काटिदिनु पर्यो कतिजनाले केसहरू कोर्नु सक्दैन केस कोरिदिनु पर्यो अनि हामीले उहाँहरूलाई लुगाहरू धोएर अलिकति सुकिलो लुगाहरू लगाएर चाहिँ यो सबै कार्यक्रम हामीले गरेर चाहिँ उनीहरूको जीवन गुणस्तर सुधार्न मदत गर्दछ.
1: हजुर हजुर अनि वृद्ध महिलाहरू है विशेष गरी पुरुषहरूको तुलनामा है दुर्व्यवहारको बढी जोखिममा हुन्छ कि हुँदैन है यसबारे तपाईँको अनुभव के छ त?
0: धेरै अवस्थामा मैले सुनेको छु वृद्ध अवस्थामा चाहिँ महिलाहरू उहाँहरूलाई चाहिँ धेरै दुर्व्यवहार भइरहेको छ समाजमा. अहिले यो हाम्रो सिक्किममा नभएको पनि हुन सक्छ तर आर्थिक अवस्थामा चाहिँ उहाँहरूले ओल्ड एज पेन्सन पाउँदैछ छन् तर त्यो पनि डिपेन्डेन्ट को छ है उहाँहरूले पैसा निकाल्न सक्नुहुन्न अनि उहाँहरूले आफ्नो नानीहरू छोराछोरीहरूलाई कसैलाई पनि अब उहाँहरूले डिपेन्डेन्ट भएर चाहिँ उहाँले त्यो काम आर्थिक अवस्थाको फुलफिल त गर्नु

0: सक्नुहुन्छ। तर कति ठाउँमा विधवा पनि भएका हुन्छन् अनि उहाँहरूलाई चाहिँ कति ठाउँमा हेला हुन्छ, किनभने हेला होचो हुन्छ गाउँ ठाउँमा, अनि बुढो हुँदै गएपछि कति आमाहरूको लुगाहरू राम्रोसँगले लाउन सकेनन् भने, केस कोर्नु सकेनन् भने, नुहाउनु सकेनन्, लुगा धुनु सकेनन् भने, उहाँहरूको चाहिँ अवस्था देखेर चाहिँ मान्छेहरूले उहाँहरूलाई पहिलाको जमानामा चाहिँ बोक्सी पनि भन्ने गर्थे मान्छेहरूले, तर अहिले चाहिँ यस्तो छैन। सिक्किममा धेरै धेरै मान्छेहरूकोमा चेतना आएको छ, सचेत भएको छ मान्छेहरू, किनभने कसैलाई पनि नराम्रो भन्नु हुँदैन भनेर। अनि कति ठाउँमा अब्युजहरू पनि भएको छ, अब उहाँहरूलाई चाहिँ कतिवटा ठाउँमा चाहिँ बलात्कार जस्तो पनि भएको छ, मैले यस्तो कति ठाउँमा सुनेको छु, है देखेको होइन सुनेको छु।
1: त्यहाँ
0: पनि जसले पनि ओल्ड एज होममा लगेर राख्छ उनीहरूलाई त्यो ठाउँ चाहिँ एकदम सुरक्षित सम्झेको हुन्छ। अब आर्थिक अवस्था त सरकारबाट पनि अलिकति पाएको हुन्छ उहाँहरूले, है अन्त तर नराम्रो शोषणहरू चाहिँ नहोस्, मेरो भन्नु चाहिँ यही छ, भावनात्मक दुर्व्यवहारको शिकार चाहिँ नहोस् उनीहरू चाहिँ। अनि अरू पुरुषहरूलाई चाहिँ यस्तो बेसी चाहिँ हुँदैन, पुरुषहरू चाहिँ कुनै कारणले उहाँहरू चाहिँ अलिकति बलवान देखा परिहाल्छ, अब महिलाहरू चाहिँ कताबाट हुन्छ उनीहरू अलिक कमजोर हुनु जान्छन्, अनि कसैले यस्तो फाइदा चाहिँ नउठाओस्, अलिकति छुटाउनु चाहिँ नछुटाओस्, किनभने हाम्रोमा स्त्री पुरुष सम्मान दिएको छ होइन, जस्तो युवाहरूमा हामीले पाएको छौं त्यस्तै गएर ओल्ड एज होममा पनि आफ्नो छोराछोरी देखि लिएर टाढा कतै नपुर्याउनु, आफ्नो छोराछोरीदेखि टाढा गएर बस्नु नपरोस् है, मैले धेरै यो चाहिँ सुन्नु चाहिँ सुनेको छु तर अब देख्नु चाहिँ नपरोस् भन्ने मलाई पनि लाग्छ यस्तो खालके।
1: हजुर हजुर, भनेपछि पुरुषलाई भन्दा महिलालाई बेसी दुर्व्यवहार हुने हामीले सुनेका छौँ है। त ग्रामीण क्षेत्रमा है वृद्ध नागरिकहरूले स्वास्थ्य सेवा तथा सुरक्षाको पहुँचमा है कस्तो चुनौतीहरू सामना गरिरहेका छन् त?
0: हाम्रो यो ग्रामीण क्षेत्रमा वृद्ध नागरिकहरूको स्वास्थ्यमा चाहिँ धेरै स्वास्थ्यको सेवा आएको छ। जस्तै अब हाम्रो हस्पिटलमा भन्यो भने तपाईँको अहिले एनसीडी भनेर प्रोग्रामहरू राखेको छ, नन कम्युनिकेबल डिजिज है, यसमा चाहिँ अब कतिवटा भल्नरेबल ग्रुप भनेको छ, यो चाहिँ 60+ को लागि गरिन्छ, अनि यो चाहिँ सरकारबाटै भएको, उनीहरूको प्रेसर सुगर हाइट वेट सबै उनीहरूको स्वास्थ्यमा ब्लड टेस्ट है, अनि यो सबै टेस्टहरू गरेर उहाँहरूको रोगहरू छ भने पनि दवाई पानी सिधैमा आफ्नै हस्पिटल अस्पतालमा पाइन्छ। यो एउटा चाहिँ तपाईँको स्वास्थ्यको सेवा भयो। अब आर्थिक अवस्था हेर्नु हो भने सरकारले पनि ओल्ड एज पेन्सनहरू दिएको छ, ओल्ड एज पेन्सन पनि सरकारको तर्फबाट अहिले सायद बढेर गएको छ होला, निकै भएको छ, अनि तर खाता चाहिँ अपडेट गरिबस्नुपर्छ उहाँहरूले, कसैको डिपेन्डेन्ट चाहिँ हुनुपर्छ नानीहरू चाहिँ सँग, आफ्नो उहाँहरूले पनि भरोसा गर्नुहुन्छ जस नानीहरूलाई, उहाँहरूबाट उहाँहरूले चाहिँ पैसाको पनि राम्रो स्वास्थ्यको लागि चाहिँ आर्थिक समस्या पनि त्यसरी सरकारद्वारा पनि फुलफिल भएको छ। र हामी सेवा गर्ने जति पनि सेवा कर्मीहरू भयौं, स्वास्थ्यकै मान्छेहरू छौं, हामीले उहाँहरूलाई निस्वार्थ सेवा गर्नुपर्छ, र उहाँ जति पनि आमा बाबा हुनुहुन्छ, ओल्ड एज जति पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ कुनै पनि कठिनाईहरू नहोस् भनेर चाहिँ सरकारले यस्तो धेरै समाजमा सुरक्षाको सेवा पुर्याइरहेको छ।
1: हजुर हजुर, समुदाय है स्वास्थ्य संस्था र स्थानीय निकायहरूले है मिलेर वृद्ध दुर्व्यवहार रोक्न चाहिँ के कस्ता पहल गर्न सक्छन् त?
0: हामी स्वास्थ्य संरक्षण भनेपछि हामी हस्पिटलको है अस्पतालको मान्छेहरूले पनि र हाम्रो समाजको मान्छेहरूले चाहिँ कस्तो खालके हामीले यो गर्नुपर्छ भनेदेखि, हाम्रो समाजमा जति पनि बुढाबुढीहरू मान्छेहरू छन् उहाँहरूलाई चाहिँ धेरै जस्तो कतिजनाको घर छैन भने घर बनाएर राखिएको छ सरकारद्वारा पनि, अनि उहाँहरूलाई चाहिँ आमा बाबा जो पनि छ, जोडी जोडी नभए पनि एक्लै छन् भने पनि उहाँहरूलाई हामीले सुरक्षा चाहिँ दिन सक्नुपर्छ। जस्तै गाउँमा आँगनवाडी वर्कर छ, अनि सेल्फ हेल्प ग्रुप छ, यस्तो उहाँहरूले एउटा संस्था बनाएको छ है, पञ्चायतहरू छ, अनि यस्तोहरूबाट चाहिँ जति मान्छेहरूले चाहिँ आमा बाउलाई हेला गर्छन्, कति मान्छेहरूले कुर्छन् है, यस्तोहरू चाहिँ नहोस् भनेर चाहिँ, यो दुर्व्यवहार नहोस् भनेर चाहिँ एउटा उजुरी पनि छ, अनि उहाँले चाहिँ कुनै पनि एउटा पुलिस डिपार्टमेन्टमा है सहायता लिनुपर्छ, अनि नियमित अनुगमन गर्ने कार्य प्रभावकारी हुन सक्छ। सबै सरकारबीच सहकार्य आवश्यक छ, किनभने हाम्रो समाजमा चाहिँ बुढाबुढीलाई हेला गर्नु चाहिँ एकदम कम्ती छ, हुन चाहिँ सिक्किममा त एकदम कम्ती छ, हुन मैले नदेखेको पनि हुनसक्छ है, किनभने अब हामीले चाहिँ हाम्रो घरमा हाम्रो बाजे बोजू हजुरआमा हजुरबा भनेपछि हामी हत्ते नै गर्छ, हाम्रो नानीहरूले पनि यस्तो प्रकारले नै अब बाजे बोजूले हजुरबा हजुरआमाहरूले

0: परिवारले पनि आफ्नो नाता नातिना भनेपछि धेरै राम्रो गर्नुहुन्छ, माया हुन्छ र हामीले पनि उहाँहरूलाई माया दिनु एकदम आवश्यक छ र स्वास्थ्य कर्मीको तर्फबाट चाहिँ उहाँहरूलाई हामीले मेडिसिन दवाई पानी है अब एउटा प्यालिटिभ केयर पनि भन्छ है घरमै पनि गएर उहाँहरूलाई प्रेसरहरू नाप्नु कसैको अब के कस्तो छ हेल्थ स्वास्थ्यको बारेमा गरिरहेको छ र यो चाहिँ एकदम सुचारू रूपले जानुपर्छ भन्ने मलाई लाग्छ।
1: हजुर हजुर, वृद्ध महिलाहरूले जीवनभरको आर्थिक निर्भरता है विधवापन वा सम्पत्ति सम्बन्धी समस्याका कारण कस्ता प्रकारका दुर्व्यवहारको बढी सामना गर्नुपर्छ?
0: जस्तै अब हाम्रो महिलाहरू चाहिँ जब वृद्ध अवस्थामा हुन्छन् उहाँहरूलाई चाहिँ बुढाबुढी भएपछि बुढी मान्छे भएपछि चाहिँ कति मान्छेहरूले चाहिँ केटा मान्छेहरूले त बिहा गर्छ अर्को है अन्त अब स्वास्नी मर्यो भने केटा मान्छेहरूले त वृद्ध अवस्थामा नै आफ्नो बुढी हुन सक्छ तर केटी मान्छे चाहिँ बिहा गरेको हुँदैन अनि अब कसैले बिहा गरेर गयो भने त पनि फेरि उसले आफ्नो जति पनि सम्पत्ति छ कमाएर राखेको सम्पत्ति छोडेर जानुपर्छ लिनु लाएर लगेर जानु पाउँदैन अनि उसको अगाडिको सम्पत्तिसँगै उसले चाहिँ अब बस्नु रोगेर बस्दाखेरि पनि धेरै भनाइहरू खानुपर्छ कुटपिटहरू गर्छ कतिजनाले अन्त त्यस्तो आफ्नो कति हुन्छ अब सासू ससुरा अब जेठाजु देवर देवरानी यस्तो धेरै सम्बन्ध साइनोमा बसेको हुन्छ अनि एकैचोटि उसले छोडेर जानु सक्दैन अनि त्यही भएर चाहिँ ऊ अब एक्लो हुन्छ हुनु चाहिँ धेरै एक्लोपन हुन्छ र यस्तो नहोस् भनेर चाहिँ हाम्रो समाजमा धेरै मान्छेहरूले सचेत गर्नुपर्ने हुनसक्छ उहाँहरूले उसलाई पनि माया दिनुपर्छ अनि उसको कोही सन्तान छ भने सन्तानले पनि उसलाई माया दिनुपर्छ र उसलाई एक्लोपन हुन नदिनुको लागि चाहिँ समाजकै कार्यकर्ताहरू जस्तै पञ्चायतहरू भयो आँगनवाडी वर्कर भयो सेल्फ हेल्प ग्रुपहरू छ अनि यस्तो नारीको धेरै नारीको एउटा आवाज सुन्ने ठाउँ पनि छ है त्यो चाहिँ अब उसले आफ्नो अधिकार माग्न जानु सक्नु पर्यो अथवा उसलाई एउटा विडो भन्छ विडो पेन्सन पनि पाउनु सक्छ उसले अब त्यो चाहिँ जस्तै ओल्ड एज मात्रै होइन विडोले पनि पाउँछ है अन्त मैले सुनेको थिएँ 45 पुगेपछि अनमेरिडले पनि पैसा पाउनु सक्छ भन्ने यो सुनेको थिएँ है अन्त पाउँदै छ होला यस्तो चाहिँ धेरै आर्थिक अवस्थाहरू फुलफिल हुन्छ यसरी सरकारबाट उसले पाएको छ भने तर हाम्रो यहाँ चाहिँ डकुमेन्ट्स चाहिँ फुलफिल गर्नुपर्छ है आफ्नो डकुमेन्ट्स चाहिँ हुनुपर्छ अब बाहिरबाट बिहा गरेर आएको छ भने आफ्नो हस्बेन्डकोबाट डकुमेन्ट्स बनाएको छ भने चाहिँ हरेक नारीले एक एक कपी चाहिँ आफ्नो सुरक्षित जग्गामा राख्नुपर्छ किनभने कतिजनाले चाहिँ डकुमेन्ट्स नदिएर अब उसले चाहिँ छोडेर जान्छ बादमा नानीहरूलाई नानी चाहिँ सपोज आमासँग गयो भने पनि डकुमेन्ट्स नपाएको पनि मैले सुनेको थिएँ त्यस्तो कारणले गर्दाखेरि चाहिँ आमालाई धेरै सफर गर्नुपर्छ आमाले अन्त गएर यो चाहिँ गएर अब ओल्ड एज होममा पुर्याइदिन्छ कतिजनाले आमा बाउलाई त्यस्तो चाहिँ नगर्नुहोस् जति सक्दो आफ्नो काम गर्नु सक्छ खाना पकाउनु सक्छ जबसम्म उसले आफ्नो नहुनु केस गर्नु जबसम्म सक्छ तबसम्म वृद्ध अवस्थासम्म त्यहाँ उसले त अब 60 वर्षसम्म त यङै हुन्छ ऊ हेल्थ राम्रो स्वास्थ्य राम्रो छ भने 60 वर्षमाथि 70 पनि धेरै मान्छे राम्रो हुन्छ हेल्थ राम्रो छ भने हाम्रो पहिला चाहिँ हाम्रो हेल्थमा स्वास्थ्यमा सुधार ल्याउनुपर्छ अनि मात्रै अब उसले धेरै कामहरू गर्नु सक्छ त्यसकारण उसलाई तनावबाट चाहिँ बचाउनुपर्छ र है यौन शोषणहरू चाहिँ नहोस् है धेरै दुःखहरू हुन्छ नारीहरूलाई है अन्त हामीले यस्तो पनि सुनेको छौँ अब कोहीसँग राम्रो बोल्यो भने पनि अब फलाना मान्छे त फलानासँग जान्छ जस्तो गर्छ होइन तर कसैले पुस गरेर पठाउनु चाहिँ हुँदैन किनभने उसले त भात मात्रै मारेको हुन्छ कति ठाउँमा यस्तो नजरिया पनि छ यो चाहिँ अब महिलाहरूले नै भोगिरहेको हुन्छ जस्तै पुरुषहरूलाई चाहिँ त्यस्तो छैन कति ठाउँमा जाँटक सिकाएर मातेर आएर कुटपिट गर्छ हस्बेन्ड अब बुढाले आफ्नो बुढीलाई है महिलाहरूले यो पनि भोग्नु परिरहेको छ यस्तो पनि नहोस् है अब कान्छी ल्याउने भन्ने प्रथा छ केटाहरूले त ल्याइहाल्छ तर केटीहरूले त ल्याउनु सक्दैन हत्तै चाहिँ ल्याउनु सक्दैन अब गयो भने पनि धेरै कम मान्छेले जान्छ तर त्यस्तो गर्दैन धेरै मैले विश्वास गर्छु है नारीमाथि चाहिँ हाम्रो नारीहरू चाहिँ एकदम सचेत हुनुपर्छ अनि सबै मान्छेहरू सबै पढा लेखा छ त्यसलाई चाहिँ अब हामीले ध्यान दिएर नियमित रूपमा चाहिँ हाम्रो आफ्नो जीवन चलाउन सक्यो भनेदेखि हाम्रो धेरै यस्तो बाट चाहिँ हामी बाँच्न सक्छौँ जस्तै मैले अघि भनिहाले नारीहरूलाई कस्तो कस्तो प्रकारले उनीहरूले चाहिँ हेला होजो सहनुपर्छ त्यो चाहिँ नहोस् र वृद्ध अवस्थामा पनि गएर नारीहरूलाई धेरै मान्छेहरूले नराम्रो भन्छन् जस्तै अब कतिवटा केस कोरेन नहाएन राम्रोसँगले लुगा लाउन सकेन भने त्यति बेला चाहिँ उसलाई कति मान्छेहरूले गाउँमा यो बोक्सी बुढी भनिहाल्छ अब त्यो चाहिँ नभन्नुहोस् भनेर चाहिँ हामी समाजकै मान्छेले हेर्नुपर्छ मैले जति सक्दो चाहिँ समाजकै मान्छेले चाहिँ फर्स्ट उनीहरूले नै देखरेख गर्न सक्नु पर्यो अनि कुन चाहिँ ठाउँ छ अब ओल्ड एज होममा पुर्याउनु चाह्यो भने पनि उसको कोही सन्तान छैन कोही छैन भने चाहिँ अब टाढो छ भने चाहिँ ऊ जानु अब पुर्याउनु सक्छ तर

0: त्यस्तो कोही सन्तान छ टाढो अब जस्तै माइग्रेसन भएर आएको हुन्छ कोही आफ्नो सर्भिस गर्नु जब गर्नुको लागि अब गाउँबाट चाहिँ सहर पसेको छ भने अब यस्तो नानीहरूको प्यारेन्ट्सहरू चाहिँ एक्लै छ तर अब अहिले त सरकारले सेकेन्ड स्याटरडे सन्डे छुट्टी पनि मिलाइदिनु भएको छ धेरै सुविधा छ अब गभर्मेन्ट जब गर्नेहरूले पनि हप्तै पछि आफ्नो पेरेन्ट्सलाई भेट्नु जानु सक्ने सम्भावना छ अनि कतिवटा छुट्टीहरू छ पोथ स्याटरडे सन्डे कतिवटा क्यालेन्डरमा त लगातार छुट्टीहरू आउँछ जति पनि रातो जति छ छुट्टी नै हो हाम्रो अब जति पनि जब गर्नेहरूले छ आफ्नो प्यारेन्ट्सलाई चाहिँ कुनै समयमा महिनामा एक ताल नभए पनि 15 दिनमा चाहिँ प्यारेन्ट्सहरूलाई ओल्ड एजहरूलाई चाहिँ उहाँहरूलाई के खान मन परेको छ पुर्याइदिनु है अन्त कस्तो लाउनु मन परेको छ सोध्नुहोस् अनि के को उहाँहरूलाई स्वास्थ्यमा कमी छ हेर्नुहोस् हामीले चाहिँ यसरी नै अब समयमा दिएन भने उहाँहरूले चाहिँ केही पनि गर्नु सक्दैन है समय चाहिँ दिनु पर्यो हाम्रोमा कति समय छ त्यो समय चाहिँ अब अलिकति भए पनि निकालेर उहाँहरूलाई हामीले फोन कम्ती हेरेर हुन्छ कि टिभी कम्ती हेरेर हुन्छ कि हामी घुम्नु कम्ती गएर हुन्छ कि कसरी हुन्छ त्यो एउटा समय चाहिँ काटेर उहाँहरूलाई चाहिँ लगाउनु पर्छ आमा आफ्नो ओल्ड एज पिपलहरूलाई चाहिँ भन्ने मेरो विचार हो एकदम तपाईँलाई कस्तो लाग्छ
1: वृद्ध नागरिकहरूका लागि है उपलब्ध सेवाहरू कतिको प्रभावकारी छन्
0: वृद्ध नागरिकहरूको लागि हाम्रो यहाँ सिक्किममा चाहिँ धेरै अब निशुल्क सहुलियतहरू है वृद्ध भत्ता तथा स्वास्थ्यमा उपचार तथा विभिन्न सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन छन् अनि यस्ता सेवाहरूमा धेरै वृद्धहरूको जीवनस्तर सुधार्न मदत गरेका छन् अब सरकारले त हामीलाई धेरै अब यसरी वृद्धहरूलाई धेरै पुर्याइरहेको छ
1: सहुलियतहरू
0: पुर्याइरहेको है हाम्रो सिक्किममा त धेरै सहुलियतहरू दिइरहेको छ यो स्किम त सरकारद्वारा पाइरहेको छ तर हाम्रो समाजको पनि एउटा दायित्व छ है समाजको मान्छेहरूले पनि जस्तै समाजमा जो जो छ हाम्रो युवाहरू छन् अनि हाम्रो आफ्नो सन्तानहरू शाखा सन्तानहरू छन् जो पनि छ उहाँहरूले पनि सचेत भएर चाहिँ हाम्रो उहाँहरूलाई जति पनि वृद्धहरूलाई छ यो जे छ स्किम योहरूबाट चाहिँ उहाँहरूलाई चाहिँ अगाडि ल्याउनु कोसिस गर्नुपर्छ है जहाँ उहाँहरूलाई चाहिँ हामीले यस्ता सेवाहरू धेरै वृद्धहरूको जीवनस्तर सुधार्न मदत गरेका छन् र हाम्रो ग्रामीण क्षेत्र मानिसहरूले पनि गर्न एकदमै आवश्यक छ र सन्तानमा जति पनि भावी पिँढीहरूले पनि आफ्नो ओल्ड एजहरूलाई चाहिँ अगाडि बढाउन चाहिँ एकदमै जनचेतना आउनुपर्छ जस्तै आमा बाबा भनेर छोड्नु भएन है अब ओल्ड एज पिपलहरूलाई चाहिँ कसैले पनि दुर्व्यवहार गर्नु भएन उहाँहरूलाई जसरी भए पनि सेवा चाहिँ पुर्याइरहनुपर्छ अनि त्यो सबै युवाहरूले नै मतलब आफ्नो फ्यामिलीमा को छ आफ्नो अग्रसर भएर त्यो काम गर्नु पर्यो ओल्ड एज पेन्सन भनेर पाउँछ त्यो पनि अब खाताहरू टाइम टाइममा अपडेट गरिदिनु पर्यो पैसा निकाल्नु हेल्प गर्नु सहायता गर्नु पर्यो अब कोही बिमार भएर चाहिँ हाम्रो सरकारबाट पैसा पाउँछ रेफरहरू पाउँछ त्यो स्वास्थ्यको लागि उहाँहरूलाई त्यो ध्यान दिनु पर्यो पैसा पनि पाउँछ तर लिएर जाने उहाँ ट्रिटमेन्ट गर्ने सबै खर्चहरू पाउँछ यो स्किम पनि छ हाम्रो कतिवटा दिल्लीहरू रेफर हुन्छ कतिवटा कलकत्ता रेफर हुन्छ कतिजनालाई अहिले हैदराबादतिर पनि रेफर हुन्छ अनि हाम्रो कलकत्ता रे दिल्ली हैदराबाद यस्तो टाढो टाढो लानुको लागि चाहिँ वृद्ध अवस्थामा एक्लै त कोही पनि सफर गर्न सक्दैन त्यसकारण चाहिँ आफ्नो सन्तानमा छोराहरूले भयो छोरीहरूले भयो ज्वाइँहरूले भयो कसैले पनि इनिसिएटिभ लिएर उहाँहरूलाई बुहारीहरू भयो कसैले न कसैले उहाँहरूलाई चाहिँ नाता नातिनाले जसले पनि इनिसिएटिभ लिएर चाहिँ उहाँहरूलाई चाहिँ आफ्नो स्वास्थ्यलाई सुधार्नको लागि चाहिँ त्यो ठाउँमा पुर्याउनु सक्सेस गराएर ल्याउनु सकिन्छ र यसको लागि चाहिँ सबैभन्दा ठूलो योगदान चाहिँ हामी उहाँहरूलाई बुढाबुढी भनेर चाहिँ हेला नगरौं नकारात्मक चाहिँ हराउनु पर्छ र सकारात्मक ल्याउनको लागि चाहिँ हाम्रोमा परिवर्तन चाहिँ आउनै पर्छ किनभने सरकारले मात्रै त धेरै सहायता दिएको हुन्छ तर आमा बाउकोमा पुगेको हुँदैन बुढाबुढीकोमा पुगेको हुँदैन यो पुर्याउने कर्तव्य दायित्व चाहिँ सर्वप्रथम चाहिँ हामी नागरिकहरूले नै गर्नुपर्छ यो चाहिँ हाम्रो लागि एउटा चुनौती पनि छ परिवार समाज चाहिँ सबैभन्दा पहिला आउँछ म चाहिँ यति नै भन्न चाहन्छु
1: हजुर हजुर हजुर अन्त अर्को एउटा यस्तो प्रश्न है तपाईँलाई राख्न चाहन्छु कि युवा पुस्ताको है यस्ता पनि हुन्छन् कि बसाइका कारण है सिक्किममा धेरै वृद्ध अभिभावकहरूले है एक्लै बस्न बाध्य छन् है यसले उनीहरूको स्वास्थ्य र सुरक्षामा कस्तो प्रभाव पर्छ त
0: एक्लोपनले वृद्धहरूको चाहिँ मानसिक स्वास्थ्यमा धेरै हानि पुगेको हुन्छ
1: हजुर हजुर
0: उहाँहरूलाई एक प्रकारको चिन्ता भइरहेको हुन्छ एक्लै छु

0: भनेर है,
1: अनि
0: उहाँहरूलाई कोही कोही बेला उहाँहरूलाई खाना राम्रो खान सक्नुहुन्न, अनि कतिवटा खानाहरू उहाँहरूलाई मिठो मसिनो बनाएर दिने मान्छे पनि घरमा हुनुपर्छ, अनि कति मान्छेहरू ओछ्यान लागेको हुन्छ उठ्न सक्नुहुन्न, कति मान्छेहरूकोमा अब त्यही उनीहरूलाई चाहिँ त्यही कुराहरूले कतिवटा सामानहरू किनेर ल्याउन सक्नुहुन्न बजारबाट है, दोकान गएर ल्याउन सक्नुहुन्न, किनभने बोक्नु नसक्ने अवस्था पनि हुन्छ, हिँड्नु नसक्ने अवस्था पनि हुन्छ, कति मान्छेहरूको घुँडाहरू दुख्छ, अनि कति मान्छेहरूको चाहिँ अब अनिन्द्रा भएको कारणले गर्दा उहाँहरू बिर्सिने पनि आदत हुन्छ, अब पैसाहरू दिनु पनि बिर्सिने, सामान किनेर ल्याउनु पनि बिर्सिने, यस्तो पनि हुन्छ, अनि यस्तो कारणले गर्दाखेरि समाजमा उहाँहरूलाई चाहिँ धेरै तनाव भइरहेको हुन्छ, अनि हाम्रो समस्याहरू चाहिँ कस्तो छ भन्दा उहाँहरूलाई चाहिँ याद गर्नुपर्छ, कति छोरा छोरीहरू आफ्नो बुहारीहरू छोरा छोरी बुहारी छोरी ज्वाइँ कोही पनि छेउमा छैन भने, कति सरुवा भएर ट्रान्सफर भएर है जब गर्नेहरू छ भने, आफ्नो घरदेखि टाढो छ भनेदेखि हाम्रो समाजमा चाहिँ अब सर्वप्रथम त कसले चाहिँ याद गर्ने, अनि मलाई लाग्छ सर्वप्रथम चाहिँ अहिले चाहिँ आफ्नो सन्तान आफ्नो परिवारले नै धेरै याद गर्नुपर्छ, कि आफूसँगै ल्याएर राख्नु पर्यो, कि चाहिँ हप्तामा एकखेप भिजिट गर्नु पर्यो, नभए 15 भए पनि गर्नु पर्यो, अब त्यो पनि सक्नु सकेन भनेदेखि चाहिँ उहाँलाई हामीले गाउँको मान्छेहरूलाई गाउँको को छ अलिकति आफ्नो सन्तानहरूदेखि टाढो छ भने पनि कोही आफ्नो उहाँहरूले चाहिँ मान गर्नु सक्ने उहाँहरूलाई भन्नु सक्ने मान्छेहरू छ उहाँहरूलाई चाहिँ हामीले खटाउनु पर्छ, र अहिले चाहिँ यो फोन पनि छ है, हामीले कतिवटा कुराहरू भिडियो कल गरेर पनि उहाँलाई हामी बात गर्न सक्छौँ, अनि फोन गरेर पनि बात गर्न सक्छौँ, कतिजनाले फोन उठाउन सिकाउनु पर्यो है, यस्तो हामीले यो अब अहिलेको सोसियल मिडियाको अनुसारले चाहिँ अब हामीले धेरै उहाँहरूलाई पनि कति कुराहरू सिकायो भने, कति नियमित हेरचाह गर्नु नसके पनि उहाँको रोगहरू के छ कस्तो छ उहाँहरूलाई कठिनाइहरू के छ हामीले सोधेर उहाँहरूको समस्या के छ कस्तो खानुहुन्छ कस्तो लाउनु कस्तो जाडो हुँदैछ कि निन्द्रा लागेको छैन कि सबै सोधेर चाहिँ हामीले समयमै उहाँहरूको भिजिट गरेर उहाँहरूलाई हामीले उहाँहरूलाई के अभाव छ त्यो चाहिँ हामीले फुलफिल गर्ने कोसिस गर्नुपर्छ, यो चाहिँ सर्वप्रथम हामी परिवारबाटै हुन्छ, परिवारले गर्नु नसकेको खण्डमा मात्रै समाज आउँछ है, अनि समाजले पनि गर्नु सकेन भने अब सरकार भनेको छ, सरकार त एकदम अगाडि त आउँछ तर सरकार भन्दा पहिला चाहिँ परिवारै आउँछ है, किनभने हामीले फर्स्टमा चाहिँ आफ्नो जति पनि बाजे बोजू हजुरबा हजुरआमा जो पनि हुनुहुन्छ उहाँलाई चाहिँ हाम्रो परिवारमा जो पनि सदस्य छ सबैले त हेला घोचो गर्दैन तर कसै कसैले गरेको छ भने पनि त्यो चाहिँ समाजले याद गर्नुपर्ने कुराहरू छ र सहयोग गर्नुपर्ने कुराहरू छ है, अनि हाम्रो गाउँ समाजमा चाहिँ बुढाबुढीहरूलाई चाहिँ कहिले पनि तनाव र चिन्ताबाट चाहिँ मुक्त गराउनको लागि चाहिँ यो सबै चाहिँ हाम्रो नानीहरूले नै सुरुदेखि नै आफ्नो प्यारेन्ट्ससँग आफ्नो बाबा आमासँग है फादर मदरसँग चाहिँ एकदम क्लोज बसेर बात गरिरहेको छ भने पनि आफ्नो प्यारेन्ट्सको कतिवटा दुःख सुखहरूको कुराहरू चाहिँ बुझिरहेको हुन्छ र त्यो प्यारेन्ट्स एउटा बन्डिङ छ भने पनि अब उनीहरूले चाहिँ कहिले छोड्नु चाहिँ सक्दैन र यसरी कहिले धेरै प्यारेन्ट्सहरूलाई ओल्ड एज होममा लगेर राख्नु पनि सक्दैन, अब घरमा भएको त एउटा लक्षण पनि हो भनेको छ है भनेको छ, किनभने बाजे बोजू भएको घर चाहिँ एकदम धन भन्दा ठूलो सम्पत्ति भन्दा ठूलो भनेर मानेको छ, किनभने बडाको आदर गर्नु सिकौं है ठूलो मान्छेहरूको आदर गर्न सिकौं भनेर हाम्रो नानीहरूलाई सिकाउनु पर्छ, अनि यसरी नै पछि गएर भावी सन्तानहरूले पनि उनीहरूलाई आदर गर्ने उनीहरूको आदत भएर जान्छ र हामीले पनि यस्तो सिकाउनु चाहिँ हामीलाई संस्कार चाहिँ उनीहरूलाई दिनुपर्छ, हामीले चाहिँ हाम्रो प्रत्येक छोराछोरीलाई अन्त मद पदार्थहरू जाँड रक्सीहरू खाएर चाहिँ अब हामीले सिगरेटहरू खाएर त्यो बाहिरतिर हिँड्न थाल्यो भनेदेखि चाहिँ त्यो घर पनि याद गर्नु सक्दैन नानीहरू, त्यस्तो नानीहरूले चाहिँ त्यसकारण चाहिँ त्यस्तोबाट चाहिँ एकदम टाढो राख्नुपर्छ प्यारेन्ट्सले नै, अब हामीले चाहिँ यो हाम्रो प्यारेन्ट्सको एउटा ठुलो दायित्व पनि छ।
2: हजुर, अन्तमा है विश्व वृद्ध दुर्व्यवहार सचेतना दिवसको अवसरमा सिक्किमका परिवार युवा पुस्ता र समुदायलाई वृद्धहरूको सम्मान र संरक्षणका लागि तपाईँको सुझाव के छ त?
0: वृद्धहरूलाई हाम्रो जति पनि युवाहरूले चाहिँ कस्तो गर्नुपर्छ भनेदेखि हाम्रो वृद्धहरूलाई चाहिँ उनीहरूको सम्मान गर्नुपर्छ अनि उहाँहरूलाई चाहिँ माया पनि दिनु जरुरी छ है, हेरचाह गर्नुपर्छ, हेरचाह है समाजमा कस्तो कस्तो खालके हाम्रो वृद्धहरू छन् उहाँहरूलाई चाहिँ हाम्रो एउटा समय दिनुपर्छ र दुर्व्यवहार गर्नुबाट एकदम सचेतना गर्नुपर्छ है, सबै परिवारहरूले चाहिँ हाम्रो वृद्धहरूलाई पनि सम्मानजनक सुरक्षित र स्नेहपूर्ण मतलब माया प्रदान गर्नुपर्छ है।

0: म चाहिँ यही आग्रह गर्दछु, हाम्रो युवाहरूले चाहिँ वृद्धहरूलाई चाहिँ उनीहरूको कुरा पनि ध्यान दिएर सुन्ने गर्नुपर्दछ, अनि उनीहरूलाई एक्लोपन महसुस नहोस् भनेर उहाँहरूको कतिवटा आवश्यक छ सामग्रीहरू, कतिवटा खाँचो छ है, त्यो चाहिँ हामीले साथ दिनुपर्छ। कुनै प्रकारको दुर्व्यवहार पनि गर्नु हुँदैन उनीहरूलाई, हाम्रोमा बरु एउटा सहनशीलता हुनुपर्छ है, अनि संस्कृतिको जस्तै हाम्रो संस्कारहरू पनि राम्रो खालके हुनुपर्छ, र उहाँहरूलाई चाहिँ हामीले जहिले पनि सम्मानपूर्वक बात गर्नु है जिम्मेवारी छ समाजको। जहिले पनि ए बुढो भनेर बोलाउँछ मान्छेले, कसैले त्यस्तो नभन्नुहोस् है, एकदम हजुरबा बाबै आमै कस्तो छ गाउँमा साइनो वा अब बडा बडी के भनेर बोलाउँछन्, जसरी आमै हो त्यस्तो सम्मान गरेर बोलाउने अनि राम्रो बोलाउने, खानुभयो कि खानु भएन हेर्ने र सफा सुगर छ कि छैन हेर्ने, यस्तो सबै उहाँहरूलाई चाहिँ हाम्रो युवाहरूले चाहिँ ध्यान दिने कुराहरू छ। म समाजलाई चाहिँ यही भन्न चाहन्छु, हाम्रो जति पनि वृद्ध अवस्थामा हाम्रो प्यारेन्ट्सहरू हुनुहुन्छ है, जो पनि छ गाउँ बस्तीमा, सबैभन्दा ठूलो चाहिँ परिवारले नै पहिला याद गर्नुपर्छ, परिवारदेखि पछाडि समाज आउँछ है, समाजदेखि मात्रै हामीले लास्टमा मात्रै उहाँहरूले हामीले सरकारलाई गुहार्छौं, तर सबभन्दा सर्वप्रथम चाहिँ परिवारकै दायित्व बनिन्छ। र मेरो भन्नु छ यही छ, हाम्रो युवाहरूले चाहिँ हरेक क्षेत्रमा हरेक ठाउँमा सम्मान गरौं है, वृद्धलाई चाहिँ हेला नगरौं, किनभने भोलिको दिनमा गएर हामी युवाहरू पनि वृद्ध हुन्छौ भनेर सोच्नु, यो सोच चाहिँ राख्नुपर्छ, किनभने उहाँहरूले आँखाहरू देख्नुहुन्न, कान सुन्नुहुन्न, कति बुढाबुढीहरूले योहरू पनि ध्यान दिने कुराहरू छ है, अन्त उहाँहरूलाई कस्तो लाठीको सहारा हुन्छ है, लाठीको सहाराको टाइममा चाहिँ मान्छे छ भने घरमै घरकै मान्छे एउटा लाठी जस्तो बनौ भन्ने मेरो युवाहरूलाई चाहिँ आह्वान गर्न चाहन्छु। धन्यवाद
1: हजुर, तपाईँले तपाईँको बहुमूल्य समय हामीलाई दिनुभयो अनि हाम्रो स्टुडियोमा उपस्थित भई हामी तथा हाम्रो श्रोताहरूलाई यतिका धेरै महत्वपूर्ण जानकारीहरू दिनुभयो। यसका निम्ति आकाशवाणी गान्तोक लगायत हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट टिकाजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: थ्याङ्क यू।

हजुर श्रोता, विश्व वृद्ध दुर्व्यवहार सचेतना दिवस सन् 2006 विश्वव्यापी रूपमा मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघले पनि वृद्ध व्यक्तिहरूको अधिकार र गरिमाको संरक्षणलाई विशेष महत्व दिएको छ। वृद्ध दुर्व्यवहार भन्नाले वृद्ध व्यक्तिलाई जानी जानी वा लापरवाही पूर्वक गरिने कुनै पनि कार्यलाई जनाउँछ जसले उनीहरूको स्वास्थ्य, सुरक्षा, सम्मान वा कल्याणमा नकारात्मक असर पुर्याउँछ। आजको यस्तो व्यस्त जीवनशैली, परिवार संरचनामा आएको परिवर्तन, युवा पुस्ताको बसाई सराई तथा सामाजिक सम्बन्धमा आएको दूरीले धेरै वृद्ध व्यक्तिहरूलाई एक्लोपन र असुरक्षाको अनुभूति गराएको छ। विशेष गरी वृद्ध महिलाहरू आर्थिक निर्भरता, सम्पत्ति सम्बन्धी विवाद तथा सामाजिक असमानताका कारण थप जोखिममा पर्ने गरेका छन्। सिक्किम लगायत भारतका विभिन्न भागमा सरकार र सामाजिक संस्थाहरूले वृद्ध नागरिकहरूको स्वास्थ्य, सुरक्षा र सम्मानका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। तर केवल सरकारी प्रयासले मात्र पर्याप्त हुँदैन। परिवार, छिमेक, विद्यालय, युवा समूह तथा समुदाय सबैले वृद्धप्रति सम्मान र संवेदनशीलता देखाउन अति आवश्यक छ। हामीले वृद्ध व्यक्तिहरूको अनुभव, ज्ञान र योगदानलाई सम्मान गर्दै उनीहरूलाई सुरक्षित, स्वस्थ र गरिमामय वातावरण प्रदान गर्नुपर्छ। वृद्धहरूको सम्मान भनेको हाम्रो आफ्नो भविष्यको सम्मान हो। हजुर श्रोता, विश्व वृद्ध दुर्व्यवहार सचेतना दिवसले हामी सबैलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ। वृद्धहरू बोझ होइनन्, उनीहरू हाम्रो परिवार र समाजका अमूल्य सम्पत्ति।

व्यक्ति हुन्। उनीहरूको सम्मान, सुरक्षा र हेरचाह गर्नु हाम्रो नैतिक तथा सामाजिक दायित्व हो। आउनुहोस् आजको दिनमा हामी सबैले वृद्ध व्यक्तिहरूमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहारको विरोध गर्ने र उनीहरूको अधिकार तथा गरिमाको संरक्षण गर्ने प्रतिबद्धता गरौं। यसै सन्देशका साथ आजको कार्यक्रम नारी संसारबाट विदा लिन चाहन्छु। यसैले म कार्यक्रम सञ्चालिका टीका मंगरलाई विदा दिनुहोस्। नमस्ते।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो फिल्म फनाबाट कलाकार सोनु निगम अनि कलाकार सुनिधि चौहानको स्वरमा. हजुर श्रोता, आउनुहोस् कार्यक्रमको अघिल्लो गीत सुनौ, फिल्म राजनीतिबाट कलाकार मोहित चौहान अनि अन्तरा मित्रको स्वरमा.

विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाउने क्रममा श्रोताहरूलाई अब अघिल्लो गीत सुनाउन लागिरहेका छौ। फिल्म चलते चलतेबाट कलाकार अभिजित भट्टाचार्यको स्वरमा। त आउनुहोस् श्रोता, स्वीकार्नुहोस् यस गीतलाई।

श्रोताले सुनिरहनु भएको थियो कलाकार अभिजित भट्टाचार्यको स्वरमा अन्तिम गीत हस्त श्रोता। यसै गीतको साथ विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाउने क्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ कन्नड भाषामा सामूहिक गीतनी पाठ।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोताहरूले सुनिरहनु भएको छ यस लेप्चा लोकगीतलाई कलाकार संगीत छिरिङ लेप्चाको स्वरमा वकेशनमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ। नेपाली भाषामा समाचार कृपया केशन प्रतीक्षा गर्नुहोस्। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी यस समय स्लोवाकियाको राजधानी ब्रातिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचीत गर्नुभयो। केन्द्रीय आयुष मन्त्री प्रताप राव जाधवले भन्नुभयो, अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जूनमा कोलकातामा आयोजित गरिनेछ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू भइरहेको छ। अमेरिका अनि इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। अनि फिफा विश्वकप 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी यस समय स्लोवाकियाको राजधानी ब्रातिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचीत गर्नुभयो। दुई नेताहरूले ब्रातिस्लावा क्यासलमा द्विपक्षीय वार्ता गर्नुभयो। यसअघि प्रधानमन्त्री मोदीलाई श्री रोबर्ट फिकोको उपस्थितिमा गार्ड अफ अनर प्रदान गरियो। श्री मोदीले भन्नुभयो, यो यात्राले भारत स्लोवाकिया सम्बन्धहरूलाई गहिरो गर्ने अनि दुई देशबीच सहयोगको नयाँ मार्ग खोज्ने अवसर प्रदान गर्नेछ। वर्ष 1993 स्लोवाकियाको स्वतन्त्रतापछि कुनै पनि भारतीय प्रधानमन्त्रीको यो पहिलो यात्रा हो। यो यात्रा व्यापार, निवेश अनि अटोमोबाइल एवं रेलवे विनिर्माण सहित विभिन्न क्षेत्रहरूमा स्लोवाकियासित द्विपक्षीय सम्बन्धहरूलाई मजबूत गर्न प्रति भारतको प्रतिबद्धताको पुष्टि गर्दछ। ब्रातिस्लावामा श्री मोदीलाई भव्य स्वागत गरियो अनि उहाँलाई पारम्परिक स्लोवाक आतिथ्य सत्कार प्रदान गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, देशको मध्यम वर्गले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिएको छ। एनडीए सरकारलाई जन आकांक्षाहरूलाई पूरा गर्ने दिशामा काम गर्ने सौभाग्य प्राप्त भएको छ। सोशियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, पछिल्लो एक दशकमा सरकारले आम नागरिकहरूको जीवन स्तरलाई सुधार्नका लागि अवसरहरूको सुगम पहुँच, असल बुनियादी ढाँचा, सस्तो स्वास्थ्य सेवा, गुणवत्तापूर्ण शिक्षा, स्वच्छ शहर तथा सार्वजनिक सेवाहरूमा अधिक ध्यान केन्द्रित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, नवाचार अनि उद्यमिताको क्षेत्रमा प्रत्येक व्यक्तिको फरक सोच अनि फरक सृजनात्मक दृष्टिकोण हुँदछ। सोशियल मीडिया पोस्टमा एक संस्कृत सुभाषितम साझा गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, यो विविधताले नै नयाँ सम्भावनाहरूलाई जन्म दिदछ। उहाँले भन्नुभयो, प्रत्येक प्रतिभाको आफ्नो अलग पहिचान अनि विशिष्ट योगदान छ। यी विविध दृष्टिकोण अनि क्षमताहरूको माध्यमले नै नवाचार प्रगति सम्भव छ। राष्ट्रपति द्रौपदी मुर्मू अनि उपराष्ट्रपति सीपी राधाकृष्णनले महाराष्ट्रको सोलापुरमा भएको घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभयो। सोशियल मीडिया पोस्टमा राष्ट्रपति मुर्मू अनि उपराष्ट्रपति सीपी राधाकृष्णनले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभयो अनि घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। केन्द्रीय आयुष मन्त्री प्रताप राव जाधवले आज भन्नुभयो, अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जूनमा कोलकातामा आयोजित गरिनेछ।

0: समारोहको आयोजन प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हुनेछ। नयाँ दिल्लीमा आयोजित संवाददाता सम्मेलनलाई सम्बोधित गर्दै केन्द्रीय मन्त्रीले भन्नुभयो, यो वर्ष अन्तर्राष्ट्रिय योग दिवसको विषय छ स्वास्थ्य जीवनका लागि योग। श्री जाधवले भन्नुभयो, योगले मानिसहरूलाई जुनै उमेरमा स्वस्थ, सक्रिय, आत्मनिर्भर अनि मानसिक रूपले बलियो जीवन बाँच्नमा महत्वपूर्ण भूमिका निभाउँदछ। आयुष मन्त्रीले बताउनुभयो, 2014 संयुक्त राष्ट्र महासभामा भारतको प्रस्तावलाई समर्थनपछि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा योग वैश्विक जन आन्दोलन बनेको छ। उहाँले भन्नुभयो, विश्वभरिका मानिसहरूले योगलाई आफ्नो दैनिक जीवनको अभिन्न अंग बनाएको छ।
1: इस वर्ष देश भर में 100 प्रतिष्ठित एवं आइकॉनिक स्थलों पर IDY 2026 के विशेष आयोजन किए जा रहे हैं। यह पहल भारत की सांस्कृतिक विरासत, ऐतिहासिक धरोहरों और योग परंपरा को एक साथ जोड़ते हुए योग को एक व्यापक राष्ट्रीय उत्सव का स्वरूप प्रदान करेगी।
0: सर्वोच्च न्यायालयमा एक याचिका दाखिल गरिएको छ, जसमा अयोध्याको श्रीराम जन्मभूमि मन्दिरमा दान अनि चढ़ाएका वस्तुहरूको दुरूपयोगको आरोपहरूको जाँचको निर्देश दिने आग्रह गरिएको छ। प्रधान न्यायाधीश सूर्यकान्तलाई सम्बोधित याचिका अधिवक्ता अनुप्रकाश अवस्थीले दायर गरेको हो, जसमा सर्वोच्च न्यायालयसित अपील गरिएको छ 6 मामिलाको जाँच केन्द्रीय अन्वेषण ब्यूरो CBI जस्ता कुनै प्रमुख एजेन्सीद्वारा सीधा शीर्ष न्यायालयको निगरानीमा गरियोस्। याचिकामा भनिएको छ, यो मुद्दा लाखौं श्रद्धालुहरूको आस्था अनि विश्वाससित जोड़िएको छ। यसका साथै राम मन्दिरसित सम्बन्धित दान निधिमा कथित अनियमितताहरू, दुरूपयोग या चोरीको हालैको खबरहरूले भारत अनि विदेशका श्रद्धालुहरूबीच चिन्ता बढ़ाएको याचिकामा उल्लेख गरिएको छ। न्यायिक हस्तक्षेपको माग गर्दै याचिकामा धनराशिको संरक्षण अनि सुरक्षाका लागि एक तन्त्र बनाउने पनि माग गरिएको छ, जसमा मन्दिरद्वारा प्राप्त दानको संग्रह, लेखांकन, अभिरक्षा प्रबन्धन अनि वितरणसित सम्बन्धित सबै आयामहरूको पनि जाँच गर्ने अनुरोध गरिएको छ। ओडिशामा आज पारम्परिक राजा महोत्सव राजा संक्रान्तिको दोस्रो दिन खुबै उत्साहको साथ मनाइन्दैछ। नारीत्व अनि धरती माताको सम्मान गर्ने यो महोत्सव ग्रामीण अनि शहरी दुवै क्षेत्रहरूलाई सांस्कृतिक उत्सवहरूको जीवन्त केन्द्रमा परिणत गर्नेछ। हाम्रो संवाददाताले बताए अनुसार सबै आयु वर्गका मानिसहरूले हर्षोल्लास अनि श्रद्धाको साथ यस उत्सवमा भाग लिइरहेका छन्।
2: उड़ीसा में तीन दिन तक चलने वाले राजा त्यौहार के दूसरे दिन राजा संक्रांति के शुभ अवसर पर जश्न का माहौल है। पूरे राज्य में त्यौहार का उत्साह है। घर, गांव और पब्लिक पार्क खुशी और उत्सव से भरे हुए हैं। हर उम्र के लोग नए कपड़े पहनकर पारंपरिक पकवाने का आनंद लेकर और अलग अलग सांस्कृतिक कार्यक्रमों में हिस्सा लेकर पूरे जोश के साथ शामिल हो रहे हैं। पारंपरिक झूले मुख्य आकर्षण बने हुए हैं, जो ग्रामीण और शहरी दोनों इलाकों में बड़ी संख्या में लोगों को अपनी ओर खींच रहे हैं। राजा का खास पकवान जैसे पोड़ो पिठा, अरिसा पिठा, मंडा और काकेरा और साथ ही पारंपरिक राजा पान इस उत्सव का अहम हिस्सा बने हुए हैं। सांस्कृतिक और सामाजिक संगठन भी इस मौके पर खास कार्यक्रम आयोजित कर रहे हैं। प्रकृति के सम्मान में खेतीबाड़ी का काम रोक दिया जाता है, जो उड़ीसा की पुरानी सांस्कृतिक विरासत और खेती के साथ उसके गहरे जुड़ाव को दिखाता है। प्रकाश दास, आकाशवाणी समाचार, भुवनेश्वर।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर .gov.in पर।
4: हर घर सूर्य घर।
0: यो आकाशवाणी हो, अब रहल समाचार। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू भइरहेको छ। सम्मेलन यस्तो रचनात्मक समयमा शुरू भइरहेको छ, जब अमेरिका अनि इरानले 107 दिनसम्म जारी संघर्ष समाप्तिका लागि सम्झौतालाई अन्तिम रूप दिएको छ। सम्मेलनका लागि एभियन जिनेवा अनि जिनेवा झील क्षेत्रलाई एक भर्चुअल सुरक्षा किल्लामा परिणत गरिएको छ। फ्रान्सको राष्ट्रपति इमान्युएल मैक्रोले आज G7 देशका नेताहरूसहित यूरोपीय परिषद अनि यूरोपीय आयोगका अध्यक्षहरूलाई औपचारिक रूपले स्वागत गर्नुहुनेछ। भारत, ब्राजिल, दक्षिण कोरिया, केन्या अनि मिश्रलाई भागीदार देशको रूपमा शिखर सम्मेलनमा आमन्त्रित गरिएको छ। त्यही युक्रेन, कतार अनि संयुक्त अरब अमिरतलाई पनि शिखर सम्मेलनका लागि आमन्त्रित गरिएको छ। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले भन्नुभयो, देशमा अनाजको पर्याप्त भण्डार छ अनि अल निनोको दुष्प्रभाव बीच पनि अनाजको कमी हुने छैन। आज नयाँ दिल्लीमा आयोजित माइन्ड माइन्ड सम्मेलनमा वित्तमन्त्रीले भन्नुभयो, यो वर्ष दक्षिण पश्चिम मनसूनको वर्षा सामान्य भन्दा कम रहने सम्भावना छ अनि खरीफ फसलका लागि पर्याप्त मात्रामा उर्वरक उपलब्ध छ। सुश्री सीतारमणले आगामी रबी फसलका लागि उर्वरकको आपूर्ति नोभेम्बरदेखि शुरू हुने बताउनुभयो।
5: जैसा कि हम जानते हैं, इस वर्ष मॉनसून बहुत अच्छा नहीं रहने वाला है। हालांकि हमारे पास पर्याप्त भंडार मौजूद है क्योंकि पिछले वर्ष हमने इसे बनाए रखा था, इसलिए खाद्यान्न की कोई कमी नहीं है। लेकिन किसानों पर इसका असर पड़ सकता है, उनकी आय पर भी दबाव रह सकता है।
0: उत्तर प्रदेशको जेवरस्थित नोएडा अन्तर्राष्ट्रिय हवाई अड्डाबाट वाणिज्यिक उडानहरू आजदेखि शुरू भएको छ। यो देशको विमानन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो। नगर विमानन मन्त्री किन्जारूप राममोहन नायडूले आज उद्घाटन समारोहलाई सम्बोधित गर्दै भन्नुभयो, पहिलो चरणमा यसको क्षमता प्रतिवर्ष 1,20,00,000 यात्रीहरूको हुनेछ। पहिलो चरण पूरा भएपछि यसको क्षमता प्रतिवर्ष 7,00,00,000 भन्दा अधिक हुने सम्भावना छ। यो हवाई अड्डा घरेलु अनि अन्तर्राष्ट्रिय दुवै उडानहरूको सञ्चालन गर्नेछ। श्री नायडूले भन्नुभयो, यो हवाई अड्डा प्रधानमन्त्री नरेन्द्र मोदीको देशभरिमा कनेक्टिभिटीलाई मजबूत गर्ने दृष्टिकोणको परिणाम हो। विमानन क्षेत्रको विकासको उल्लेख गर्दै केन्द्रीय मन्त्रीले भन्नुभयो, देशमा हवाई अड्डाहरूको संख्या वर्ष 2014 74 बढ़ेर अब 165 भएको छ। उहाँले भन्नुभयो, पछिल्लो दशक अवधि हवाई अड्डा अवसंरचना विकासमा 1,40,000 करोड़ रूपियाँ भन्दा अधिकको निवेश गरिएको छ। सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरी आज सिलोङको भ्रमणमा हुनुहुन्छ। श्री गडकरीले पूर्वोत्तर क्षेत्रमा अवसंरचना विकास अनि सम्पर्क विस्तार कार्यक्रमहरूमा भाग लिनुहुनेछ। श्री गडकरीले आज सिलोङको मावक सियाङ स्थित लारिती पर्फर्मेन्स सेन्टरमा पूर्वोत्तर भारत अवसंरचना शिखर सम्मेलन एवं प्रदर्शनी 2026 उद्घाटन गर्नुहुनेछ। उहाँले अवसंरचना शिखर सम्मेलनको मुख्य कार्यकारी अधिकारीहरूको बैठकमा पनि भाग लिनुहुनेछ। यो अवसंरचना विकास, निवेश अवसरहरू अनि क्षेत्रीय विकासमाथि चर्चाका लागि प्रमुख मञ्च हो। दुई दिनको शिखर सम्मेलनमा मेघालयका मुख्यमन्त्री कान्रड केसङमा पनि सामेल हुनुहुनेछ। केन्द्रीय मन्त्रीले 3,214 करोड़ रूपियाँको निवेशमा निर्मित मेघालयको 6 राष्ट्रिय राजमार्ग परियोजनाहरूको शिलान्यास अनि लोक अर्पण समारोहको अध्यक्षता गर्नुहुनेछ। यी परियोजनाहरूले पूर्वोत्तर क्षेत्रको सामाजिक आर्थिक विकासमा योगदान अनि सड़क सम्पर्कमा सुधार हुने आशा गरिएको छ। अमेरिका अनि इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। यसको साथै होर्मुज जलडमरू मध्य खोल्नेछ अनि इरानी बन्दरगाहहरूबाट अमेरिकी नाकाबन्दी समाप्त हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ट्रुथ सोशल मीडिया प्लेटफर्ममा सम्झौता हुने घोषणा गर्नुभयो। शान्ति सम्झौतामा 19 जूनको दिन स्विजरल्याण्डमा हस्ताक्षर हुनेछ। श्री ट्रम्पले भन्नुभयो, होर्मुज जलडम्रू मध्य सम्झौतामा हस्ताक्षरपछि शुक्रबारदेखि खुल्नेछ। होर्मुजबाट विश्वको कुल तेल आपूर्तिको 5% परिवहन हुँदछ। श्री ट्रम्पले भन्नुभयो, यो ऐतिहासिक सम्झौताले सम्पूर्ण क्षेत्रमा शान्ति अनि सुरक्षा बहाल हुनेछ। सम्झौता अनुसार अमेरिका अनि इरानबीच इरानको परमाणु सम्वर्धननीय संवर्धित युरेनियमलाई 60 दिनभित्र डिस्पोजनमाथि बातचीत हुनेछ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले भनेको छ, युद्ध अनि लेबनान सहित सबै मोर्चाहरूमा सैन्य कार्यवाही आजदेखि स्थायी रूपले बन्द गरिनेछ। फिफा विश्वकप 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गरेको छ। स्वीडेनले दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै निर्णायक जित हासिल गर्यो। मैटियस स्वनबर्गले 88 मिनटमा 5 गोल गरे। यो जीतको साथ स्वीडेनले विश्वकप अभियानको उत्कृष्ट शुरूआत गरेको छ, जबकि ट्युनिसियाले हाफ टाइम अघि गोल गरे पनि हारको सामना गर्नु पर्यो। आजको अन्य म्याचहरूमा स्पेनले अमेरिकाको अटलान्टा स्टेडियममा ग्रुप एचको म्याचमा कार्बोभर्डे विरूद्ध खेल्नेछ। यो म्याच भारतीय समय अनुसार रातिको 9:30 शुरू हुनेछ। यसअघि जर्मनीले हिजो कुराकाओलाई 7-1 पराजित गर्यो। यसैगरी जापान अनि नेदरल्याण्डस बीचको म्याच रोमाञ्चक 2-2 ड्रमा समाप्त भयो। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाको राजधानी ब्रातिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचीत गर्नुभयो। केन्द्रीय आयुष मन्त्री प्रताप रव जाधवले भन्नुभयो, अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जुनमा कोलकातामा आयोजित गरिनेछ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू भइरहेको छ। अमेरिका अनि इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। फिफा विश्वकप 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।
7: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
8: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
7: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
8: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
7: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
8: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोताहरूले यस गीतलाई सुनिरहनु भएको छ कलाकार संगीत छिरिङ लेप्चाको स्वरमा. अब केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार. कृपया केही क्षण प्रतीक्षा गर्नुहोस्. सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक.

0: और अब आगे बढ़ते हैं, कई सारे संदेश और हम तक पहुंचे हैं। ये संदेश हमें मिला है अनीता वर्मा प्रीतमपुरा दिल्ली से संदेश भेज रही हैं। इनके अलावा मोटक्का माफी जिला खंडवा से जगन्नाथ पटेल, कमला पटेल, अंतिम पटेल, ज्योति पटेल, शुभम पटेल, देवी किशन, भावना मन, मानस और कनिका पटेल ने हमें संदेश भेजा। और इनके बाद हमें रघुनाथपुरा जिला श्री गंगानगर राजस्थान से पैगाम मिला लालगिरी गोस्वामी, हेमलता, हिना, हर्षित और खुशी गोस्वामी का। और ये सुनना चाहते हैं दो रास्ते फिल्म से।
1: मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूजन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। समय यस बेला स्टुडियोको घड़ी अनुसार अपरान्हको 4 बज्न लागिरहेको छ र अब प्रस्तुत गर्दैछौ अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 4:30 प्रस्तुत गर्नेछौ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलद अन्तर्गत गायक कलाकार तेन्छो लेप्चाको आवाजमा केही गीत, त्यसपछि वार्ता विषय हिवा तथा सामाजिक सेवा। यसै गरी 5 सुन्नुहुनेछ लिम्बू भाषाको कार्यक्रम नुसी छान अन्तर्गत प्रथम समाचार, त्यसपछि कलाकार खामसेक लिम्बूको आवाजमा केही गीत र त्यसपछि तरकारी विक्रेता धनकुमारी सुब्बासँगको एक अन्तवार्ता। 5:30 लिएर उपस्थित हुनेछौ सिक्किमे भोटिया भाषाको कार्यक्रम पाङ्गिन मेन्तक अन्तर्गत प्रथममा मेनलम, त्यसपछि गायक कलाकार लाठी अनि साथीहरूको आवाजमा केही गीत, त्यसपछि आधुनिक समाजमा ज्येष्ठ नागरिकप्रति सम्मान र हेरचाह विषयमाथि एक वार्ता। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत नाम्ची जिल्लाको याङयाङ अप्पर श्री पाण्डम निवासी श्री एडी लिम्बूसँगको एक अन्तर्वार्ता। 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 सुनाउनेछौ नेपालीमा वार्ता विषय ज्येष्ठ नागरिकको सम्मान हाम्रो अभियान। 7:05 लिएर उपस्थित हुनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत भनी 7:25 सुन्नुहुनेछ यसै केन्द्रबाट नेपालीमा समाचार। 7:10 7:45 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट एक विशेष श्रृंखला विदेश नीति। 7:35 सुनाउनेछौ कार्यक्रम युवावाणी अन्तर्गत गायक अमिषा कामीसँगको अन्तवार्ता। 8:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार अगम कुमार निगमको आवाजमा केही गीत गजलहरू भने 8:30 प्रस्तुत गर्नेछौ कार्यक्रम सुर संसार अन्तर्गत कलाकार अमजाद अली खानद्वारा सरोद वादन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा र 9:15 प्रस्तुत गर्नेछौ स्पटलाइट भनी 9:30 सुन्नुहुनेछ पब्लिक स्पिक। 8 लिएर उपस्थित हुनेछौ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स अन्तर्गत विभिन्न हिन्दी गीतहरू। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

नमस्कार श्रोता, साँझ पख प्रसारण गरिने ग्रामीण कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोता मित्रहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन। सधैँ पनि ग्रामीण कार्यक्रम मार्फत हामी विभिन्न जानकारीहरू लिएर उपस्थित हुने गर्दछौ। यस्तै क्रममा आज हामी माझ सम्वार गरिने कार्यक्रम कुरा सुनौ बुढापाकाको भन्ने विषय लिएर

0: उपस्थित भएका छौं, जस अन्तर्गत गाउँ समाजमा भएका वयोवृद्ध व्यक्ति उहाँहरूको अनुभव र अनुभूतिहरू हजुरहरू समक्ष साझा गराउनेछौ। त यसै सन्दर्भमा आज हामी माझ दक्षिण सिक्किम याङगाङ अप्पर श्रीपतम गाउँ निवासी उपस्थित हुनुहुन्छ र उहाँसँग अन्तर्वार्ता गरेर उहाँले गर्नुभएको अनुभवहरू हजुरहरू समक्ष साझा गराउनेछौ। कार्यक्रमलाई अघि बढाउँदै उहाँसँग कुराकानी गरौं। सर्वप्रथम त हजुरलाई हाम्रो यस ग्रामीण कार्यक्रममा स्वागत जनाउँदछौ।
1: थ्याङ्क यू।
0: हजुर कहाँदेखि हुनुहुन्छ, के नामले परिचित हुनुहुन्छ? आकाशवाणी गान्तोक सुनेर बस्नुभएका श्रोताहरूलाई आफ्नो परिचय छोटकरीमा राखिदिनुहोस् न।
1: अब परिचय दिनु पर्दा चाहिँ मेरो नाम चाहिँ एडी लिम्बू हो, अप्पर श्रीपताम बस्ने हो।
0: अहिले हामी माझ एडी लिम्बूज्यू हुनुहुन्छ र उहाँले आफ्नो अनुभवहरू कसरी गर्नु भएको छ यस विषयमा हामी कुराकानी गरौं। अहिले उमेर कति पुग्नु भयो त?
1: मेरो जन्म 1951 को, 75 वर्ष। अब
0: अहिले हजुर 75 वर्ष पुग्नु भयो?
1: हजुर 75 वर्ष पुगे।
0: हजुरले आफ्नो जीवनकालमा बाल्य अवस्था कसरी बिताउनु भयो, अहिले वृद्ध अवस्थामा पुग्नु भएको छ र यस विषयमा हामी कुराकानी गरौं। हजुरले आफ्नो बाल्य अवस्था कसरी बिताउनु भयो यस विषयमा हाम्रा श्रोताहरूलाई वृत्तान्त रूपमा बताइदिनुहोस् न।
1: र जति पहिला के थियो भने हामी सानो बालकमा 8 वर्ष 10 वर्षसम्म त स्कूल जाने नै अब बाबा आमाले नपठाउँथ्यो र एक प्रकार धोती लाउनु नजन्ने थियौं हामी। बल्ल बल्ल बाबु आमाले एक बार चाहिँ लुगा दियो भने एक सालसम्म दसैँ नाइन्जेलसम्म चाहिँ त्यो लुगा पुर्याउनु पर्ने, फाटेको छ भने टालेर पनि हिँड्नु पर्ने त्यो स्थिति थियो। र बढ्दै गएपछि स्कूल त अब पढ्ने मन त छ तर बाबु आमाले के भन्नुहुन्थ्यो, पढी गुनी के काम हल जोति माम, हामीलाई खेतीमा मात्रै। अन्त त्यसकारणले गर्दाखेरि चाहिँ फेरि धनिकर धनिकरको छोरा छोरी त यो गान्तोकतिर कालेबुङतिर स्कूल थियो।
0: हजुर
1: हामी पढ्ने टाइममा चाहिँ कारुङ स्कूलमा चाहिँ अब जोइनिङ भएर चाहिँ हामी गएको, त्यो बेला चाहिँ बाँसको खाम्बार गाडेर सिरुले छाएर अनि त्यहाँदेखि चाहिँ माटोले लिपेर
0: स्कूल त्यस्तो थियो।
1: स्कूल त्यस्तो थियो त्यहाँदेखि चाहिँ अन्त हामी त्यसैमा पढ्नु थाल्यौं। पढेपछि अब त्यही त सरहरू थिएन।
0: त्यति बेला कति वर्षको उमेरमा तपाईँले स्कूल जान
1: त्यो बेला 14-15 वर्ष कता पुगेको थियो होला।
0: अहिले जस्तो सानोमा स्कूल लगाउने चलन थिएन?
1: थिएन त्यो बेला त, अब स्कूल पनि थिएन, त्यसकारणले गर्दाखेरि अब टाढो लाउनु बाबा आमाले पनि नसक्नुहुन्थ्यो। र अनि याङगाङ स्कूलमा चाहिँ थिएछौ, अब अहिले सुन्दाखेरि चाहिँ फर्स्टमा चाहिँ तर त्यहाँ पनि त्यही काठको पोस्ट लगाएको थियो, त्यही इग्राले बारेर माटोले नै लिपेको थियो त्यहाँ पनि। पछाडि
0: त्यस्तो पक्की स्कूल थिएन?
1: स्कूल थिएन पक्की स्कूल। अन्त त्यहाँदेखि हाम्रो आशराज गुरुबाबु उहाँ पढ्नुहुन्थ्यो।
0: हजुर
1: र हामी चाहिँ अब पहिला कार्यङ स्कूलमा हुनुहुन्थ्यो, जाउँ भनेर त्यहाँ गएको थियौं र लास्टमा आशराज गुरुबाबु चाहिँ माथि याङगाङ स्कूलमा जारी गरेर लग्यो कि न के गरेर अब उम्भो लग्यो, त्यसकारण हामी चाहिँ बिचल्नी भयौँ। अनि त्यहाँदेखि त अब के गर्नु, अब बाबुआमाले त्यही आशराज गुरुबाको घर छेउमा सानो बाँसको खाम्बा चित्रा बारेर चाहिँ सिरुको छाना लगाएर अलिक पढ्यौं। पढेपछि चाहिँ त्यहाँदेखि त अब ओ आ को ख नि छिचोरेको छैन अब, अन्त त्यहाँदेखि त अन्त त्यतिकै अब हामी ठुलो भयौँ। ठुलो भएपछि अब पढ्नु छैन।
0: कति क्लाससम्म चाहिँ तपाईँले अध्ययन गर्नुभयो?
1: मैले अब अध्ययन चाहिँ 2 क्लाससम्म चाहिँ अब अध्ययन त गरे तर 2 क्लासमा पनि फेल भयो, डेढ क्लास मात्रै पढ्यो।
0: डेढ क्लास मात्रै पढ्नु?
1: हजुर
0: त्यहाँदेखि उभो सक्नु भएन,
1: सकिनँ त्यहाँदेखि त अन्त लास्टमा चाहिँ अन्त भाइहरू चाहिँ अब याङगाङ स्कूलमा चाहिँ अलिक पढ्यो त्यही 4 क्लास। त्यो बेलाको जमानामा चाहिँ फेरि लिम्बूले पनि अब टिबेटन अक्षर पढ्नै पर्ने।
0: हजुर हजुर।
1: अन्त त्यहाँदेखि त गदै खाएछ तिनीहरूले, त्यहाँदेखि स्कूल जानै बन्द।
0: र त्यो टाइमको शिक्षा व्यवस्था त्यस्तो थियो?
1: हजुर त्यस्तो थियो।
0: र तपाईँले त्यो टाइममा अलिअलि स्कूल गएर 1 क्लास 2 क्लास पढेपछि स्कूल छोड्नु भयो, त्यहाँदेखि अब गाउँले जीवन नै होला त्यति बेला गर्नुपर्ने?
1: त्यहाँदेखि त अब गाउँले जीवनमा चाहिँ अब कोदालो खुन्नु जानुपर्ने, तपाईँको 9 बजीदेखि अब 5 बजीसम्म खुन्नु पर्ने काँटा कोदालो लिएर। कतिजनाले खेतलाई छिनाउन सक्छस् कि भन्थ्यो सानो देखेर नि, तर काम चाहिँ जोडले गर्थे म चाहिँ।
0: हजुर।
1: अनि त्यहाँदेखि 8 आना रोज दिन्थ्यो बल्ल बल्ल।
0: हजुर।
1: त्यो समय अनि अब होइन धानै लानु पर्यो बोनी भनेर भनेपछि चाहिँ 4 आना दिन्थ्यो, धान भए पनि मकै भए पनि फापर भए पनि, त्यो लिएर अब कुटेर खाएपछि चाहिँ अब 5-6 जनाको परिवार भएपछि चाहिँ त्यो खले खले पकाएर खायो, आजै खायो आजै अब लिएर भोलि अब के खानु,
0: भोलि खाने छैन
1: छैन फेरि, भोलि अब के गरेर चाहिँ खानु पर्ने, फेरि त्यस्तै लु अब म पर्सि काम सघाइदिन्छु यति माना दिनु नि, अब 1 पाती दिनु अब 4 माना दिनु भनेर चाहिँ
0: अगाडि नै त्यो कामको बदली चाहिँ
1: पहिले लिएर चाहिँ कुटेर चाहिँ छोरा छोरी बाबु आमाले पालेको।
0: त्यति बेला त पैसा लिने त चलन थिएन होला, अन्नै लिनु पर्यो,
1: अन्नै दिनु पर्यो, अब पैसा त अब के गर्नु र खाएर हुँदैन, पैसा थिएन महिना पनि अब आठ आना भनेको त अब आठ पैसा हो त्यो बेला।
0: त्यो समयको मान्छेको आउने बाटो चाहिँ के बडा गर्थ्यो मान्छे?
1: आउने बाटो त केही बडा पनि नहुन्थ्यो।

0: नाभिक थियो, सुन्तोला नाभिक थियो त्यो जमानामा, अलैँची भन्ने त थिँदै थिएन। पछाडि पछाडि चाहिँ त्यहाँदेखि चाहिँ अलिक हामी 20 वर्ष पुगेपछि चाहिँ अलैँची रोप्नु पर्छ भने अलैँची चाहिँ 5 कोरी 6 कोरी चाहिँ थियो।
1: कोरी भन्ने चलन थियो त्यति बेला।
0: कोरी
1: भन्नाले चाहिँ 1 कोरी बराबर चाहिँ कति?
0: 20 रुपियाँ।
1: 1 कोरी भनेको चाहिँ 20 रुपियाँ।
0: हजुर, 20 रुपियाँ। अन्त त्यही 120 अब
1: त्यति बेला अलैँची 1 मनको दाम चाहिँ
0: 120 रुपियाँ। 140 यस्तै थियो। सुनको भाउ 8 कोरी।
1: हजुर,
0: 8 कोरी भनेको चाहिँ 180
1: रुपियाँ तोला।
0: हजुर,
1: सुन पाउँथे।
0: अन्त त्यहाँदेखि त्यस्तो हो, त्यहाँदेखि अब दुःख त पहिला बाबुआमाले अब नभोगेको होइन, झन् उनीहरूले त अब बाबुआमाले त 2 पैसा र 4 पैसाको कुरा गर्नुहुन्थ्यो।
1: त्यति बेला रुपियाँको पनि कुरा थिएन। अहिले आएर 100,000 मान्छेलाई भ्यालु छैन, तर त्यति बेला अब 2 पैसा 8 पैसा पनि धेरै हुन्थ्यो।
0: 50 रुपियाँ 90 रुपियाँमा जमिन किनेको हाम्रो बाबाले किनेको अझै छ,
1: अझै पनि छ।
0: 2 हालको मेलो छ, 90 रुपियाँमा किनेको,
1: 90 रुपियाँमा 2 हाल मेलो जमिन किन्नु भएको
0: हजुर बाबाले।
1: हजुर हजुर,
0: यस्तो खालको जमाना। अनि बाटो भने बाटो घाटो थिएन। एल्डिकाजीको पालामा मङ्गलेसम्म आउने चाहिँ सिङतामबाट एउटा बाटो खुन्थ्यो, त्यहाँदेखि उता छैन, त्यहाँदेखि पछाडि
1: कस्तो रोडै खनेको थियो,
0: रोडै खुनेको थियो खुन्नु चाहिँ, तर त्यति साह्रो गाडीहरू पनि हिँडेको थिएन। घोडाबाट चाहिँ तल बडो चोर बाटोबाट लिङ्कुबाट तेर्सो
1: अहिलेको जस्तो केही थिएन त्यति बेला।
0: त्यो बेला
1: कतिजना हाम्रो बुढापाकाले भन्नुहुन्छ कि खोला तर्नको लागि पुलै हुँदैन थियो अरे, फड्के थापेर गर्नु पर्थ्यो भन्नुहुन्छ।
0: रम्फु खोलामा सब मिलेर चाहिँ फड्के थाप्नु पर्छ। त्यो ठुलो ढुङ्गे छेउ तल्लोपट्टि चाहिँ एउटा ठुलो ढुङ्गा छ त्यहाँ चाहिँ, अनि त्यहाँदेखि मुढा ठुलो सब मिलेर चाहिँ एउटा फड्के थाप्यो।
1: हजुर हजुर,
0: फड्के थाप्यो, पछाडि चाहिँ पहिरो आएर सत्सुत्तै लग्यो।
1: त्यस्तो बाटोघाटो बिजोग थियो,
0: बिजोग एकदम बाटोघाटो भन्ने थिएन। त्यहाँदेखि हामी त सिङतामबाट 1 मन भारी बोकेर याङगाङ पुर्याउँ त 10 रुपियाँ दिन्थ्यो।
1: नजिकको बजार चाहिँ सिङताम त्यति बेला सबै बोकेरै लानु पर्ने,
0: बोकेरै
1: हजुर
0: 10 रुपियाँ दिन्थ्यो, पुर्याउँथ्यौँ हामी।
1: र त्यो समयमा त्यसरी रोडहरू बाटोको व्यवस्था थिएन, र गाउँ घरमा परिवारमा कोही बिमारी भयो भने त्यति बेला हस्पिटलहरू लानु कसरी लान्थ्यो, मान्छेले उपचारहरू चाहिँ कसरी गर्थ्यो?
0: अब बिमारहरू हुँदाखेरि कोही अब बिमारी अब सिरियस भयो भने चाहिँ अब अलिकति पहिलाको नियममा अब चिन्ताहरू राख्यो, चिन्ताहरू पनि राखेन भने चाहिँ अब बिमारी मान्छे केटाहरू त राम्रो मान्छे त साह्रो हस्पिटल लगेको देखिन, र डेलिभेली भएको सुत्केरीहरू चाहिँ नानी हुनु नसक्दाखेरि चाहिँ बोकेर चाहिँ त्यो तल लिङ्खुबाट चाहिँ तेर्सो लगेर चाहिँ सिङताम चाहिँ पुर्याउँथ्यौँ
1: मान्छेले बोकेर,
0: मान्छेले नै एउटा बोराको झर्लङ्गे बनाएर त्यहाँ हालेर चाहिँ त्यस्तो प्रकारको दुःखहरू।
1: दबाई पानीहरू चाहिँ पाइन्थ्यो हस्पिटलमा?
0: दबाई पानी त के अब हस्पिटल गएपछि फ्रीमा त नपाउँथ्यो, उयो अलिअलि किन्नु पर्ने, तर कोही कतिजना हस्पिटलमै मर्थ्यो, कतिजना अब नानीहरू हुँदै बिग्रियो।
1: अहिलेको जस्तो बिमार पत्ता लाग्ने, दबाई खाने, कहाँ जाने त्यस्तो केही चलन थिएन।
0: त्यस्तो अनेक
1: धामी झाँक्री देखायो, जडाबुटा खायो गाउँ बस्तीको,
0: हजुर
1: त्यसमै जाति भयो भयो, नभए मर्थी पनि,
0: त्यतिकै जान्थ्यो अब। तर त्यो सम्झिँदा चाहिँ अब कतिजना त अब अहिलेको सिचुएसन हेर्दा चाहिँ प्रेसर सुगर
1: हजुर हजुर
0: ले अब गानु हो भन्छ,
1: हजुर
0: गानु दुख्यो भने चाहिँ के गर्थ्यो भने अब अन्डा कि रक्सी झाँट्यो, मसला हाल्यो, त्यहाँदेखि चाहिँ खाएपछि चाहिँ त्यो गानु चाहिँ आराम हुन्थ्यो नि फेरि,
1: त्यसरी ठिक गर्थ्यो,
0: त्यसैले ठिक गर्थ्यो।
1: त्यो चाहिँ घरेलु औषधि,
0: घरेलु औषधि हो।
1: त्यो समयमा मान्छेले अहिलेको जस्तो रेडियो फोन केही थिएन, मनोरञ्जन गर्ने साधन केही थिएन, तपाईँहरूले त्यो समयमा टाइम पास भनौँ अथवा मनोरञ्जन गर्नु पर्यो भने के साधन थियो त?
0: अब मनोरञ्जन त हामी त खै वयसमा त पाइएन, अब अहिले पो पाइँदैछ।
1: त्यति बेला खालि कामै मात्रै,
0: खालि ध्यान उठ्यो, अब अन्नहरू हुन्थ्यो, धानहरू हुन्थ्यो, 2:30 बजी नै उठेर धान कुट्नु पर्थ्यो ढेकीमा,
1: अहिले जस्तो बजारमा पाउने केही थिएन,
0: छैन, अब त्यो खालि मकै पिन्यो, दसैँ आयो भने चामल त परैराखौँ, धानको चामल परैराखौँ, त्यो बगडा पनि परैराखौँ, अनि 4 टिन 5 टिन चाहिँ अब दसैँ आएको बेलामा चाहिँ पुरा सुकाएर चाहिँ पिनिराख्नु पर्ने मकैको, अनि त्यहाँदेखि बाबुआमाले बगडा चामल ल्याउँ, त्यही एक छाक मात्रै दसैँको टाइममा, खालि एकै छाक, धेरै खानु पाउनु छैन, त्यो चामल खाँदाखेरि चाहिँ के चाहिँ पाए नि जत्तिकै हुन्थ्यो, एक छाक मात्रै,
1: एक छाक चाहिँ त्यस्तो राम्रो खाना,
0: एक छाक मात्रै, अब मासु सासु के मजाले बनाएर अनि बाबुआमाले दिन्थ्यो, त्यहाँदेखि भोलिपल्टदेखि त त्यही मकै। अब
1: त्यो टाइममा त मान्छेले खानु नभएर अनिकाल पनि लाग्थ्यो अरे, अहिलेको नानीहरूलाई अहिलेको यो युवा पिढीलाई त याद छैन यो अनिकाल भनेको, त्यति बेला चाहिँ मान्छेले अब त्यस्तो खाने नहुँदा के खाएर मान्छेले आफ्नो जीविका निर्वाह गर्थ्यो त?
0: त्यो जमानामा चाहिँ अब अन्नहरू पाएन भने जंगलमा गयो, अब गिठाहरू ल्याएर भेगुरहरू खोजेर चाहिँ अब ल्यायो, दिनभरि खोज्यो, बेलुका चाहिँ अन्त ताछ्यो, ताछेपछि चाहिँ पन्ना पन्ना पन्ना पन्ना काट्यो, गिठा भेगुर चाहिँ काटेपछि चाहिँ अब भाँडामा चाहिँ खरानीसँग मुछेर चाहिँ त्यहाँदेखि चाहिँ भक्कु पकायो, पकाएर चाहिँ अन्त त्यहाँदेखि चाहिँ अब पाक्यो भनेपछि

0: यो चाहिँ त्यो चाहिँ उतारेर चाहिँ अब धारामा लगेर चाहिँ पानीले चाहिँ पुरा पखाल्यो, त्यहाँदेखि राख्यो चिसो भएपछि अन्त त्यहाँदेखि चाहिँ खान्छ। अब प्राण बचाउनुको लागि चाहिँ त्यो प्रकार पनि
1: त्यस्तो थियो। भाउ बिक्री चाहिँ कस्तो थियो त्यो समयमा?
0: भाउ बिक्री त अब त्यो बेला तेल त 4 रुपियाँ 8 आना बोतलको यस्तै खालको तेलहरू चाहिँ थियो।
1: हजुर, त्यति बेला त अब केजी भन्ने पनि थिएन होला,
0: शेरमा पाउँथ्यो अन्त बोतलमा, अहिले रम खाने बोतलै पाउँथ्यो।
1: त्यो समयमा त मान्छेले ऐचो पैचो भारो पर्म अध्याकुद भन्ने चलन थियो। अहिलेको नानीहरूलाई यो कुरा थाहा छैन, यस विषयमा पनि बताइदिनुहोस् न, यो पैँचो भन्ने कस्तो हो र यो भारो पर्म अध्याकुद भन्ने विषयमा पनि जानकारी गराइदिनुहोस् न।
0: अब पैँचो भनेको चाहिँ अब आफ्नोमा छैन, अर्कोकोमा गएर म अब एक दुई दिनमा दिन्छु, यति पैँचो दिनुहोस् न, एक माना या दुई माना पैँचो दिनुहोस् न, मेरो आएपछि चाहिँ म दिन्छु भनेर चाहिँ त्यस्तै खालको पैँचोहरू, तेलहरू भयो, मटेल भयो, र अब सबै चिज अब नुनहरू,
1: नुन तेल सबै कुरा पैँचोमै चल्छ,
0: पैँचोमा अब ल्यायो, अब त्यहाँ छैन भने अर्को जग्गा गयो,
1: जहिले आफ्नोमा ल्याइन्छ त्यति बेला फेरि बुझाइदियो,
0: बुझायो, त्यो प्रकारले आदान प्रदान अब चलाइन्थ्यो।
1: र यो भारो पर्म भन्छ नि, यो चाहिँ कस्तो हो?
0: भारो पर्म चाहिँ अब आज मेरोमा अब सघायो भने चाहिँ भोलि चाहिँ उसकोमा अब सघाउनु पर्ने, या पर्सि निकर्सी कहिले उसले चाहिँ बोलाउँछ, के कामको लागि बोलाउँछ, त्यो बेला चाहिँ अब त्यो पर्मु तिर्नु चाहिँ हामी जानुपर्छ। पर्मु भनेपछि चाहिँ अब गएपछि चाहिँ त्यो पर्मु छिन्यो,
1: एकजना जस्तो भए पनि उसको एकजना हाजिरा चाहिँ हुनु पर्यो,
0: हजुर हुनु पर्यो, त्यो प्रकारको हुन्थ्यो।
1: त्यो समयमा यो चाडबाडहरू चाहिँ कसरी मनाइन्थ्यो?
0: पहिलाको जमानामा चाहिँ अब चाडबाड चाहिँ के गर्थ्यो भने आउनु छ भने अगाडि नै अब हिपजित बाबा आमाले गर्नु थाल्थ्यो। दसैँमा चाहिँ नानीहरूलाई चाहिँ लुगा फाटा दिनै पर्ने, कहाँकोमा गएर चाहिँ तपाईँको अब के बन्दकी राखेर, सुनहरू केहरू बन्दकी राखेर पनि राखेपछि चाहिँ त्यहाँदेखि चाहिँ फल्ना छोराको अब कमिज भयो, फल्ना छोराको हाफ प्यान्ट भयो, फल्ना छोरीको लुङ्गी भयो, फल्ना छोरीको साडी भयो, यस्तो प्रकारले चाहिँ कपडाहरू ऋण काटेर चाहिँ ल्याउँथ्यो र छोरा छोरीहरूलाई चाहिँ दिन्थ्यो। अनि त्यहाँदेखि चाहिँ अब कोही ब्याजमा ल्याउँथे छ बाबा आमा, कोही सुन चाँदी राखेर बन्दक राखेर ल्याउनु।
1: तर त्यति बेला बजार भाउ त सस्तो थियो होला, तर पैसा पाउने साह्रो,
0: पैसै छैन, अन्नहरू पनि छ, हुनेकोमा चाहिँ लापरवाही छ,
1: हजुर
0: नहुनेकोमा त उयो अब आज के खानु भोलि के खानु,
1: दिनभरि काम गर्यो, बेलुका ल्यायो खायो, भोलि फेरि काम गर्यो,
0: त्यस्तै खालको स्थितिहरू थियो।
1: र अहिले जस्तो सरकारबाट केही सहुलियत पाउने, फेसिलिटी पाउने चलन थिएन
0: त्यो बेला त, के हो के अब सरकार भन्ने त अब
1: त्यति बेला कसको सरकार थियो त्यो समयमा?
0: पहिला बाबुहरू हुँदा चाहिँ अब छोगेलको बाबु
1: राजा शासन
0: थियो,
1: र तपाईँहरूले पनि राजा शासन भेट्नु भयो कि काजी शासन?
0: हामीले चाहिँ राजा शासन चाहिँ भेटिएन, काजी शासन चाहिँ अलिकति भेट्यो। अब धानहरू उनीहरूको खेती हुन्थ्यो, खेतमा धान रोप्थ्यौं, तर त्यो धान अब दाई गरेपछि धान चाहिँ उनीहरूकै ढिकुटीमा पुर्याउनु पर्थ्यो,
1: आफूले काम गर्यो, काम गरेपछि त्यो उठेको जति पनि फसल चाहिँ फेरि उनीहरूलाई पुर्याउनु पर्ने,
0: कति मुरी तोकेको छ त्यो चाहिँ अब उनीहरूकै ढिकुटीमा खनाइदिनु पर्ने, बोरामा बोकेर लगेर झैँ भए पनि।
1: हजुर, यो अध्याकुद थियो नि त्यति बेला त, यो अदिया कुद चाहिँ कस्तो हो?
0: कुद भनेको चाहिँ अब
1: कुदमा बारी कमाउँथ्यो अरे, अदियामा बारी कमाउँछ भन्थ्यो,
0: 12 मुरी आयो भने चाहिँ त्यही 8 मुरी 10 मुरीमा अब कुदमा दिन्थ्यो,
1: जमिन
0: अब जमिन दिन्थ्यो तर तोकेर, तर 12 मुरी आउने भनेर 8 मुरीमा दिएको छ, तर कुचेदारले चाहिँ के गर्नुपर्छ भने त्यो 8 मुरी नआए पनि जहीँबाट पनि
1: 8 मुरी चाहिँ बुझाउनै पर्छ,
0: जहीँबाट आफ्नो गोजीबाट ऋण साउ गरेर हुन्छ कि कहाँबाट हुन्छ त्यो चाहिँ बुझाउनै पर्ने,
1: कुदमा चाहिँ
0: अदिया भनेको चाहिँ अब बराबरी
1: एक हलको जमिन छ भने जति उब्जिन्छ त्यो चाहिँ आधी आधी,
0: हजुर अब 10 पाती फल्यो भने 5 पाती,
1: हजुर
0: अब 1 मुरी फल्यो भने अब 10 पाती, यस्तै प्रकारको अध्यायमा चाहिँ अब हुन्थ्यो।
1: र त्यो समयमा खेतालाको रोजहरू चाहिँ कस्तो थियो? रोजकारी
0: खेतलाको रोज चाहिँ पहिलाको 8 आना थियो, त्यहाँदेखि लास्टमा अलिकति भोड्दै गयो 10 आना 12 आना 14 आना 1 रुपियाँ
1: दिनभरिको रोज,
0: त्यहाँदेखि 5 सुक्खा
1: त्यसरी बढ्दै गयो,
0: त्यस्तो बढ्दै गएर
1: त्यो समयमा मान्छेले खेतीपातीमा मुख्य खेतीहरू चाहिँ के गर्थ्यो?
0: मुख्य खेती त अब फर्स्टमा त छिटो पाक्ने भनेर चाहिँ अब फापर छर्थ्यो, तिते फापर, अन्त मिठे फापर, गहुँहरू छर्थ्यो, कोदो त मेन, अब खेत रोपिसकेपछि त
1: धान मकै त मुख्य खेती भइहाल्यो,
0: मुख्य हो, तर कोदो चाहिँ रोप्थ्यो, मानिलिउँ एउटा परिवारले चाहिँ त्यही बेसी रोपेको 8 महिना 10 महिना, सबभन्दा बेसी रोप्ने जेलाम्नी माथि भुटिनीहरूले चाहिँ 2 पाती 4 महिना कोदो रोप्थ्यो,
1: त्यति बिउको कोदो,
0: हजुर
1: त्यति बेला त्यस्तो कोदो फापर जैविक चीज खाएको थियो र तपाईहरु एकदम तगडा हट्टाखट्टा हुनुहुन्छ, त्यो समयमा मान्छे बिमार हुँदैन थियो, खानपान राम्रो थियो। अहिलेको जस्तो बाहिरको चीज ल्याएर खाने, प्याकेटको चीज खाने, सबै बजारमै निर्भर हुने चलन थिएन। धाराको पानी थापेर खायो, अहिले जस्तो पानी पनि घर घरमा थिएन होला।
0: थिएन अब पाइप भन्ने चाहिँ एलडी काजीको पालम देखेको। पहिला त के हो भनेदेखि चाहिँ अब जहाँ अब

0: छ त्यो मलि बाँस चाहिँ फुटाएर चाहिँ यस्तो खोलेर आँखा आँखा खोलेर चाहिँ त्यो मोहनबाट चाहिँ थापेर गाउँ गाउँमा बाँसको सानो पोस गाड्यो दुलो बनायो छेडी हाल्यो त्यहाँबाट छुट्टाएर चाहिँ त्यहीँबाट फेरि धारा नै पर
1: थप्दै थप्दै पानी पुर्याउनु पर्ने
0: हजुर घर घर ल्याउनु पर्ने त्यो प्रकारको स्थिति थियो पछाडि
1: अहिलेको जस्तो यो सरकारबाट कुनै सहुलियत सुविधा केही थिएन त्यो समयमा त मान्छेमा बेसी नियम थियो होला जातपातको
0: जातपातमा त अब आफ्नो आफ्नो विवाह गर्नुपर्ने जुन जात छ लिम्बूले लिम्बुनी नै भोटेले भोटेनी नै अब राईले राईनी छेत्रीले छेत्रीनी भाउनले भाउनी सार्कीले सार्की
1: आफ्नै जातभित्रै बिहा गर्नु
0: आफ्नै जातभित्र एकदम
1: हे
0: गर्नुपर्ने र दोस्रो जात हे गर्यो भने चाहिँ नकआउट गराउँथ्यो समाजले त्यस्तो खालको अब स्थिति थियो
1: र त्यो समयमा बिहा मराउ पूजा पाठहरू चाहिँ अहिले जस्तो हुन्थ्यो कि त्यो टाइममा अलिकति भिन्दै प्रकारले हुन्थ्यो रीतिथिति मान्छेको कस्तो थियो चालचलन
0: अब रीतिथिति पहिला अब बिहा गर्नु पर्यो भने खुसीले अहिले छोराले ल्याउनु नपाउँथ्यो छोरी खुसीले जानु नपाउँथ्यो एकदम छोरी छ भने केटा हाजुरी माग्नु आउनु पर्थ्यो सामु परेर
1: अहिले जस्तो भागेर बिहा गर्ने चलन थिएन एकदम मगनी बिहा
0: हजुर अब छोरा हो भने अब बाबा आमाले केटी हेरेको छ अब त्यो छोराले देखेको छैन अब देखेकै छैन उसको जिउमा हेत्र हेत्र गाँड भए पनि बाबु आमाले दिएपछि त्यो चाहिँ एक्सेप्ट गरेर एकदम ल्याउनै पर्ने
1: जस्तो भए पनि
0: छोरी चेली अब जहीँ माग्नु आयो आएपछि चाहिँ के बाबु आमाले भन्नुहुन्थ्यो भने यो भागेर गएको होइन के हो छोरी चेली हजुरीमा अब माग्नु आएपछि तिमी जानुपर्छ तिमी गएको खण्डमा चाहिँ जहिले तलमाथि हेला गर्यो भने बाबु आमाले पुरा हामी एक्सन लिन्छौँ भनेर चाहिँ त्यो प्रकारको विवाह हुन्थ्यो
1: अहिलेको जस्तो आज गयो आजै लिएर आउने त्यस्तो हुँदैन थियो
0: हुँदैन पहिलाको मागिसकेपछि चाहिँ अब केटी माग्यो भेट्यो अब बुहारी त त्यहाँदेखि चाहिँ अब चार दिन पाँच दिनको अब म्याप दिएको हुन्छ
1: त्यतिभित्र केही कुराकानी पनि हुँदैन थियो अहिले जस्तो फोन छैन
0: अब कुराकानी त के परिराखौँ मान्छे नै जानु पर्यो अब बैना पैसा त्यो बेला अब पहिला पहिला त अब त्यही 30 रुपियाँ 40 रुपियाँ 50 रुपियाँ
1: त्यति राख्नु पर्यो
0: केटी मानेपछि चाहिँ उसको मजेत्रोमा केटाले गएर बाँधिदिनु पर्छ त्यो चाहिँ फैमा भन्छ सुब्बाबाट त्यो चाहिँ पर्वतेबाट चाहिँ बैना रुपियाँ
1: बैना गरेको त्यो
0: बैना
1: अहिलेको भने कन्फर्म भयो त्यो
0: कन्फर्म एकदम अन्त त्यहाँदेखि आयो लु भयो फलना दिन अब भिया छ भनेपछि फेरि गयो बुढौलीहरूसँग केटा पनि बुढौलीहरू पनि गयो उताबाट चाहिँ अन्त त्यहाँदेखि चाहिँ पुरा त्यो केटीको साथी पठाउँछ कोही अब काकी पर्ने कोही दिदी पर्ने यस्तो प्रकारको मिकेसामा भन्छ त्यो चाहिँ
1: हजुर हजुर
0: अब बेहोरीले पुर्याउने
1: त्यो बेलाको बिहाको रीतिथिति त्यस्तो थियो
0: हजुर त्यहाँदेखि चाहिँ अन्त अब त्यो उताबाट अब बेहोरी पुर्याउनेहरूलाई त यति साह्रो मान मजिद गर्दै ल्याउनु पर्ने बाटो बाटोमा के खान्छ खुवाउँदै आएपछि चाहिँ त्यहाँदेखि चाहिँ घरमा आइसकेपछि बस्नुहोस् भन्यो त्यही परालको गुन्जी हुन्छ नि अन्त गुन्जी लगायो राडियो अछ्यायो त्यो माथि राख्यो
1: अहिलेको जस्तो सोफा हुने कुरा छैन
0: छैन
1: त्यति बेला गुन्द्री गजेर नि सोफा जस्तो
0: सोफा जस्तो त्यो राडियो अछ्याइदियो त्यहाँदेखि चाहिँ अन्त त्यहाँदेखि ढुङ्ग्रो दियो ढुङ्ग्रो दिएपछि त्यो मुनि पाटले नै यसरी ढुङ्ग्रो छोप्नुपर्छ माथि पनि छोप्नुपर्छ पिप्सिङ डाइरेक्ट गर्नु हुँदैन लट्टामा पिप्सिङ दिएर चाहिँ टक्कै अब गरी त्यहाँदेखि चाहिँ अन्त त्यो काले बुढोले चाहिँ मान मजिदसँगले चाहिँ अब भन्नु पर्यो के गर्नु कति भोक लाग्यो होला कति तिर्खा लाग्यो होला र अब जति भए पनि यसो चिया पानी लिनुहोस् भने लिम्बूले लिम्बु कुराबाट भन्नु पर्यो
1: हजुर हजुर
0: अब पर्वतेले पर्वतेबाटै अब राईहरूले भन्छ
1: त्यति बेला त घर पनि अहिलेको जस्तो ठुलो घर कोठामा लगेर राख्ने त्यस्तो थिएन एउटा सानो घरभित्र सबै अटाउनु पर्ने
0: पर खलमाहरू हुन्थ्यो खलमा राख्थ्यो
1: हजुर हजुर
0: घरभित्र चाहिँ अब घरकै मान्छे बस्थ्यो खलमा अलग्गै एकैचोटि त्यो बेहोली घरभित्र हुँदैन त्यहाँदेखि चाहिँ अन्त अब आज ल्याइ पुऱ्यायो सुतायो त्यहीँ जम्मै अब सुँगुर सुतै नि कोठा छैन डम्मै त्यहीँ लड्यो त्यहाँदेखि भोलिपल्ट चाहिँ अन्त त्यहाँदेखि चाहिँ अब बिहा हुन्थ्यो पुरै ठुलो बिहा त्यहाँदेखि चाहिँ केटी अब सिँगार्नु लान्थ्यो पर केटा यता घरभित्रबाट टिक्का सिक्का लगाएर फेटा सेटा बाँधेर अन्नाएर चाहिँ त्यहाँदेखि चाहिँ अन्त केटी लिनु जान् अब बाजा गाजासँग सँगै बाजा अब च्याब्रुङहरू अब आफ्नो
1: आफ्नो आफ्नो रीतिथिति अनुसार
0: गयो त्यहाँदेखि चाहिँ परबाट उठाएर ल्यायो आधी बाटोमा चाहिँ अब त्यो लामलक मान्छ त्यो अब आधी बाटोमा चाहिँ उनीहरू बसेको हुन्छ त्यहाँबाट उठाउनु पर्यो त्यहाँबाट उठेर घरमा आएपछि चाहिँ त्यहाँदेखि चाहिँ अन्त सबै बाबुआमा अब काका काकी पर्नेहरूले चाहिँ आशीर्वाद दिन्छ अक्षताले पर्छ त्यहाँदेखि चाहिँ अन्त लास्टमा चाहिँ अन्त सबै अब पर्सिसक्यो बन्दुकहरू पनि पर्खाउँछ त्यो उठाउँदाखेरि पनि ल्याउँदाखेरि पनि घरभित्र बोलाउँदाखेरि पनि अनि त्यहाँदेखि चाहिँ अन्त लास्टमा चाहिँ टिका लाउन सकेपछि चाहिँ आमाले चाहिँ अब आएर चाहिँ अब सासूले भनौँ न आएपछि चाहिँ यसो मजेत्रोले यसो ओढाएर चाहिँ हातमा तानेर चाहिँ ल्याउँछ नि अन्त केटा पनि भित्र त्यहाँदेखि भित्र लगेपछि भित्रियो त्यहाँदेखि मात्रै त्यहाँदेखि चाहिँ भित्रेपछि चाहिँ चिया चमेन खानाहरू दियो
1: पाहुनाहरूलाई
0: सबैलाई भात दियो के खान्छ सब

0: भन्थ्यो। त्यहाँदेखि चाहिँ बेलुका चाहिँ अब त्यो बेला त्यो पाहुनाहरूलाई चाहिँ के भन्नुहोस्, हाम्रो लिम्बूको जस्तामा बाख्रा काटेर पुरा अब पिल्साएर पुरा राखेर चाहिँ रक्सी राखेर त्यो चाहिँ उनीहरूलाई चाहिँ लामदाङमा भनेको चाहिँ उनीहरूको शिर नढलो शिर उठाएको नि अब अन्त त्यो प्रकारले राखेर चाहिँ बुढोलीले अब
1: भन्नुपर्ने
0: भएदेखि त अब लासाबाट चौरी गाईहरू ल्याएर हुँदो भने मधेसबाट हात्ती गैँडाहरू ल्याएर यसरी बनाएर तपाईँहरूले मान मजिद गर्नुपर्ने थियो। तर यो के गर्नु, सिस्नुको बोट चढ्नु सकिँदैन, दुखेसो लुकाउनु सकिँदैन, त्यसकारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ अब यो सबै तितेपातीको पनि आउँछ, सागको मुठाहरू पनि आउँछ त्यो बखानेर। यो चाहिँ अब तपाईँहरूलाई यसो देउरालीलाई तितेपातीको मुन्टो भन्दा तितेपातीको मुन्टो पनि होइन, यसो तितेपातीको पत्ता मात्रै चढाएको भनेर चाहिँ अब यस्तै
1: विन्ती गर्नु
0: विन्ती गर्छ।
1: त्यस्तो थियो त्यति बेलाको चाल चलन।
0: र अझै पनि बिहा गर्दाखेरि चाहिँ त्यो परिकारको अझै पनि
1: अझै पनि कति ठाउँमा गर्छ,
0: गर्नै पर्छ अब त्यसकारण।
1: त्यो टाइममा त्यस्तो अब बिहा मराउ एउटा सानो घरभित्र सबै थोक अटाएर गर्नु पर्थ्यो, त्यो समयको घर बनाउने ढाँचा कस्तो थियो? अहिलेको जस्तो बिल्डिङ त कसैको थिएन होला।
0: अब बिल्डिङ त कसैको थिएन, त्यही हो अब मासुको खाम्बा गाड्यो, अब घुमाउने घर, अब
1: तले घरहरू हुन्थ्यो होला, अलिक हुने खानेको,
0: त्यो हुने खानेको नहुनेको त्यही अब झुप्रे अब घर हुन्थ्यो, चिम्ले बारेको चिम पनि के अब त्यही बाँसको भाटा
1: छाप्नु पनि सिरु होला,
0: छाप्नु सिरु अन्त त्यो प्रकारले गर्थ्यो। भे गर्दाखेरि के गर्थ्यो भने भे गर्दा होस् या मर्दा होस् जति तति भोज चलाउनु छ भने ऊ कान्ला कान्लामा परा लछ्यायो, परा लछ्याएपछि अब त्यहाँदेखि इष्टमित्र बोलाएको राख्यो, राखेपछि ढुङ्ग्रो ढुङ्ग्रो पुर्याएपछि चाहिँ टक टक टक टक जिउ जनाङ्गी टाउको जनाङ्गी ढुङ्ग्रो पुर्यायो। यहाँदेखि चाहिँ अब लिम्बूले त भैँसी काट्नु पर्ने, अब तपाईँको चार पाँच मनको भैँसी भए पनि खडकुडामा उसिन्थ्यो, दाउरामै अब केही थिएन, अहिले जस्तो ग्यास र स्यास भन्ने त अब नाम थिएन,
1: यस्तो सिलिन्डर ग्यासहरू केही थिएन,
0: त्यो त नामै जानेको थिएन त्यो जमानामा चाहिँ। अन्त त्यहाँदेखि उमालेपछि चाहिँ के गर्छ, थाक थाक डोकोमा चाहिँ तपाईँको थुम्सेमा त्यो गोटी चाहिँ निकाल्यो, सुक्का सुप चाहिँ रास रास गाग्रीमा ढिरीमा यसरी लगाएर चाहिँ तपाईँको राख्थ्यो भरे बाटेपछि। अन्त त्यहाँदेखि थरको जमाना थियो, अब पाचे पहिल्यै खोजेको हुन्छ, जति आएको हुन्छ अब बोलाएको हुन्छ, अब छोरी चेलीहरू आउँछ, बाबा आफन्तहरू आउँछ, उनीहरूलाई चाहिँ मुठा मुठा मुठा सिन्काएर त्यो पात लगेपछि चाहिँ थर चाहिँ उनीहरूले नै सिलाउ टपडा बनायो, त्यहाँदेखि टपडा चाहिँ भेला गरेर चाहिँ अन्त त्यहाँदेखि भात लगायो, भात लगाएर चाहिँ भरे टपरा होइन भने टपरा उठायो, भरे टपरा राख्यो, थुम्सेमा भात हाल्यो अनि यो मणिपुरे बटुकोले भात लगाउँदै गयो। अन्त त्यो गोटी भन्ने
1: त्यति बेला त धेरैवटा परिकार पनि हुँदैन थियो होला, दाल र भात मात्रै होला खाने पनि,
0: दाल पनि नहुन्थ्यो, त्यही गोटी भनेको चाहिँ त्यही मासुको चक्टा हो
1: हजुर।
0: अन्त त्यहाँदेखि सुप भनेको त्यही गाग्री र धिरीमा राखेको हो। अन्त त्यहाँदेखि कोविन्डो खर्च्यो, कोविन्डो फुटाएपछि भित्रको, त्यहाँदेखि चाहिँ यो फिलिङ्गेको अब ल्याएपछि कुट्यो खर्सानीसँग, त्यहाँदेखि मुछेर चाहिँ त्यही यति यति अचार अरू भेराइटी भन्ने थिँदै थिएन।
1: र त्यो समयमा त्यत्रो कार्यहरू गर्नु पर्दाखेरि अहिलेको जस्तो घर घरमा पानीको व्यवस्था थिएन, पानीको व्यवस्था चाहिँ कसरी गर्थ्यो मान्छेले, धाराबाट ल्याउनु पर्थ्यो भन्छ कतिजनाले, अहिलेको जस्तो घर घरमा कल पुर्याएको त थिएन,
0: थिएन त्यो बेला, अब त्यो धाराको पानीले पनि के, त्यो बेला चाहिँ अब आठजना दसजना लाठेहरू चाहिँ तपाईँको कोही टिनमा कोही धिरी चारवटा पाँचवटा एकजनाले बोक्थ्यो डोकोमा गाग्रीमा, अन्त ओ कहाँ खल्सा आउँदैछ हो त्यहाँबाट चाहिँ यसरी ल्याउँथ्यो, त्यो बोक्ने चाहिँ पानी बोक्ने मात्रै उनीहरूको भन्ने, अरू काम गर्दैन, पानी बोक्ने मात्रै।
1: त्यति बेला अति दुःख थियो मान्छेलाई, अब खानु लाउनुकै दुःख थियो, लाउनेमा जुत्ता चप्पल भने त मान्छेले लाउनै देख्दै नै थियो होला,
0: चप्पल त भन्ने कस्तो थियो, जुत्ता भन्ने कस्तो थियो, हामी पनि जति अठार वर्षमा भे भयो त्यहाँदेखि मात्रै जुत्ता लाउनु थालेको,
1: अठार वर्षदेखि
0: हजुर, त्यो पनि भेयामा चाहिँ बाबु आमाले चाहिँ किनिदिएको, त्यो बेला कुन खालको भने चुच्चे जुत्ता अरे तल तिखो भएको,
1: हजुर हजुर,
0: अति राम्रो छ भने कहिले लगाएको भएको झनै खुट्टा मर्केर पनि झनै भाँच्यो।
1: र अब कतिजना मान्छेले त अब त्यसरी जुत्तै लगाएको थिएन, राम्रो लुगा लाउँदैन थियो, यो कतिजनाले त घडी भन्ने देखेको थिएन, रेडियो भन्ने अब कसै हुने खानेकोमा मात्रै हुन्थ्यो भन्थ्यो, र त्यति बेला मान्छेले अहिलेको जस्तो कसैलाई खबर गर्नु पर्यो भने, कसैलाई समाचार पठाउनु पर्यो भने चाहिँ कसरी गर्थ्यो?
0: अब समाचार पठाउनु पर्यो भने चाहिँ अब एकजना छाटेर चाहिँ घर घर अब समाचार पठाउनु पर्यो, केही दुबीमा टाढो ससुराली छ भने एकजना
1: मरौ परौ केही विवाह भयो भने,
0: हजुर के मरौ परौ भयो भने दुख बिमार भयो भने एकजना मान्छे चाहिँ छाटेर चाहिँ उनीहरूको घरमा लु यस्तो यस्तो छोरी चेली बिमार छ तपाईँ आइदिनुहोस् भनेर चाहिँ अब पठाउनु पर्थ्यो। पहिला जमानामा पानीको दुःखमा बाबुआमाको सात मिटरको फरिया लाउँथ्यो, यस्तो पटुका लाउँथ्यो बेरेर, कम्बरमा
1: हजुर हजुर
0: त्यही चेङ्ला चेङ्ला हुन्जासम्म पानी बोक्थ्यो भारी बोक्थ्यो कहिले फेर्नु नपाउने वर्षमा एक बार
1: त्यति साह्रो दुःख थियो
0: साह्रो दुःख
1: हजुर त्यो समयमा त्यस्तो दुःख थियो तर पनि मान्छेले आफ्नै उब्जाको खान्थ्यो आफ्नै अन्न बाली खान्थ्यो र मान्छेले त्यति बिमार पनि हुँदैन थियो
0: बिमार त अब खै त्यति साह्रो बिमार त भएको देखिएन एकैचोटि मर्यो भनेर मात्रै अब सुनिन्थ्यो
1: बिमार भयो भने पनि कहीँ हस्पिटल लाने त्यस्तो चलन थिएन नजिकमा हस्पिटल पनि थिएन
0: त्यो अब छैन ए चिन्तापात गर्यो झाँक्रीहरू ल्यायो फेदाङमाहरू ल्यायो हो यसो चिन्ता चिन्ता गर्यो त्यति नै अब उपचार चाहिँ
1: हजुर हजुर
0: अब हस्पिटल भन्ने अब लास्ट लास्टमा चाहिँ सिङतामा थियो घरबाट चाहिँ बोकेरै लानुपर्ने
1: र त्यो समयमा मान्छेले त्यस्तै भए पनि सत्यवादी थियो मान्छेले कसैले कसैलाई झुक्याउने ढाँट्ने अहिलेको जस्तो थिएन जमाना सत्य युग थियो त्यति बेला
0: त्यो जमानामा त लै अब यस्तो परेको छ सघाउनु पर्छ भनेपछि सबै हुटुटु अब मिलेर काम गर्छ त्यति साह्रो ढाँट्नु छेल्नु भन्ने चाहिँ थिएन
1: दुःख भए पनि मान्छेको मनमा मानवता भन्ने थियो सत्य थियो र कसैलाई परि आयो भने सघाउने सामाजिक काममा जाने त्यस्तो खालको चलन थियो त्यति बेला
0: त्यो बेला सघाउने भ्या भयो भने एक बटुको जाँड लगेर जान्थ्यो घेवा भए पनि एक बटुको लगेर जान्थ्यो र पैसा लाने कुरा आएन त्यो मर्ने मान्छे भे गर्ने मान्छे त डुब्यो डुब्यो त्यो अहिले जस्तो सिस्टम के अरे अब
1: तराउ भन्ने छैन
0: तराउ भन्ने थिएन त्यो जमानामा अन्त त्यो मान्छे त अब घेवामा अब त्यो जमानामा चाहिँ एक वर्ष एघार महिनामा गरेको कारण चाहिँ किन आफ्नोमा पैसा छैन कर्जै खोज्नु पर्यो कि कोदो रोपेर चाहिँ पकाएर चाहिँ फलाएर चाहिँ पुग्छ भनेर चाहिँ अब बाँकी खोजेर त्यो प्रकारको गर्नु पर्थ्यो अहिले त के अब पैसा रुपियाँ
1: त्यो समयमा दुःख मान्छेले त्यस्तो दुःख थियो तर पनि मान्छेले आफ्नो जीविका त्यस्तै प्रकारले चलाउँदै चलाउँदै आयो र हामी अब कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगेका छौँ हजुर बुजुर्ग मान्छे 75 वर्ष पुगेको मान्छे हुनुहुन्छ र तपाईँले अनुभव गरे अनुसार तपाईँले यत्रो 75 वसन्त पार गरेर आउनुभयो र अहिलेको हाम्रो युवा पिढ़ी अथवा अहिलेको गाउँ समाजमा केही सल्लाह सुझाव अथवा केही उपदेश तपाईँकोबाट दिनु पर्दाखेरि के उपदेश दिन चाहनुहुन्छ अहिलेको भाइ बहिनीहरूलाई यो पनि छोटकरीमा बताइदिनुहोस् न
0: अहिले भाइ बहिनीहरूलाई बाबा आमाको ढङ्ग थिएन भन्छ तर पहिला कस्तो खालको दुःख थियो अब त्यो बुझ्नुपर्छ तपाईँहरूले अब राम्रोसँगले सोधी खोजी गर्नुपर्छ के पहिला स्थिति थिएछ भनेर चाहिँ अब नानीहरूले पनि बुझेर बाबा आमालाई पनि अब ढङ्ग थिएन र अनेक किसिम बेहोरा थिएन भन्ने चाहिँ यस्तो वचन चाहिँ छोराछोरीले नगर बाबा आमाले पनि ठुलो अब सबै बुढापाकाहरूले पनि अब यो हाम्रो रीतिथिति भएको चाहिँ हामी बिर्सिनु हुँदैन सबै गएर राख्नुपर्छ भन्दै यतिमै हो
1: हजुर र आज हजुरले हाम्रा श्रोताहरूलाई उहिलेको रीतिथिति उहिलेको गाउँले जीवन उहिलेको जिउने तरिका कस्तो थियो बजार भाउ त्यो समयको स्वास्थ्य शिक्षा व्यवस्था सरकारको व्यवस्था के कस्तो थियो यस विषयमा जानकारी हाम्रा श्रोताहरूलाई राखिदिनुभयो र हजुरले आफ्नो व्यस्त समयलाई आकाशवाणी गान्तोक माझ दिनुभएकोमा हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आउने दिनमा हजुरको सुस्वास्थ्य र दीर्घायुको पनि कामना गर्दै आजलाई भने म कार्यक्रम सञ्चालक रमदास शर्मा पनि बिदा चाहन्छु हवस् त नमस्कार

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम, जसको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता यो सुन्नुहोस्, अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमी भोटिया भाषामा। 6:55 सुनाउनेछौ नेपालीमा वार्ता, विषय ज्येष्ठ नागरिकको सम्मान हाम्रो अभियान। 7:05 लिएर उपस्थित हुनेछौ कार्यक्रम नेपाली अनुवर संगीत भने 7:25 सुन्नुहुनेछ यसै केन्द्रबाट नेपालीमा समाचार। 7:10 देखि 7:45 सम्म सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट।

एक विशेष श्रृंखला विदेश नीति 7:35 सुनाउनेछौ कार्यक्रम युवावाणी अन्तर्गत गायक अमिषा लोहरसँगको अन्तर्वार्ता 8:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार अगम कुमार निगमको आवाजमा केही गीत गजलहरू भने 8:30 प्रस्तुत गर्नेछौ कार्यक्रम सुर संसार अन्तर्गत कलाकार अमजद अली खानद्वारा सरोद वादन 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा र 9:15 प्रस्तुत गर्नेछौ स्पटलाइट भने 9:30 सुन्नुहुनेछ पब्लिक स्पिक 10:00 लिएर उपस्थित हुने नै छौ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स अन्तर्गत विभिन्न हिन्दी गीतहरू श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी सो पूरा भयो।

0: श्रोता यो सुन्नुहोस् भोलिको अधिवेशनमा समावेश गरिने कार्यक्रमहरूबारे जानकारी। बिहान 6:30 मंगल ध्वनिका साथ उपस्थित हुने नै छौ। 6:35 प्रस्तुत गर्नेछौ भक्ति प्रभात अन्तर्गत गायक कलाकार जगजीत सिंहको आवाजमा केही भक्तिमय भजनहरू भनी 6:55 अनि 7 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले समाचार हिन्दी अनि संस्कृतमा। यसै गरी 7:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गोल्डन मेलोडिज। 7:25 सुनाउनेछौ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार। 7:35 प्रस्तुत गर्नेछौ जानकारीमूलक कार्यक्रम प्रणाम सिक्किम। 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा। 8:30 सुनाउनेछौ उत्तर पूर्वीय केन्द्र शिलङबाट अंग्रेजीमा समाचार। यसै गरी 8:40 लिएर उपस्थित हुने नै छौ कार्यक्रम गीतिमाला भनी। 9 यसै केन्द्रबाट सुन्नुहुनेछ मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रञ्जली अन्तर्गत विभिन्न हिन्दी गीतहरू। 9:30 सुन्नुहुनेछ कार्यक्रम नेपाली देशभक्ति गीत भनी। 10 सुन्नुहुनेछ पुनः एकपटक मुख्य समाचार। यसै गरी 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजे तरने अन्तर्गत हिन्दी गीतहरू। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौ निरोग बनाऊ। यस योग विषय अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री राम प्रसाद पौडेल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 कल गर्न सक्नुहुनेछ दिन अनि समय आगामी 19 जून 2026 शुक्रबार।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार कविता सुब्बाबाट सुन्नुहोस्।

पर्यटन तथा नागरिक उड्डयन विभागका आयुक्त सहसचिव राज यादवले आज लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। यस अवसरमा श्री यादवले राज्यपाललाई कैलाश मानसरोवर यात्रा 2026 पहिलो दलको यात्रा शुभारम्भ गराउने समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिनुभयो। राज्यपालले उक्त निमन्त्रणालाई स्वीकृति दिनुभयो। कैलाश मानसरोवर यात्राको पहिलो दल आगामी 20 जूनमा भारत चीन सीमानाको नथुला पासबाट प्रस्थान गर्नेछन्।

0: समर्थन तथा सहयोग रहने आश्वासन दिनुभयो। सिक्किम राज्य सहकारी संघ सिक्कुनका अध्यक्ष डाक्टर मंगलजीत राईको नेतृत्वमा रहेको एउटा प्रतिनिधि मण्डलले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई लोक भवनमा शिष्टाचार भेट गरे। भेटको क्रममा यस प्रतिनिधि मण्डलले राष्ट्रिय सहकारी सम्मेलन 2026 को उद्घाटन कार्यक्रममा श्री माथुरलाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक रूपमा निमन्त्रणा गरे। श्री माथुरले उक्त निमन्त्रणा स्वीकार्नु भएको छ। यो सम्मेलन आगामी 25 र 26 जूनमा आसाम लिङजी स्थित सिक्कुन अडिटोरियममा आयोजना हुनेछ। पंजाबको लुइधियानामा आयोजित 15 भारतीय बडी बिल्डर्स फेडरेशन आईबीबीएफ कपमा पाक्योङ जिल्लाकी अर्पणा गुरूङले उत्कृष्ट प्रदर्शन गर्न सफल हुनुभएको छ। सुश्री गुरूङले भारतीय आईबीबीएफ अन्तर्गत बडी बिल्डर्स एसोसिएशन अफ सिक्किमको प्रतिनिधित्व गर्दै आफ्नो वर्गमा स्वर्ण र रजत दुवै पदक जित्नुभयो। उक्त प्रतिष्ठित प्रतियोगिता 12 र 13 जूनमा सम्पन्न भएको थियो। आकाशवाणी समाचार गान्तोकसँग कुरा गर्दै सुश्री अर्पणाले भन्नुभयो,
1: First of all, I'm very happy that I could represent my state at a national platform. It is one of the most prestigious and the biggest events of the country. Very, very grateful to Bodybuilding Association of Sikkim to provide me such a platform where I could showcase my abilities and bag gold and silver for the state.
0: निर्मला देवी फाउण्डेशन सिङतामले स्थानीय बासिन्दा र योग अभ्यास इच्छुकहरूको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवसको पूर्ण समारोह योग महोत्सव आज सफलतापूर्वक आयोजना गर्यो। यो कार्यक्रमले प्रधानमन्त्री नरेन्द्र मोदीका भिजनलाई समर्थन जनाउँदै मुख्यमन्त्री प्रेमसिंह तामाङका नेतृत्व सरकारको स्वास्थ्य र समग्र जीवनशैलीलाई प्रोत्साहन दिने प्रयासको प्रतिरूपमा मानेको छ। स्वस्थ जीवनका लागि योगको सन्देश प्रकाश पार्दै उद्देश्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न उमेर समूहका सहभागीहरू सामेल बने। मंगानका अतिरिक्त जिल्लापाल पेमा वाङचेन नङ्वर्कले आज आफ्नो कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग मासिक निर्वाचन समन्वय बैठक आयोजना गर्नुभयो। बैठकमा सिक्किमका दुई राजनीतिक दल एसकेएम र क्याप पार्टीका प्रतिनिधिहरू उपस्थित थिए। उक्त बैठक मुख्य रूपले राज्यमा चलिरहेको मतदाता सूचीको विशेष गहन संशोधन एसआईआरमा केन्द्रित थियो। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले एसआईआर प्रक्रिया सम्बन्धी उठाएका प्रश्नहरूको जवाफ अतिरिक्त जिल्लापालले दिनुभयो। यसरी नै आज जारी गरिएको स्थिति प्रतिवेदन अनुसार एसआईआर अभ्यास अन्तर्गत पाक्योङ जिल्लाले निर्वाचन फारम वितरणमा 96% अंक पार गरेको छ। जून 14 देखि 24 सम्म गृह मन्त्रालयसँगको सहकार्यमा माई भारत प्लेटफर्म मार्फत युवा मामिला तथा खेलकुद मन्त्रालयले विकसित जीवन्त गाउँ कार्यक्रम 2026 को आयोजना गरिरहेको छ। यस कार्यक्रममा सहभागिता जनाउने सिक्किमको 10 सदस्यीय युवा प्रतिनिधि मण्डल पहिलो समूह बनेको छ। यो टोली हालैमा हिमाचल प्रदेशको रेकोङपियोमा तैनात छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: नम्बङसु दरेगङतुगो म अलङलुसु सेनो ओ अंगेर रङकुब्ला ल्याङजुङ नटको उन्नसिन्यु अकुर बङ्छी स गनौ रास यादाप्न सङ लोक भवन काजुङ बन ओम प्रकाश माथु देखा चुमलिङ नाम अनमस कैलास मनसुरब यातन ए अकुरका लाडबु हान फ्रन्बु अछोक सङ रेम थेक अफ मासिबु थुपेगा अकल युसुङ स डङ्कङ माथुबु निम ओ लाडबु स खकाचोङ नाथुला पासका गुन्सिबु फ्लेग अफ थुपेका अकल युसुङ जुङ पन्दन डङ्कङ रेम रक्थुबु निम ओ गनङ न जुङ पन्देम थुपे रेस तङ्का ग्लीला लेन्सुत पङ लुङदेन ओ हानफ्रन्पु नेकुर अछोक ल्याङजुङ कति तरक थप्स नटकुर बु फ्रिथेप काच सङ सङ बाग्रो एयरपोर्ट खेउला थुबु निम ओ ग्रुनकर्ता प्रेमसिंह तामाङ स जुङ बामलीका सङ जीओसी ब्ल्याक क्याट डिभिजन स मेजर जेनरल आशिष नेगी नन चुम ओ चुमसेद अरेका मिनर स देवतमका रेन सङ बेगका मुदुङ मुदु अथोबु तन पङ पङका थामदुङ गुन्म ओ ग्रुनकर्ता नै मेजर जेनरल एम ल्याङजुङ जुङथुक ल मिनर स गेतङ इन्टरहेट स तनका छङला ल्यान्तप सोसङ स अडोन भीम ओ Grundkontakt nach Ladbus in Impong und Zungs.

0: Nongle Yang, Songye Pobe. Kongchu Tata Himachal Pradesh ki Rikyong Pio Lapsa Jaye Pobe. Kongchu ni Denjong Lego Thangpo Pechenpo Inzo Zang Yelyong Khyabdu Chawa Chathang Nanglo Nepal Yarge Roram Phyajin Yepobe. Taring Denjong ki Ngade Lok Bhavan Ganto na Sikon ki Sijin Dr. Mangaljit Rai ki Kuchap Chokpo Lo Gokhi Phyajin Le Chizong Phyadu. Kuchak Chokpai Lerim Dina Ngade Sikyong Om Prakash Mathur Lo Denden Pupa Nongbo In. Lerim di inda tukoi chi nishu chaji tang chi nishu cha tui chi asam lingzi sikon na tenshe in. Punjab Ludhiana na Jung Yepi Indian Bodybuilder Federation's IBBF Dendur Dina Denjong Bodybuilder Association yang na chokpe ing hu le pakyong jingkyong na juken arpana gurung ki Dendur Dina kamen che ki leden phyale khongki Setan ul nigar ki tokma shubabe. Chi chuni tang chusum dina chung yepi. Henda chen ki dendur dina. Gelyong ki chopin chuki shuk lembo in. Arpana ki lungtheka gatu nonglo. Chikthu chini sumjin le de sung.
1: First of all, I'm very happy that I could represent my state at a national platform. It is one of the most prestigious and the biggest events of the country. I'm very, very grateful to Bodybuilding Association of Sikkim to provide me such a platform where I could showcase my abilities and bag gold and silver for the state.
0: Singtam na yepi kai itzaki silo nito nishu chartupi yoga mahansorop dilo takjin pyajin le taring Nyengel Gelsi Yoga Inda Sungjin Le Lerim Tubdil Jungbobe Lerim Dina Singtam Nagar Panchayati Sijin Mukesh Agrawal Henchu Thukmi Suresh Tamang Khong Nyamchik Jeja Sijin Gajanand Agrawal Khong Tang Chokmi Chu Yudu Lerim Dina Yulmi Chu Kiyang Roram Rangjin Le Shuk Lembo In Lo Chami Sungjin Rang Yepi Yoga Lerim Di Chawa Migyul Ni Zukham Zangta Nepal Phyabi Thenlo Sung In. Silen Narendra Modi Mikshi Dilo Denjong Yungki Chachi Lempo Prem Singh Tamang Ki Chikdol Nangjin Le Lerim Dilo Nekung Nongla Yang Sungchi Nongbobe. Mangan Kole Jingkyong Thengpen Pemo Ongchen Namkar Pa Ki Taring Sogdi Ki Tulmi Chu Nyampu Dau Micha Ki Hidam Ki Thundul Sogdi Jako Nongbo In. Lerim Dina, Siden Dekai, Tulmi, Sikkim Kantikarik Morchatang, Citizen Action Party Le, Judu. Lerim Di, Chowa Migyulni, Tatei Nekap Nonglo, Jung Yepi, Intensified Revision Yana, SIR Ki, Korlo, Jako In. Ditang Nyamchik, Tata Parki, Niju Nangtar, Pakyong Jingkyong Nonglo, SIR Ki, Shoko, Gupchu Kotu Le, Hakoi, Gupinbi, Nindu, Shubo In. Lungtheka gatule taringi nechol naro shuju pain thujise.
2: Yo Akashwani Gantok ho. Shrota aba prastut cha Nepalima ek warta World Elder Abuse Awareness Day ko avasar ma bisai raheko cha jeshta nagarik ko samman hamro abhiyan. Yesko alekhak hununcha Anamika Kharka ra yeslai wachan garieko cha Kuspu Chhetri dwara.
3: कुनै समाजको सभ्यता र मानवीय पक्षको सबलता त्यस समाजले आफ्ना ज्येष्ठ नागरिकलाई कति सम्मान र सुरक्षा दिन्छ भन्ने कुराबाट मापन गरिनुपर्ने विद्वानहरूको मत छ मानव समाज उपयोगितावादी र प्रयोगमुखी बन्दै गएको आजको वैश्विक परिप्रेक्ष्यमा यस प्रकारको विचारको सान्दर्भिकता अझ बढेर गएको छ जीवनको उत्तरार्धमा पुगेका ज्येष्ठ नागरिकहरू कुनै पनि समाजका अनुभव ज्ञान संस्कार र इतिहासका जीवित भण्डार हुन् उनीहरूले आफ्नो युवावस्था परिवार समाज र राष्ट्र निर्माणमा समर्पित गरेका हुन्छन् उनीहरूको श्रम त्याग र योगदानकै आधारमा नयाँ पुस्ताले आफ्नो वर्तमान र भविष्य निर्माण गरिरहेको हुन्छ तर विडम्बना कस्तो छ भने आधुनिक जीवनशैलीको तीव्र परिवर्तनसँगै संसारका धेरै देशहरूमा अनि भारतमा पनि ज्येष्ठ नागरिकहरू सम्मान भन्दा उपेक्षा आत्मीयता भन्दा एक्लोपन र सुरक्षा भन्दा असुरक्षाको अनुभव गर्न बाध्य भएका देख्न पाइन्छ ज्येष्ठ नागरिकहरूका असम्मान पितृघात सरह हो यही कटु सत्यप्रति विश्व समुदायको ध्यान आकर्षण गराउन प्रत्येक वर्ष 15 जूनलाई विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार सचेतना दिवस मनाइन्छ। यस जीवनको मूल उद्देश्य ज्येष्ठ नागरिकमाथि हुने शारीरिक मानसिक आर्थिक तथा सामाजिक दुर्व्यवहारका घटनाप्रति जनचेतना जगाउनु र उनीहरूको सम्मानपूर्ण जीवनको सुनिश्चितताका लागि समाजलाई जिम्मेवार बनाउनु हो। ज्येष्ठ नागरिकको सम्मान हाम्रो अभियान भन्ने नाराले पनि यही भावनालाई अभिव्यक्त गर्दछ। ज्येष्ठ नागरिकको सम्मान सम्पूर्ण समाजको साझा दायित्व हो। भारतको सभ्यता र संस्कृति हजारौं वर्ष पुरानो छ। यहाँ परिवारलाई सामाजिक जीवनको आधार मानिन्छ। वैदिक परम्परादेखि नै माता पिता र अग्रजप्रति सम्मान गर्ने संस्कार विकसित भएको पाइन्छ। मातृदेव भवः पितृदेव भवः भन्ने उपनिषदको शिक्षा भारतीय जीवन दर्शनको आधारभूत मूल्य मानिन्छ। परम्परागत भारतीय समाजमा घरका ज्येष्ठ सदस्यलाई परिवारको अभिभावक मार्गदर्शक र निर्णयकर्ताका रूपमा सम्मान दिइन्थ्यो। उनीहरूको अनुभवलाई ज्ञानको स्रोत मानिन्थ्यो र घरका महत्वपूर्ण निर्णयहरू उनीहरूको सल्लाह बिना गरिन्दैनथ्यो। हजुरबा हजुरआमाले बालक बालिकालाई कथा सुनाउने नैतिक शिक्षा दिने र पारिवारिक संस्कार हस्तान्तरण गर्ने काम गर्थे। यसरी ज्येष्ठ नागरिक केवल परिवारका सदस्य मात्र नभई सांस्कृतिक निरन्तरताका समूहक पनि थिए। तर पछिल्ला केही दशकमा भारतीय समाजको संरचनामा व्यापक परिवर्तन आएको छ। शहरीकरण औद्योगिकीकरण उच्च शिक्षा वैदेशिक रोजगार आन्तरिक बसाई सराई तथा एकल परिवारको बढ्दो झुकावले पारिवारिक सम्बन्धको स्वरूप नै बदलिएको छ। रोजगार र अवसरको खोजीमा युवा पुस्ता गाउँबाट शहर र शहरबाट विदेशतर्फ गइरहेको छ। फलस्वरूप धेरै ज्येष्ठ नागरिक आफ्ना सन्तानबाट टाढा बस्न बाध्य छन्। बुढेसकालमा उनीहरू एक्लो हुन्छन्। कतिपय परिवारमा एउटै घरमा बस्दा पनि पुस्ताबीच संवाद घटिरहेछ। डिजिटल प्रविधिको विस्तारले संसारलाई नजिक ल्याएको भए पनि परिवारभित्रको भावनात्मक दूरी बढेको छ। अहिले केटाकेटीहरू हजुरबा हजुरआमाका नीति कथाहरू सुन्नमा रूचि राख्दैनन्। सट्टामा सानैदेखि मोबाइल फोनमा झ्यामिन थालेका छन्। भारतमा ज्येष्ठ नागरिकहरूको जनसंख्या तीव्र रूपमा बढ़िरहेको छ। स्वास्थ्य सेवा पोषण र जीवन स्तरमा सुधारका कारण औसत आयु वृद्धि भएको छ। यससँगै वृद्धजनको स्वास्थ्य सामाजिक सुरक्षा आर्थिक अवस्था तथा सामाजिक स्वस्थताका प्रश्नहरू पनि गम्भीर रूपमा उठेका छन्। वृद्धजनको जनसंख्या बढ़दै जाँदा उनीहरूका अधिकार र आवश्यकताप्रति राज्य तथा समाजको उत्तरदायित्व पनि बढ़दै जान्छ। ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार आज विश्वव्यापी चिन्ताको विषय बनेको छ। दुर्व्यवहार भन्नाले केवल कुटपिट वा शारीरिक हिंसालाई मात्र बुझ्नु हुँदैन। गाली गलौज गर्नु अपमानित गर्नु निर्णय प्रक्रियाबाट अलग गर्नु सम्पत्तिमा अनुचित हस्तक्षेप गर्नु आर्थिक रूपमा शोषण गर्नु आवश्यक हेरचाह नगर्नु वा सामाजिक रूपमा बहिष्कृत गर्नु पनि दुर्व्यवहारकै रूप हुन्। धेरै जसो अवस्थामा यस्तो दुर्व्यवहार परिवारभित्र हुने भएकोले बाहिर आउँदैन। पीड़ित ज्येष्ठ नागरिकहरू सम्बन्ध बिग्रने डरले वा आफूलाई सहयोग गर्ने कोही नहुने चिन्ताले मौन बस्न बाध्य हुन्छन्। विशेष गरी मानसिक र भावनात्मक उपेक्षा आजको समाजमा सबैभन्दा व्यापक समस्या बनेर उभिएको छ। वृद्धावस्थामा मानिसलाई केवल खाना लुगा र औषधिको आवश्यकता हुँदैन। उसलाई माया आत्मीयता संवाद र सम्मानको पनि उत्तिकै आवश्यकता हुन्छ। जब परिवारका सदस्यहरू व्यस्तताका कारण ज्येष्ठ नागरिकसँग कुरा गर्न उनीहरूको भावना बुझ्न वा उनीहरूको अनुभव सुन्न समय निकाल्दैनन्। जब उनीहरू गहिरो एक्लोपनको शिकार हुन सक्छन् एक्लोपनले अवसाद चिन्ता तथा विभिन्न मानसिक समस्याहरू निम्त्याउन सक्छ। भारतीय समाजमा आर्थिक शोषण पनि अर्को गम्भीर चुनौतीको रूपमा देखा परेको छ। कतिपय अवस्थामा वृद्ध आमा बाबुको सम्पत्ति पेन्सन वा बचतलाई लिएर परिवारभित्र विवाद उत्पन्न हुन्छ। उनीहरूलाई दबाव दिएर सम्पत्ति हस्तान्तरण गराउने आर्थिक निर्णयमा नियन्त्रण गर्ने वा उनीहरूको आर्थिक स्रोतको दुरूपयोग गर्ने घटनाहरू पनि देखिन थालेका छन्। यस्तो व्यवहारले केवल आर्थिक क्षति मात्र हुँदैन अपितु उनीहरूका आत्मसम्मानमा पनि गहिरो चोट लाग्छ। यद्यपि समस्यै मात्र छन् भन्ने होइन, अझै पनि देशका धेरै भागमा ज्येष्ठ नागरिकलाई परिवारको केन्द्र मान्ने, उनीहरूको अनुभवलाई महत्व दिने र उनीहरूको सल्लाहलाई आदर गर्ने संस्कार जीवित छ। यस संस्कारलाई आधुनिक जीवन शैलीदेखि सन्तुलित रूपमा पुनर्जीवित गर्नुपर्ने आवश्यकता बढ़ी देखिएको छ। परम्परा र आधुनिकताको समन्वयबाट मात्र ज्येष्ठ नागरिक मैत्री समाज निर्माण सम्भव छ भन्ने विषयमा वैश्विक रूपमा बहसहरू हुन थालेका छन्। ज्येष्ठ नागरिकको सम्मान किन आवश्यक छ भन्ने प्रश्नको उत्तर खोज्दा हामी उनीहरूको योगदानतर्फ फर्किनुपर्छ। आजका विद्यालय, सड़क, कार्यालय, उद्योग, खेतबारी, साहित्य, कला र सामाजिक संस्थानहरूको निर्माणमा वर्तमान ज्येष्ठ पुस्ताको भूमिका रहेको छ। उनीहरूले कठिन परिस्थितिमा संघर्ष गरेर परिवार र समाजलाई अघि बढ़ाएका छन्। आजका युवाहरूले पाएको शिक्षा, अवसर र सुविधा कुनै न कुनै रूपमा अघिल्लो पुस्ताको त्याग र मेहनतको परिणाम हो। त्यसैले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु भनेको इतिहासप्रतिको कृतज्ञता व्यक्त गर्नु हो। उनीहरू अनुभवका खानी हुन्। उनीहरूको अवमूल्यन गर्नु भनेको समाजको सुदीर्घ अनुभव र विरासतको उपेक्षा गर्नु हो, जसबाट वर्तमान पुस्तालाई नै घाटा हुन्छ। वर्तमान पुस्ता यस विषयमा सचेत र संवेदनशील रहनु जरूरी छ। आजका युवा भोलिका ज्येष्ठ नागरिक हुन्। उनीहरूले आफ्नो अग्रजप्रति कस्तो व्यवहार गर्छन् भन्ने कुराले भविष्यको सामाजिक संस्कार निर्धारण गर्छ। यदि आजको पुस्ताले सम्मान, सहानुभूति र कृतज्ञताको संस्कार विकास गर्यो भने भोलिको समाज अझ मानवीय बन्न सक्छ। युवाहरूले आफ्ना हजुरबा हजुरआमा तथा वृद्ध अभिभावकसँग समय बिताउने, उनीहरूको अनुभव सुन्ने, प्रविधि प्रयोग गर्न सहयोग गर्ने तथा सामाजिक गतिविधिमा सहभागी गराउने जस्ता साना कामबाट पनि ठूलो परिवर्तन ल्याउन सक्छन्। ज्येष्ठ नागरिकको सम्मान परिवार र राज्य दुवैको भूमिका महत्वपूर्ण छ। भारत सरकारले ज्येष्ठ नागरिकहरूको हितका लागि विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। सामाजिक सुरक्षा, पेन्सन, स्वास्थ्य सेवा, कानूनी संरक्षण तथा विभिन्न सहुलियतका कार्यक्रमहरू उपलब्ध छन्। मेन्टेनेन्स एण्ड वेलफेयर अफ प्यारेन्ट्स एण्ड सिनियर सिटिजन्स एक्ट जस्ता कानूनी व्यवस्थाले वृद्ध अभिभावकको हेरचाहलाई कानूनी दायित्वका रूपमा स्थापित गरेको छ। तर कानूनले मात्र समस्या समाधान गर्न सक्दैन। सामाजिक चेतना, नैतिक जिम्मेवारी र पारिवारिक संस्कारको विकास अपरिहार्य छ। विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार सचेतना दिवसले हामीलाई एउटा आत्मपरीक्षणको अवसर प्रदान गर्छ। हामीले आफैलाई सोध्नुपर्छ कि हामीले आफ्नो ज्येष्ठ सदस्यलाई पर्याप्त समय दिएका छौं, कि हामीले उनीहरूको अनुभवलाई मूल्य दिएका छौं, कि उनीहरू हाम्रो परिवारमा सम्मान र सुरक्षा महसुस गर्छन्। यस्ता प्रश्नहरूको उत्तर खोज्नु नै यस दिवसको वास्तविक सार हो। ज्येष्ठ नागरिकहरू हाम्रो अतीतका प्रतिनिधि, वर्तमान मार्गदर्शक र भविष्यका प्रेरणा स्रोत हुन्। उनीहरूको अनुभव, ज्ञान र योगदान समाजका अमूल्य सम्पत्ति हुन्। उनीहरूलाई सम्मान गर्नु भनेको आफ्नो संस्कृति, इतिहास र मूल्यलाई सम्मान गर्नु हो। विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार सचेतना दिवसको अवसरमा हामी सबैले एउटा साझा संकल्प गरौं। ज्येष्ठ नागरिकमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहार, उपेक्षा र विभेदको विरोध गरौं। उनीहरूको अधिकार, सम्मान र सुरक्षाको पक्षमा उभिने र परिवारदेखि समाजसम्म सम्मानको संस्कृतिलाई सुदृढ बनाउने ज्येष्ठ नागरिकको सम्मान कुनै औपचारिक कार्यक्रमको विषय होइन, सभ्य समाज निर्माणको आधार हो। ज्येष्ठ नागरिकहरूप्रतिको सम्मानले उच्च मानवीय मूल्य जनित संस्कारको विकास गर्दछ, जो आजको युगमा अपरिवार्य बनेको छ। जब प्रत्येक घरमा वृद्ध आमा बाबु, हजुरबा हजुरआमा र अग्रजहरूले सम्मान, आत्मीयता र सुरक्षा पाउँछन्, तब मात्र ज्येष्ठ नागरिकको सम्मान हाम्रो अभियान भन्ने नारा व्यवहारमा रूपान्तरित हुन्छ। यही चेतना र प्रतिबद्धताले विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार चेतना दिवसको सन्देशलाई सार्थक बनाउनेछ।
2: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो नेपालीमा वार्ता, जसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 19 जुन 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौ निरोग बनौ। यस रोग योग विषय अधिक जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल र

विषयमा कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 19 तारीक जून 2026 शुक्रबार साझा 6:05 अनि फोन नम्बर छ 0359220117। सूचना पूरा भयो।

श्रोता अब लिएर उपस्थित भएका छौं हजुरहरूकै अनुरोधमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै सुनाउनु गइरहेको छौं कार्यक्रमको पहिलो प्रस्तुति गायक रुस्तम लेप्चाको आवाजमा। अब सुनौ आजको पहिलो अनुरोध गीत, जुन गीतलाई अनुरोध गर्नुभएको छ प्रियंका बराइलीले नाम्ची दक्षिण सिक्किमबाट। यो गीत उहाँले आफ्नो सम्पूर्ण परिवारलाई सुनाउन चाहनुभएको छ। त आउनु श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको पहिलो प्रस्तुति।

नेपाली गीत सुन्ने क्रममा अब पालो भएको छ अर्को प्रस्तुतिको, जुन गीत लिएर आएका छौ कलाकार डेनी देन्जोङपाको आवाजमा, जसलाई अनुरोध गर्नुभएको छ देवी माया छेत्रीले नाङथाङ दक्षिण सिक्किमबाट। उहाँले यो गीत आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता, आउनुहोस्, स्वीकार्नुहोस् यो अर्को प्रस्तुति।

कार्यक्रम नेपाली अनुरोध संगीत सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूमाझ सुनाउनु गइरहेका छौ कार्यक्रमको अन्तिम गीत। गायक कलाकार कुन्ती मोक्तानको आवाजमा यो अन्तिम गीतलाई अनुरोध गर्नुभएको छ अशोक खतिवाराले कलुक तादुङ पश्चिम सिक्किमबाट। उहाँले यो गीत आफ्नो सम्पूर्ण मित्रहरू लगायत आकाशवाणीका सम्पूर्ण परिवारलाई सुनाउन चाहनु भएको छ। त श्रोता स्वीकार्नुहोस् कार्यक्रमको अन्तिम प्रस्तुति।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम नेपाली अनुहार संगीत, जसको निर्धारित समय यही पूरा हुँदछ। अब सुन्नुहुन्छ नेपाली भाषामा समाचार, केही क्षण प्रतीक्षा साच्नुहोला।

0: अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारत युरोपेली मुक्त व्यापार सम्झौतामा वार्ता अगाडि बढ़ाउन स्लोवाकियाको समर्थनका लागि त्यहाँका प्रधानमन्त्री रॉबर्ट फिको प्रति आभार व्यक्त गर्नुभएको छ। आज ब्रातिस्लावामा श्री फिकोसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मुक्त व्यापार सम्झौताको सफल समापन भारत युरोपेली आर्थिक सम्बन्धमा महत्वपूर्ण हुने भन्दै यसले भारत र स्लोवाकिया बीच द्विपक्षीय आर्थिक सहयोगका नयाँ अवसरहरू खोल्ने बताउनुभयो। साझेदारीमा प्रविधिको बढ़दो भूमिकालाई उजागर गर्दै प्रधानमन्त्रीले डिजिटल प्रविधि दुई देशहरूबीच भविष्यको सहयोगको प्रमुख स्तम्भ हुने बताउनुभयो। वहाँले डिजिटल प्रविधिमा हस्ताक्षर गरिएको समझदारी पत्रले डिजिटल सार्वजनिक पूर्वाधार र नवप्रवर्तन नेतृत्वको सहकार्यमा नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्नुभयो।
1: टेक्नोलोजी हमारी भावी साझेदारी का महत्वपूर्ण स्तंभ है। डिजिटल टेक्नोलॉजी पर आज किए गए एमओयू इसे डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर में सहयोग की नई संभावनाएं बनेगी। मुझे खुशी है कि स्लोवाकिया की एक यूनिवर्सिटी में एआई के विषय पर इंडिया चेयर स्थापित की जा रही है। एआई मानवता की सेवा और प्रगति का सशक्त माध्यम बने, यही हमारी साचा सोच है।
0: प्रधानमन्त्रीले भारत र स्लोवाकिया बीचको गहिरो सांस्कृतिक र जनसम्बन्धलाई जोड़ दिँदै तिनीहरूलाई द्विपक्षीय सम्बन्धको लागि बलियो जगको रूपमा वर्णन गर्नुभयो। विश्वव्यापी मुद्दाहरूमा प्रधानमन्त्रीले भारत र स्लोवाकिया अन्तर्राष्ट्रिय मञ्चमा घनिष्ठ समन्वयमा काम गरिरहेका छन् र सबै विवाद र तनावहरू शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्छ भन्ने विश्वास साझा गर्दछन् भन्नुभयो। रक्षा सहयोगबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, यो क्षेत्रले दुई देशहरूबीच बढ़दो पारस्परिक विश्वास र रणनीतिक तालमेललाई प्रतिविम्बित गर्दछ। रक्षा क्षेत्रमा हस्ताक्षर गरिएको आशयपत्रले संयुक्त विकास, संयुक्त उत्पादन र औद्योगिक सहयोगलाई ताजा गति प्रदान गर्नेछ, श्री मोदीले भन्नुभयो।
1: रक्षा सहयोग हमारे गहरे आपसी विश्वास और स्ट्रेटेजिक कन्वर्जेंस का प्रमाण है। मुझे खुशी है कि इस महत्वपूर्ण क्षेत्र में आज हमने लेटर ऑफ इंटेंट साइन किया। इससे ज्वाइंट डेवलपमेंट, ज्वाइंट प्रोडक्शन और डिफेंस इंडस्ट्रीज के बीच सहयोग को नई गति मिलेगी।
0: केन्द्रीय वित्त मंत्री निर्मला सीतारामनले देशमा पर्याप्त खाद्यान्न भण्डार रहेको र अल निनोको दुष्प्रभाव भए तापनि खाद्यान्नको अभाव नहुने बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित माइण्ड माइण्ड शिखर सम्मेलनमा बोल्दै यस वर्ष दक्षिण पश्चिम मनसूनको वर्षा सामान्य भन्दा कम हुने अपेक्षा गरिएको वहाँले भन्नुभयो। सुश्री सीतारामनले खरीफ बाली मौसमका लागि पर्याप्त मात्रामा उर्वरक उपलब्ध रहेको भन्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। उत्तर प्रदेशको जेवरमा रहेको नोएडा अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि व्यावसायिक उड़ान सञ्चालन शुरू गरेको छ, जुन देशको नागरिक उड्डयन क्षेत्रमा एक महत्वपूर्ण कोसे ढुंगा हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले भन्नुभयो, पहिलो चरणमा विमानस्थलको वार्षिक क्षमता 1,20,00,000 यात्रुहरू हुनेछ भने निर्माण पूरा भएपछि यो क्षमता वार्षिक 7,00,00,000 नाग्ने अपेक्षा गरिएको छ। उहाँले भन्नुभयो, विमानस्थलले घरेलू र अन्तर्राष्ट्रिय दुवै प्रकारका उड़ानहरूको सञ्चालन गर्नेछ। यो विमानस्थल प्रधानमन्त्री नरेन्द्र मोदीको देशभर कनेक्टिभिटी सुदृढ़ पार्ने र विश्वस्तरीय उड्डयन पूर्वाधार विकास गर्ने दृष्टिकोणको परिणाम हो, वहाँले भन्नुभयो। मन्त्रीले भन्नुभयो, यो परियोजना उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा कार्यान्वयन गरिएको छ। सरकारले भनेको छ, सबै तेल शोधक संयन्त्रहरू पर्याप्त कच्चा तेलको भण्डारसहित उच्च क्षमतामा सञ्चालनमा छन् र पेट्रोल तथा डीजलको पर्याप्त भण्डार कायम राखेका छन्। पश्चिम एशियामा हालैका घटनाक्रमहरूमा आज नयाँ दिल्लीमा अन्तर मन्त्रालय संवाददाता सम्मेलनमा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले विगत 4 दिनमा 1,84,00,000 सिलेण्डर वितरित गरिएको बताएकी छिन्। उनले भनिन्, सोही अवधिमा लगभग 24,184 टन व्यावसायिक एलपीजी बिक्री भएको छ। सुश्री शर्माले अझ भनिन्,
2: भारत सरकार ने 11 तारीख को एक गजट नोटिफिकेशन दिया है और उसके अनुसार एक आदमी को एक दिन में 200 लीटर डीजल देने की बात की गई है और इसके अलावा इंडस्ट्रियल और जो कमर्शियल कंज्यूमर्स हैं उनसे ये कहा गया है कि वो अपनी आवश्यकता का डीजल अपने कंज्यूमर पंप से लें।
0: उर्वरक विभाग की संयुक्त सचिव वंदना प्रेयशीले भनिन् कि देश में उर्वरक को समग्र भंडार स्थिति सामान्य छ। बन्दरगाह ढुवानी तथा जलमार्ग मंत्रालय का निर्देशक उपेश कुमार शर्माले भने कि 62,370 मेट्रिक टन भन्दा बढ़ी एलएनजी बोकेको मालवाहक जहाज दिशाले सुरक्षित रूप में होर्मुज जलडमरू मध्य पार गरेको छ। अमेरिका र ईरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्नका लागि सम्झौता भएको छ। यसका साथै होर्मुज जलडमरू मध्य खोलिनेछ र ईरानी बन्दरगाहहरूबाट अमेरिकी नाकाबन्दी समाप्त हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गएराती सोशल मीडिया प्लेटफर्ममा सम्झौता हुने घोषणा गर्नुभयो। शान्ति सम्झौतामा 19 जूनका दिन स्विजरल्याण्डमा हस्ताक्षर हुनेछ। फ्रान्सेली शहर एभियोनले आजदेखि 52औं G7 शिखर सम्मेलन आयोजना गरिरहेको छ। जेनेवा र ताल जेनेवा क्षेत्रसँगै एभियोनलाई शिखर सम्मेलनको लागि वर्चुअल सुरक्षा किल्लामा परिणत गरिएको छ। फीफा विश्वकप 2026 आज स्पेनले अमेरिकाको एटलान्टा स्टेडियममा ग्रुप एच को म्याचमा काबो वर्डे विरूद्ध खेल्नेछ। खेल भारतीय समयअनुसार राति 9:30 बजेदेखि शुरू हुनेछ। ब्रिटेन सरकारले 16 वर्ष मुनिका त्यहाँका किशोर किशोरीहरूलाई उच्च जोखिमयुक्त सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रयोग गर्नमाथि प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री कीर स्टामरले यो कदमलाई ठूलो क्षणको रूपमा वर्णन गर्नुभयो। आयुष मन्त्रालयले आज नयाँ दिल्लीमा 12औं अन्तर्राष्ट्रिय योग दिवसको भव्य आयोजनका लागि औपचारिक कार्यक्रमहरूको शुभारम्भ गर्यो। आयुष मन्त्री प्रताप राव जाधवले मीडियालाई सम्बोधन गर्दै मुख्य कार्यक्रमको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा गर्नुहुने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ब्रातिस्लावामा स्लोभाकियाका प्रधानमन्त्री रॉबर्ट फिकोसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुक्त व्यापार सम्झौताको सफल समापन भारत युरोपेली आर्थिक सम्बन्धमा महत्वपूर्ण हुने भन्दै यसले भारत र स्लोभाकिया बीच द्विपक्षीय आर्थिक सहयोगका नयाँ अवसरहरू खोल्ने बताउनुभयो। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारामनले देशमा पर्याप्त खाद्यान्न भण्डार रहेको र अल निनोको दुष्प्रभाव भए तापनि खाद्यान्नको अभाव नहुने बताउनु भएको छ। अमेरिका र ईरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्नका लागि सम्झौता भएको छ। उत्तर प्रदेशको जेवरमा रहेको नोएडा अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि व्यावसायिक उडान सञ्चालन शुरू गरेको छ। सरकारले भनेको छ सबै तेल शोधक संयन्त्रहरू पर्याप्त कच्चा तेलको भण्डार सहित उच्च क्षमतामा सञ्चालनमा छन् र फीफा विश्वकप 2026 आज अमेरिकाको एटलान्टा स्टेडियममा ग्रुप एच को म्याचमा स्पेनले काबो वर्डे विरूद्ध खेल्नेछ। खेल भारतीय समयअनुसार राति 9:30 बजे शुरू हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो।
3: यो आकाशवाणी गान्तोक हो। श्रोता, अब प्रस्तुत छ कार्यक्रम युवावाणी अन्तर्गत गायक कलाकार अमिषा लोहरसँगको अन्तर्वार्ता।

0: आकाशवाणी गान्तोकको युवावाणी कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा मेरो न्यानो अभिवादन साथै नमस्कार। श्रोता, म तपाईँहरूको आफ्नै मित्र शारदा लिएर आइसकेकी छु तपाईँहरूको आफ्नै कार्यक्रम युवावाणी। हजुर श्रोता, हामी युवावाणी कार्यक्रममा विशेष गरेर युवा श्रोताहरूको निम्ति विभिन्न कार्यक्रमहरू लिएर आउने गर्छौं। आजको कार्यक्रममा हामीसँग स्टुडियोमा उपस्थित भइसक्नु भएको छ अप्पर तिनेक चिसोपानी सिङताम निवासी अमिषा लोहार, जो युथ सिंगर हुनुहुन्छ। आउनुहोस्, हामी उहाँसँग केही कुराकानी गर्नेछौ। हजुरलाई युवावाणी कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद।
0: हजुर, तपाईँको अलिकति मैले परिचय दिए पनि है, तपाईँको छोटकडीमा परिचय राखिदिनुहोस् न।
1: मेरो नाम चाहिँ अमिषा लोहार कामी, म सिङताम अप्पर तिनेक चिसोपानी निवासी र फिलहालमा म नरबहादुर भण्डारी गभर्मेन्ट कलेजमा आफ्नो स्टडिजलाई कन्टिन्यू गरिरहेको छु।
0: हजुर, र तपाईँ युथ सिङ्गर हुनुहुन्छ है, साथसाथै

0: तपाईँले पढाइलाई पनि अघि लिएर गइरहनु भएको छ, पढाइ चाहिँ कुन चाहिँ सब्जेक्टपट्टि गर्नुहुँदैछ?
1: म चाहिँ नेपालीलाई लिएर अहिले सेकेन्ड सेमिस्टरमा छु, नेपाली विभागबाट हो म।
0: नेपालीमा तपाईँ ग्रेजुएसन गर्नुहुँदैछ, साथसाथमा तपाईँले म्युजिकलाई पनि अगाडि लिएर जाइरहनु भएको छ है, र तपाईँले यो म्युजिकको फिल्डलाई चाहिँ कहिले चुज गर्नुभएको?
1: मैले म्युजिकको फिल्ड चाहिँ जब म क्लास फाइभमा पढ्दै थिएँ है, त्यति बेला स्कुलमा चाहिँ एउटा सानो सिङ्गिङ कम्पिटिसन राखेको थियो भनौँ न, त्यहाँ पार्टिसिपेट गर्दाखेरि चाहिँ मलाई टिचरहरूले पनि एकदमै सपोर्ट गर्नुभयो है। फर्दर मैले चाहिँ म्युजिकलाई लिएर चाहिँ निकै इम्प्रुभमेन्ट गर्नु सक्ने रहेछु भनेर मलाई त्यस्तो लाग्यो, र त्यहीँ मेरो टिचरले नै, एकजना उहाँ टिचर हुनुहुन्छ शीतल प्रधान सर, उहाँले मलाई म्युजिक क्लास पनि हालिदिनु भयो है म फाइभमा हुँदा। त्यहाँबाट मैले कन्टिन्यू गरेँ, सिक्दै थिएँ सिक्किम एकाडेमी अफ म्युजिक, मेरो गुरु फर्स्ट गुरु गङ्गा मुखिया सरकोबाट, र फिलहाल बिचमा केही त्यस्तो अलिक नराम्रो परिस्थितिहरू आएँ है, मैले म्युजिकलाई अलिकति टाढा गरेँ है। त्यहाँबाट बादमा मलाई रियलाइज भयो क्या, मैले जब क्लास ट्वेल्भ सकेँ त्यहाँबाट एकदमै रियलाइज भयो कि मैले म्युजिकलाई चाहिँ छोड्नु नहुने रहेछ भनेर। त्यहाँबाट चाहिँ मैले हाम्रो म्याम हुनुहुन्छ गीता शर्मा म्याम, उहाँ भोइस अफ नेपालमा पनि गइसक्नु भएको छ, उहाँले मलाई अहिले उहाँले फिलहाल चाहिँ उहाँले गाइड गर्नुहुँदैछ है, उहाँकोमा म सिक्दैछु साधना सङ्गीत एकाडेमीमा।
0: हजुर, र तपाईँले स्कुल टाइमदेखि नै म्युजिकलाई अगाडि लिएर गइरहनु भएको छ है, र तपाईँले स्कुलिङ चाहिँ कहाँबाट गर्नुभएको?
1: मैले मेरो स्कुलिङ चाहिँ साक्यो चिसोपानी जिएचएस स्कुलबाट चाहिँ क्लास एटसम्म मैले त्यहाँबाट स्टडिज गरेँ। फर्दर त्यसको बादमा चाहिँ क्लास नाइनदेखिको क्लास ट्वेल्भमा चाहिँ मैले पिएम श्री गभर्मेन्ट सिनियर सेकेन्डरी स्कुल सिङतामबाट सकेँ।
0: हजुर, र तपाईँले पढाइको साथसाथ है तपाईँले गीतलाई, गीत सङ्गीतलाई पनि अगाडि लिएर गइरहनु भएको छ होइन, गीत सङ्गीत पनि एउटा साहित्यको प्रमुख विधा नै मानिन्छ होइन, र साहित्य प्रति कसरी हेर्नुहुन्छ तपाईँले गीत सङ्गीतलाई?
1: यसलाई चाहिँ कसरी हेर्छु भन्दाखेरि चाहिँ अहिले चाहिँ प्रायः हाम्रो जुन फोक हुन्छ नेपाली, त्यसलाई चाहिँ हाम्रो अहिलेको युवाहरूले चाहिँ बिर्सिँदै गएको छ। म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ हामी जतिको अहिले जति पनि युवाहरू छ मोडर्न पनि हुनुपर्छ, र साथसाथै आफ्नो संस्कृति, आफ्नो भाषा, आफ्नो साङ्गीतिक संस्कृतिहरू हुन्छ है, यसलाई पनि साथसाथै लिएर जानुपर्छ, समय सँगसँगै चल्नुपर्छ। तर समय सँगसँगै चलेर पनि आफ्नो जुन हाम्रो जडा हुन्छ है, त्यसलाई चाहिँ जुन चाहिँ रुट हुन्छ त्यसलाई चाहिँ एकदमै बिर्सिनु हुँदैन, र त्यसलाई पनि आफूले साथसाथै लिएर जानुपर्छ।
0: हजुर, र तपाईँको यो कुरा सुन्दाखेरि चाहिँ मलाई लाग्यो तपाईँले एकदमै नेपाली गीतहरू बेसी मात्रामै गाउनुहुन्छ है, अनि मैले तपाईँको कता कता फेसबुकहरूतिर पनि देख्ने गर्छु तपाईँको गीतहरू एकदमै राम्रो हुन्छ है, अनि अहिले त सोसियल मिडियाको जमाना छ है, यो एउटा त ठुलो कला हो होइन, तपाईँले आफ्नो कलालाई चाहिँ सोसियल मिडियामा कसरी दर्शाउनुहुन्छ, कि तपाईँले तपाईँको कलालाई एउटा कोठाभित्र मात्रै बन्द गरेर राख्नुहुन्छ कि सोसियल मिडियाको थ्रु पनि दर्शाउनुहुन्छ?
1: हजुर, म सोसियल मिडियाको थ्रु पनि निकै पोस्टहरू गर्ने गर्छु है, र फर्दर अब जति हामीले सोसियल मिडियामा हाल्यो है आफूलाई कन्फिडेन्स पनि आउँछ है, धेरैजना मान्छेहरूले चिन्छ, र बादमा इफ हामी कुनै ठुलो प्लेटफर्ममा गयो भने त्यति बेला अब मान्छेले धेरैजनाले चिन्छ, र हामीलाई सपोर्टको लागि पनि एकदमै ठुलो हेल्प हुन्छ भन्ने मलाई त्यस्तो लाग्छ। दर्शक मानव बाबुले हेरेको र उहाँहरूले गर्नुभएको पोजिटिभ जुन कमेन्टहरू छ त्यसले चाहिँ हामीलाई धेरै इन्करेज पनि गर्छ,
0: र श्रोताहरू पनि तपाईँको गीत सुन्नलाई एकदमै कान ठाडो पारेर बसि नै रहनु भएको छ होइन, यति सुनेपछि त श्रोताहरूलाई पनि सायद तपाईँको गीत सुनौँ सुनौँ भइ नै रहेको छ है, र श्रोताहरूलाई एउटा नेपाली मिठो गीत सुनाइदिनुहोस् न त।
1: हजुर, हुन्छ, यो चाहिँ मेरो एकदमै फेभरेट गीत हो है, नारायण गोपाल सरको गीत हो यो।

0: धन्यवाद।
1: हजुर, र तपाईँको स्वर एकदमै मिठो है, त्यसमा अझै पुरानो गीत हुनाले अझै सुनमा सुगन्ध थप्पेस्तै भयो है, एकदमै राम्रो रहेछ। अनि आउने दिनहरूमा पनि हजुरको उत्तरोत्तर प्रगति होस् भन्ने कामना राख्दछु है। र मलाई तपाईँले यो गीत गाउँदाखेरि चाहिँ एउटा मनमा प्रश्न आयो क्या, तपाईँ यति मिठो गीत गाउनुहुन्छ तर तपाईँले किन नेपाली सब्जेक्टलाई चाहिँ चुज गरेर चाहिँ ग्रेजुएसन गर्नुभएको? तपाईँले म्युजिकपट्टि पनि त जान सक्नुहुन्थ्यो, नेपालीमै आउनुको कारण चाहिँ के हो?
2: मैले नेपाली सब्जेक्ट चाहिँ किन लिएको भन्दाखेरि चाहिँ अहिले चाहिँ प्राय जुन हाम्रो युथहरू हुनुहुन्छ है, उहाँहरूले चाहिँ आफ्नो जुन सब्जेक्ट हुन्छ नि है, जुन नेपाली भयो, उहाँहरूले चाहिँ प्राय लिनुहुँदैन क्यौ, प्राय उहाँहरूले अरू अरू सब्जेक्टहरू लिनुहुन्छ। तर मलाई चाहिँ अब सानैदेखिको नेपाली चाहिँ पढ्नु लेख्नुहरू है, एउटा म्युजिकले गर्दा पनि हो, एकदमै इन्ट्रेस्ट लाग्थ्यो है, त्यही भएर चाहिँ अब म्युजिकले गर्दा पनि हो, मलाई सिमिलर उयो लाग्छ है, त्यही कारणले मैले नेपाली सब्जेक्ट लिएको।
1: हैन, अब गीत संगीत पनि एउटा नेपालीको विधा नै हो, त्यसमा रिलेटेड पनि भइहाल्छ है। तपाईँले लेख्नु भनेपछि तपाईँ गीतहरू पनि लेख्नु पनि हुन्छ कि गाउनु मात्रै हुन्छ?
2: मैले पहिला एउटा लेखेको थिएँ है, फिलहाल दुई तिनवटा लेखेको छु, लेखेको मात्रै छु, कम्पोज चाहिँ गरेको छुइनँ।
1: हजुर, र तपाईँले क्लास फाइभदेखि यो फिल्डमा तपाईँ हुनुहुन्छ होइन, र तपाईँले क्लास फाइभमा चाहिँ कुन चाहिँ गीत गाउनु भएको थियो, तपाईँको जुन चाहिँ फर्स्ट सङ चाहिँ के थियो?
2: नारायण गोपाल सरकै तिम्रो जस्तो।
1: हजुर, त्यो गीत अलिकति गाइदिनुहोस् न।

0: हजुर, एकदमै मिठो है. अहिलेको जमानामा है, अब नेपाली भनेपछि धेरै जस्तो मान्छेलाई, धेरै जस्तो अहिलेको युवा भाइ बहिनीलाई है, धेरै नै अब कठिन लाग्छ क्या नेपाली बोल्नु पढ्नु भनेपछि. धेरै नै पर पर हुन्छन् होइन. र अब अहिलेको युवा भाइ बहिनीहरूको जुन चाहिँ भिडमा है, तपाईँले एउटा नेपाली साहित्यलाई एउटा चुनेर है यसरी अगाडि बढेको देखेर एकदमै खुसी पनि लाग्यो. साथसाथै तपाईँले यति मिठो गीतहरू गाउनु हुँदो रहेछ है, स्वरको एकदमै धनी हुनुहुँदो रहेछ, स्वर एकदमै मिठो रहेछ, र आउने दिनहरूमा पनि धेरै अगाडि तपाईँ बढ्नुहुन्छ भनेर हामीले पूर्ण आशा राखेको छौँ, साँचेको छौँ है. र तपाईँ गीत त गाउनु नै हुन्छ, एकदमै मिठो स्वर छ, पढ्नु पनि अब कन्टिन्यू राम्रोसँगले अगाडि बढि नै रहनु भएको छ है. साथसाथमा अरू के के कुरामा इन्ट्रेस्ट राख्नुहुन्छ, के के कुरामा रुचि हुनुहुन्छ?
1: म जब सिङतामा स्कुलमा पढ्दै थिएँ त्यति बेला एनसिसी मैले जोइन गरेको थिएँ है. एनसिसी जोइन गरेपछि त्यसमा पनि अब म्युजिककै थ्रुबाट है मेरो सिनियर्सहरूले एकदमै इन्करेज गर्नुभयो. र हाम्रो एनसिसीमा चाहिँ आरडिसी क्याम्प हुन्छ, जुन रिपब्लिक डे क्याम्प दिल्लीमा हुन्छ है. मैले त्यसमा पनि पार्टिसिपेट गर्ने मौका पाएँ है, सिङ्गिङकै थ्रुबाट, जुन यो चाहिँ 6 मन्थको चाहिँ 4 मन्थ्सको चाहिँ सेलेक्सन प्रोसेस मात्रै हुन्छ, र 1 मन्थ चाहिँ लास्ट चाहिँ दिल्लीमा हुन्छ है. मैले त्यहाँ पनि पार्टिसिपेट गरेको थिएँ. त्यसको बादमा चाहिँ मैले आफ्नो स्टेटलाई है रिप्रेजेन्ट गरेको थिएँ. त्यसको बादमा चाहिँ जुन मेरो युनिट छ है, 1 सिक्किम एनसिसी बटालियन, उहाँ युनिटबाट मेरो नाम चाहिँ एकदमै प्रेस्टिज

0: यस गभर्नेन्स गोल्ड मेडलको लागि मेरो नाम आयो है, र मैले सिक्किमको गभर्नरकोबाट गभर्नर्स गोल्ड मेडल पनि प्राप्त गरेँ है।
1: हजुर, भनेपछि तपाईँ म्युजिक साथसाथ है पढाइको साथसाथ तपाईँ एनसिसीमा पनि गोल्ड मेडलिस्ट हुनुहुन्छ है, कति गर्वको कुरा हो है। र अब यो सबै हुनुको ब्याक सपोर्ट त फर्स्टमा त हामीले फ्यामिलीले नै जान्छन् त होइन, फ्यामिली सपोर्ट छ भने त हामीले जे कुरा पनि गर्न सकिन्छ। अनि अब सबैको फ्यामिली सपोर्टिभ हुन्छ भन्न पनि सकिँदैन, कतिजनाको कस्तो कस्तो सिचुएसन पनि हुन्छ है। र तपाईँको चाहिँ फ्यामिली सपोर्ट के कस्तो रहेको थियो?
0: मेरो चाहिँ फ्यामिली सपोर्ट एकदमै राम्रो है। मेरो चाहिँ बाबा पनि पहिला साङ्गीतिक क्षेत्रमा एकदमै रुचि गर्नुहुने मान्छे हो है, आई थिङ्क उहाँले गर्दा पनि होला है। एकदमै सपोर्ट मेरो चाहिँ घरबाट फुल्ली सपोर्ट, मलाई बाबाले चाहिँ एकदमै सपोर्ट गर्नुहुन्छ। मेन चाहिँ म म्युजिकको फिल्डमा चाहिँ मेरो बाबा, अन्त जुन मैले अगाडि भने है शीतल प्रधान सर, उहाँले दुईजना चाहिँ मलाई एकदमै सरले उहाँले चाहिँ अहिलेसम्म पनि मलाई सपोर्ट गरिराख्नुहुन्छ है। म चाहिँ सरको माथि चाहिँ एकदमै थ्याङ्कफुल मान्छु। मेरो बाबा, मेरो मम्मी, उहाँ चाहिँ अहिले हुनुहुन्न है, उहाँको चाहिँ लास्ट इयर निधन भएको हो। र मेरो भाइ छ है, मेरो भाइ बाबा अहिले छ, उहाँले अहिले पनि सपोर्ट गरिरहनु भएको छ।
1: गफ त जारी नै रहनेछ है। मलाई चाहिँ तपाईँको स्वरले नै, तपाईँको आवाजले नै है तपाईँको गीत सुनौँ सुनौँ जस्तो भयो। फेरि पनि एउटा गीत श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: यो चाहिँ मेरो एउटा गीत छ है, यो चाहिँ अहिले फिलहाल चाहिँ मलाई एकदमै मनपर्छ।

0: एकदमै दामी है. तपाईँको भोइस सुनेर त मलाई त अन्तर्वार्ता नगरेर गीतै मात्रै सुनिरहँ जस्तो भयो है. श्रोताहरूले पनि तपाईँको गीत सुनेर एकदमै मनोरञ्जन गरिरहनु भएको छ भनेर पूर्ण आशा राखेको छु है. हजुर श्रोता, हामीसँग हुनुहुन्छ अमिसा लोहार, जो अप्पर तिनेक चिसोपानी सिङतामबाट हुनुहुन्छ. हामी उहाँसँग कुराकानी गरिरहेको छौँ र तपाईँले म्युजिक साथसाथ पढाइको साथसाथ तपाईँ एनसिसीमा पनि जोडिनु भएको छ है. तपाईँको एनसिसीको जोर्नी पनि स्कुलदेखि नै रहेको थियो है. र एनसिसीको जोर्नी चाहिँ कस्तो रहेको थियो, श्रोताहरूलाई बताइदिनुहोस् न.
1: एनसिसीको जर्नी चाहिँ कस्तो रहेको थियो भन्दाखेरि चाहिँ एनसिसीसँग चाहिँ मेरो एकदमै इमोसन्सहरू एट्याचमेन्ट पुरा बेसी जोडिएको थियो है. वान्स तपाईँ क्याडेट भइसकेपछि चाहिँ तपाईँकोमा त्यो डिसिप्लिन भन्ने कुरा हुन्छ है, जो डेली रुटिनहरू हुन्छ डिसिप्लिन मेन्टेन गर्ने एउटा आफ्नोमा क्वालिटीहरू हुन्छ नि, आफूलाई धेरै डेभलप गर्छ, लिडरसिप क्वालिटीमा डेभलप गर्छ. र एनसिसीले चाहिँ बादमा यदि तपाईँ सी सर्टिफिकेट होल्डर हुनुहुन्छ भने तपाईँलाई इन्डियन आर्मीमा चाहिँ अफिसर हुने चान्सेस पनि पाउनुहुनेछ. त्यही भएर अहिले चाहिँ मेरो पनि सी सर्टिफिकेट सक्यो र एनसिसी पनि सक्यो, एकदमै माया पनि लागिरहेको छ.
0: हजुर, तपाईँ एनसिसीको तपाईँको मेमोरिज एकदमै अनफर्गेटेबल छ है. अनि तपाईँले अब एनसिसीको क्याम्पहरू पनि जानुभएको छ है. त्यहाँनिरको मलाई एक्सपिरियन्सहरू सोध्न मन पर्यो क्या, किनभने अब एनसिसी भनेपछि अब तपाईँले तपाईँको 4-5 वर्ष या त त्योभन्दा बेसीकै जोड्नी छ नि त. त्यसमा अब राम्रो एक्सपिरियन्स पनि हुन्छ, नराम्रो एक्सपिरियन्स पनि हुन्छ है. र तपाईँको गुड एक्सपिरियन्स चाहिँ के रहेको थियो?
1: मेरो गुड एक्सपिरियन्स चाहिँ के रहेको थियो भनेर चाहिँ हामी बाहिर जान्छ है, सिक्किमबाट बाहिर गयो. मलाई चाहिँ के आफ्नो बेस्ट लाग्छ भने चाहिँ एकदमै राम्रो, मैले चाहिँ एकदमै सपोर्टिभ उहाँ साथीहरू जुन हुनुहुन्छ है, यहाँ हुनुहुन्न उहाँहरू कोलकाता कता कता हुनुहुन्छ र पनि एकदमै हामी भेट हुँदैन र पनि उहाँहरूले के एकदमै सपोर्ट गर्नुहुन्छ, एकदमै राम्रो सपोर्ट गर्नुहुन्छ. र बाहिर अब जुन हामी क्याम्प जान्छौँ त्यति बेला चाहिँ हामी एक तरिकाको मात्रै मानिसहरू भेटिँदैनौँ, धेरै

0: प्रकारको मानिसहरू भेटिन्छौ र एक्सपिरियन्स हुन्छ क्या सपोर्टिभ साथीहरू पनि त्यो त भेटाउँछ र यस्तो नराम्रो परिस्थितिहरू पनि आउँछ है अब किनकि घरदेखिको हामी टाढा हुन्छ तर पनि म जाँदाखेरि त म सानो उमेरमा थिएँ स्कुल पढ्दै गरेको नानी अब एक्लै जाँदाखेरि कस्तो हुन्छ होइन त्यो बुली टाइपको हुने हो त्यस्तोहरू पनि हुन्छ र त्यस्तोहरूमा पनि अब एक्लै हुँदाखेरि चाहिँ आफै त्यो लड्ने के हो त्यो हिम्मत पनि आउँदो रहेछ त्यस्तो पनि हुन्छ
1: ओके र हामीले अब एनसिसीको कुरा पढेको कुरा त साथसाथमा छ है तपाईँ अब युथ सिङ्गर हुनुहुन्छ कुराकानीलाई अगाडि बढाएर लानुपर्दा है साङ्गीतिक क्षेत्रमा तपाईँ अगाडि बढेको पनि निकै वर्ष नै भइसकिसक्यो अहिले तपाईँ कति वर्षको हुनुभयो
0: अहिले म 20
1: भनेपछि तपाईँले अलमोस्ट 8-9 वर्षदेखि नै यो फिल्डलाई तपाईँले चुनेर अघि बढिरहनु भएको छ है र तपाईँ क्लासेसहरू पनि गरिरहनु भएको छ र आउने दिनमा चाहिँ तपाईँले म्युजिक जुन चाहिँ छ म्युजिकको फिल्ड त्यसलाई चाहिँ कहाँसम्म लाने सोच्नु भएको छ
0: सपना त सबैजनाको ठुलै हुन्छ है मेरो पनि ठुलै सपना देखेको छु मेहनत गरिरहेको छु अहिले पनि है सिक्दैछु धेरैभन्दा धेरै सिकेर एकदमै ठुलो स्टेजमा आफ्नो पर्फर्मेन्स दिने सपनाहरू धेरै छ
1: हजुर र त जतिजना पनि युवा भाइ बहिनी हुनुहुन्छ है हाम्रै सिक्किममै हेर्नुपर्दा पनि कतिजना तपाईँ जस्तै एउटा सिङ्गिङपट्टि इच्छुक हुनुहुन्छ है कतिजनाको के प्रब्लमले गर्दा अगाडि आउन सक्नु भएको छैन कतिजनाकोमा कतिवटा प्रब्लमहरू त हुन्छ नि त र श्रोताहरूमा जतिजना सुनेर बस्नु भएको छ उहाँहरूमा पनि यो प्रब्लम हुनसक्छ है जति कतिजनालाई अब अगाडि फिल्डमा निस्किन निकै साह्रो नै पर्छ उहाँहरूलाई के मेसेज दिन चाहनुहुन्छ
0: प्रब्लम सबैको लाइफमा हुन्छ है मैले पनि एकपल्ट मेरो पनि त्यस्तै केही भएर चाहिँ मैले पनि म्युजिकलाई टाढो गरेको थिएँ र आफूलाई बादमा आफै रियलाइज हुन्छ तर जति नै प्रब्लमहरू आए पनि है एउटा न एउटा मौका चाहिँ पाउँछै पाउँछ हामीले जस्ट त्यो प्र्याक्टिस गर्नु र आफ्नो हिम्मत चाहिँ हार्नु भएन त्यसलाई चाहिँ कन्टिन्युस राख्नुपर्छ त्यसलाई राखेन भने चाहिँ अब भगवान्ले पनि हेर्न सक्दैनन् होला सायद है त्यति नै भन्छु प्र्याक्टिस चाहिँ गरिराख्नुहोस् जति मौका आउँछ त्यो मौका चाहिँ कहिले पनि छोड्नु हुँदैन है मैले नै अहिले अलिअलि पाउँदैछु मौकाहरू है प्र्याक्टिस नछोड्नु अन्त त्यति भन्छु हिम्मत चाहिँ नहार्नु
1: हजुर र तपाईँ अब गीत सङ्गीतलाई लिएर यतिसम्म अगाडि बढ्नु भएको छ त्यसको मतलब तपाईँको आइडल त कोही न कोही त हुनुहुन्छै हुनुहुन्छ होइन र तपाईँले आफ्नो आइडल चाहिँ कसलाई मान्नुहुन्छ
0: मलाई चाहिँ अरुणा लामा ज्यूको र नारायण गोपाल सर उहाँलाई चाहिँ म आइडल मान्छु
1: हजुर भनेपछि तपाईँले प्रायः नेपाली गीतहरू मात्रै गाउनुहुन्छ है नेपाली गीत बाहेक अन्य अरूहरू कुन चाहिँ गीतहरू तपाईँ गाउनुहुन्छ
0: हिन्दी अन्त मैले एक समयमा साउथ इन्डियनहरू पनि ट्राई गरेको थिएँ है सिकेको थिएँ अहिले सायद बिर्से होला
1: हजुर साउथ इन्डियन भन्दाखेरि अलिकति एक्स्ट्रा कुरा भयो नि त है साउथ इन्डियन म्युजिक जुन चाहिँ गीत गाउँदाखेरि चाहिँ तपाईँको त्यो एक्सपिरियन्स चाहिँ कस्तो रहेको थियो कस्तो हुँदो रहेछ साउथ इन्डियन गीतहरू
0: त्यो बेसी सुनेर दिनमा कम्तीको पनि 50-60 खेप सुन्दा चाहिँ आउँदो रहेछ
1: कतिको साह्रो पर्दैछ नेपाली गीत जस्तै हुँदो रहेछ
0: एकदमै हुँदैन साह्रो त्यो प्रनाउन्सिएसन जुन हुन्छ त्यो एकदमै साह्रो हुन्छ
1: र तपाईँले हिन्दी गीत पनि गाउनुहुन्छ है हिन्दी गीत पनि एउटा श्रोताहरूलाई सुनाइदिनुहोस् न
0: हिन्दीमा चाहिँ मलाई लता मङ्गेशकर म्यामको एकदमै मनपर्छ है

0: हजुर र तपाईँको स्वर नेपालीमा मात्र नभएर है हिन्दीमा पनि उत्तिकै मिठो रहेछ है. र तपाईँ एउटा 20 इयर ओल्ड एउटा स्टुडेन्ट हुनुहुन्छ, कलेजको स्टुडेन्ट हुनुहुन्छ है. तपाईँले आफ्नो कलेज मतलब स्टडिज भयो त्यहाँदेखि तपाईँले घरदेखि लिएर तपाईँले म्युजिकलाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ, किनभने टाइम त सो प्रिसियस होइन, टाइमलाई म्यानेज गर्न त एकदमै साह्रो पर्छ. तपाईँले आफ्नो समयलाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ?
1: आफूलाई मन परेको चिजलाई चाहिँ त्यो जति नै बिजी कामहरू भए पनि एउटा न एउटा आफै मात्रै हुन्छ त्यो के टाइम चाहिँ निकाल्न सक्ने नसक्ने. जस्तो अब म म्युजिकसँग यस्तो एट्याच छु है, कसो कसो गरेर निस्किहाल्छ टाइम. बिहानको 3 बजे उठेर 4 बजे उठेर भए पनि म टाइम चाहिँ निकाल्छु.
0: तपाईँ म्युजिकको जुन चाहिँ फिल्डमा है, तपाईँले हिन्दी गीत नेपाली गीत जति पनि गाउनुभयो, तपाईँले त्यो अहिलेसम्म गाउनुभएको गीत सबै पुरानो गीतहरू मात्रै थियो है. जस्तै नारायण गोपालको गीत भयो, अन्त यता लता मङ्गेशकरको गीत भयो है, उहाँहरूको गीतहरू तपाईँले एकदमै रुचि राख्नुभएको छ. र अहिले पनि धेरै नेपाली आर्टिस्ट नयाँ नयाँ आर्टिस्टहरू हुनुहुन्छ है, उहाँको गीतहरू चाहिँ तपाईँलाई रुचि लाग्दैन? किनभने तपाईँको जतिवटा पनि म भिडियोजहरूतिर देख्ने गर्छु है, तपाईँले सबै पुरानो जुन जतिजना पनि आर्टिस्ट हुनुहुन्छ उहाँहरूको गीतहरू मात्रै गाएको देख्छु नि त. अनि अहिलेको आर्टिस्टहरूको गीतहरू चाहिँ त्यसमा चाहिँ तपाईँ रुचि राख्नुहुन्छ कि?
1: म चाहिँ सबै टाइपको सुन्छु भनौँ न, तर प्राय चाहिँ अब पुरानै बेसी मनपर्छ है. अहिलेको पनि गीतहरू सुन्छु, राम्रो पनि लाग्छ, तर ओल्ड इज गोल्ड भन्छ नि, पुरानै मनपर्छ.
0: किनभने मैले पनि विचार गरे अनुसार पुरानो जुन चाहिँ गीतमा चाहिँ त्यसमा त्यो लय भयो, त्यसमा भएको शब्द शैली एकदमै मिठो हुन्छ.
1: त्यसमा पुरानो गीतमा चाहिँ फिलै अर्कै हुन्छ क्या,
0: त्यसले एकदमै मन छुन्ने खालको गीतहरू हुन्छ है. तपाईँ पुरानो गीत साथसाथै है नयाँ गीतहरू पनि तपाईँले सुन्नु नै हुन्छ भनेर भनिहाल्नु भयो है. जस्तै नयाँ नयाँ अहिलेको नेपाली आर्टिस्टहरू हुनुहुन्छ, उहाँहरू मध्येमा एकजना जुनै पनि आर्टिस्टको गीत गाएर श्रोताहरूलाई सुनाइदिनुहोस् न.
1: स्वप्न सुमनको एउटा गीत छ.

0: हजुर, एकदमै मिठो है। र हामीले कुराकानी गर्दा गर्दै है, कुराकानी भन्दा पनि बेसी त हामीले गीतै सुनेर नै मनोरञ्जन गर्यौँ आजको कार्यक्रममा है। अब कार्यक्रमको अन्त अन्ततिर पनि आइपुगिसक्यौँ र जाँदा जाँदै श्रोताहरूलाई अब अन्तिमको गीत पनि तपाईँले सुनाइदिनुहुन्छ भनेर मैले पूर्ण आशा राखेको छु, त्यो सोच्दै गर्नुहोला है। र जानुभन्दा अगाडि जतिजना पनि रेडियो सुनेर बस्नुभएको छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: फर्स्ट अफ अल त तपाईँलाई धेरै धेरै धन्यवाद है, यहाँ मलाई बोलाइदिनु भएकोमा। यहाँ बसेर एकदमै मलाई खुसी पनि लाग्यो, एक प्राउड फिल पनि आउँदो रहेछ हो। त्यति नै भन्छु र हाम्रो श्रोताहरूलाई जतिजना पनि सुनिरहनु भएको छ है, मेरो फेसबुक पेज छ, तपाईँहरूले जतिभन्दा जति सक्दो सपोर्ट गरिदिनु होला। आउने दिनमा म आशा राखेको छु एकदमै ठुलो स्टेजमा जान सक्छु भन्ने, र मलाई आशा छ हजुरहरू सम्पूर्णले मलाई सपोर्ट गर्नुहुन्छ भनेर सपोर्ट गरिदिनुहोस् होला।
0: हजुर श्रोता, हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइसकेको छौँ र आजको कार्यक्रम सुनेर हजुरहरूले आनन्द लिनुहुँदैछ भनेर हामीले यहाँबाट एकदमै आशा साँचेको छौँ र जाँदा जाँदै एउटा मिठो गीत सुनेर मनोरञ्जन लिउँ है त।

एकदमै मिठो आवाज है। र हामी कार्यक्रमको अन्ततिर पनि आइसकेको छौं। हजुर श्रोता, हामीसँग हुनुहुन्थ्यो अमिसा लोहार, जो चिसोपानी सिङतामबाट हुनुहुन्छ, र हामीले उहाँसँग कुराकानी गरिसकेको छौं। र फेरि पनि यस्तै विभिन्न कार्यक्रमहरू लिएर हामी हजुरहरू समक्ष पूर्ण उपस्थित हुने नै छौं। तबसम्मलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

0: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम युवाबानी, जसको समय यही पूरा हुँदछ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता, समय यस बेला स्टुडियोको घड़ी अनुसार 8:05 भइसकेको छ र अब समय रहेको छ कार्यक्रम गीत गजलको, जस अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार अगम कुमार निगमको आवाजमा सजिएको केही गीत गजलहरू। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेका छौं कार्यक्रमको पहिलो प्रस्तुति।

आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताहरूले अहिले सुनिरहनु भएको छ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार अगम कुमार निगमको आवाजमा सजिएका केही गीतहरू।

0: जोसुकैसँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
3: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
2: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
3: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
2: फारम

अमजद अली खानद्वारा शरद वादन हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। समय यसबेला स्टुडियोको घड़ी अनुसार 8:45 हुने लागिरहेको छ र अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार। क्रमैले हिन्दी अनि अंग्रेजीमा केही क्षण प्रतीक्षा साच्नुहोला।

मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेको छौं। श्रोता, समय यसबेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिसकेको छ। अबको समय भने कार्यक्रम हिन्दी फिल्म संग्सको रहेको छ। श्रोता, प्रस्तुत गर्न गइरहेको छौ कार्यक्रमको पहिलो गीत। कलाकार गायक अल्का याग्निक अनि अभिजितको आवाजमा फिल्म यस बोसबाट।

आशा छ कार्यक्रम सुनेर श्रोताहरूले आनन्द लिनुहुँदैछ भनेर। अब पालो भएको छ यो अर्को गीतको फिल्म चलते चलतेबाट गायक कलाकार अभिजित अनि साथीहरूको आवाजमा। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

विभिन्न हिन्दी गीतहरू सुन्ने क्रममा अब पालो भएको छ अर्को प्रस्तुतिको, जुन गीतलाई लिएर आएको छौ फिल्म परदेशीबाट सोनु निगमको आवाजमा।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो रमाइलो गीत फिल्म बीबी नम्बर वनबाट गायक कलाकार अभिजित अनि अनुराधा पटवलको आवाजमा। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब समय भएको छ अर्को प्रस्तुतिको। जुन प्रस्तुतिलाई लिएका छौ फिल्म कुछ कुछ होता हैबाट गायक कलाकार अल्का याग्निक अनि उदित नारायणको आवाजमा। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

यसै गीतका साथ कार्यक्रम हिन्दी फिल्म संघको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। समय यस बेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 हुन लागिरहेको छ र यसका साथै आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आज भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।